प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारंग सुवेदीले सम्मिलित संवैधानिक इजलासले उक्त नियमावली कार्यान्वयनमा रोक लगाएको हो। नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य दलका नेता कमला देवी पन्त समेतले संघीय संसद सचिवालय विरूद्ध दायर गरिएको रिटमा अदालतले यस्तो आदेश दिएको हो। रिट निवेदकले प्रतिनिधि सभा 2083 को नियम 140 को उपनियम 11 र नियम 259 का व्यवस्था संविधानसँग बाजिएको भन्दै ती व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको थियो। इजालसले प्रारम्भिक रूपमा हेर्दा नियमावलीका उक्त व्यवस्था संविधानको प्रावधानसँग पनि प्रतिकूल रहेको देखिएको जनाएको छ। ती व्यवस्था कार्यान्वयन भई संविधानिक प्रावधान अपूरणीय क्षति पुग्न सकिने तथा रिट निवेदकले पक्षमा सुविधा सन्तुलन समेत देखिएको ठहर गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिएको हो। प्रतिनिधि सभा नियमावली 2083 को नियम 140 को उपनियम 11 र नियम 259 हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न पनि आग्रह गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगान बोल्डिन बीच भेटवार्ता भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा प्रधानमन्त्री शाहले विपदको कठिन परिस्थितिमा नेपालप्रति अमेरिका सरकारले जनाएको एकबद्धता र सहयोगका लागि आभार व्यक्त गरेका छन् र भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनको असर स्वरूप विनाशकारी भोटेकोशी बाढ़ीको सामना गर्नु परेको समेत बताएको छ। जलवायु जन्य विपद जोखिम न्यूनीकरण र यसको प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ गर्नुपर्नेमा प्रधानमन्त्री शाहले जोड़ दिनुभएको हो। प्रधानमन्त्री शाहले नेपालको विशिष्ट पर्यटन सम्भावना र पर्यटन क्षेत्रको विकासतर्फ पारस्परिक लाभ हासिल गर्न सकिने अवसरहरूको बारेमा चर्चा गर्दै आगामी अमेरिकी लगानीको नेपालले सधैँ स्वागत गर्ने समेत सचिवालयले जनाएको छ। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूले भदौ 10 गते चीनको तिब्बतबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढ़ीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसका बारेमा छलफल भएको र सरकारलाई उक्त बाढ़ीको नामकरण गर्न सुझाव दिने निर्णय गरिएको जानकारी गराएको छ। बैठकपछि विश्वमा कुनै पनि विपदपछि नाम दिने चलन रहेको अवस्थामा भोटेकोशी बाढ़ी गएको 3 साता बित्दा समेत कुनै पनि नामकरण नभएको बारे संचारकर्मीहरूले राखिएको जिज्ञासामा सभापति रवि लामे छानेले यसका बारेमा सर्वदलीय बैठकमा छलफल भएको जानकारी दिनुहुँदै सरकारलाई सुझाव दिने निर्णय भएको समेत बताउनु भएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ दिवेश बेलवासेको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा जलविद डाक्टर नरेन्द्र

समितिले हिमाली भूभाग जोखिमजन्य भूश्रृंखलाबद्ध विपद र जलवायु परिवर्तनको सम्भावित भूमिकाका बारेमा अध्ययन गर्नेछ। विज्ञ टोलीले ड्रोन र सेटेलाइट प्रविधिको प्रयोग गर्दै उद्गम स्थल र तटीय क्षेत्रको स्थलगत अनुगमन गर्ने मन्त्रालयले जनाएको छ। तीन चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई दुई महिनाको समय दिएको छ। प्रतिवेदनको आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। मधेस प्रदेश सत्ता साझेदार दल नेकपा एमाले सरकार प्रतिको समर्थन फिर्ता लिने चेतावनी दिएको छ। मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनताको भावना अनुरूप काम गर्न नसकेको भन्दै एमाले असन्तुष्ट देखिएको छ। मधेस प्रदेश सभा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको रवैया यस्तै रहे एमाले समर्थन फिर्ता लिने चेतावनी दिएको छ। पूर्व मुख्यमन्त्री समेत रहेका यादवले वर्तमान सरकार गठन पूर्व गरिएको सम्झौता सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री उदासीन देखिएको आरोप लगाएका छन् र मुख्यमन्त्री अहिले विदेश भ्रमणमा रहेको जनाउँदै नेकपा एमाले संसदीय दलका नेता यादवले मुख्यमन्त्री फर्किएपछि यो विषयमा एक पटक गम्भीर कुराकानी गर्ने समेत बताएको छ। मुख्यमन्त्रीले बाहिर सार्वजनिक रूपमा उठेको विषयवस्तुप्रति प्रश्न पार्नुपर्ने एमाले नेताको यादवको भनाई छ र मुख्यमन्त्रीमाथि मन्त्रालय घटाउन असहयोग गरेको र प्रशासनिक अनियमितता बढ़ाएको लगायतका आरोप लगाउँदै आएको छ। सरकारमा जानु पूर्व एमालेसँग भएको सम्झौता सरकार सञ्चालनका लागि सत्ताधारी दलहरूबीच आपसी समन्वय र उच्च समझदारी हुनुपर्ने, प्रदेशका अधूरा र अपूरा योजनाहरूलाई पूर्णता दिन प्राथमिकता दिने तथा परियोजना योजनाहरूलाई मात्र आगामी बजेटमा समावेश गर्ने लगायतका विषय पनि समेटिएको थियो। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीर सड़क खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएको छ। नयाँ ट्र्याक निर्माण भएसँगै आज बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग दुईतर्फी रूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको अनुसार रसुवा जिल्ला स्थित भोटेकोशी नदीमा भदौ 10 र 14 गते आएको आकस्मिक र विनाशकारी बाढ़ीका कारण कृष्ण भीर क्षेत्रमा सड़क भाँसिएपछि राजमार्गको आवागमन अवरूद्ध भएको थियो। सम्बन्धित निकायहरूको निरन्तर अथक प्रयासपछि कृष्ण भीरमा नयाँ ट्र्याक निर्माण सम्पन्न गरिएको छ। नयाँ ट्र्याकबाट सवारी सञ्चालनका लागि आवश्यक तयारी पूरा भएपछि बिहिबार आज बिहानदेखि राजमार्ग दुईतर्फी रूपमा आवागमन सञ्चालन गर्न लागि प्रशासनले जानकारी गराएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेका अनुसार नयाँ ट्र्याक निर्माण सम्पन्न भएकाले आज बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग नियमित रूपमा दुईतर्फी सवारी सञ्चालन गरिने भएको हो। राजमार्गका विभिन्न स्थानमा अझै पनि सड़क भाँसिने, पहिरो जाने र ढुंगा माटो खस्ने जोखिम कायमै रहेको प्रशासनले जनाएको छ। विशेष गरी वर्षायाममा सड़कको अवस्था जोखिमपूर्ण हुन सक्ने भएकाले सवारी चालक र यात्रुलाई सावधानी अपनाएर यात्रा गर्न पनि अनुरोध गरिएको छ। वर्षा भइरहेको समयमा वा सड़कमा पहिरो, ढुंगा वा अन्य अवरूद्ध देखे जस्तो जोखिम मोलेर यात्रा नगर्न प्रशासनले अनुरोध गरिएको छ। साथै सुरक्षाकर्मी र सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालन गर्न र सड़कको अवस्था हेरेर मात्र यात्रा गर्न पनि आग्रह गरिएको छ। त्रिशुली नदीमा आएको बाढ़ीका कारण क्षतिग्रस्त गल्छी त्रिशुली सड़क खण्डमा अस्थायी मर्मत सञ्चालनमा आएको छ भने रसुवागढ़ीको आवागमन सुचारू गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ। नेपाल सरकारसँग पर्याप्त लम्बाएको बेलीब्रिज मौजुदा नभएपछि यति बेला चीन, भारत र अमेरिका लगायतका विभिन्न देशबाट बेलीब्रिज ल्याएर जडान गर्न लागि हो। यद्यपि बाढ़ीले भत्काएको सड़क र पुलको अस्थायी पुनर्निर्माण निर्माणका लागि भने 73 अर्ब रूपियाँ भन्दा बढ़ी लाग्ने प्रारम्भिक आकलन गरिएको छ। भदौ 10 गते आएको बाढ़ीका कारण 69 किलोमिटर सड़क र 37 मोटरेबल पुलमा पूर्ण र आंशिक रूपमा क्षति पुगेको छ। सड़क विभागका इन्जिनियर सैजन्य नेपालको अनुसार अवृद्ध सड़क खुलाउन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यदल गर्न तीव्र रूपमा खटिएका छन्। हाल रसुवागढ़ीसम्मको सड़क छिटो छोटो समयमा नै अस्थायी रूपमा सड़क खुलाउने कार्य तीव्र रूपमा भइरहेको

अहिले गल्छी दिवीघाट त्रिशुली सड़क खण्ड अस्थायी रूपमा मरम्मत गरी सञ्चालनमा आएको छ। साझा खबरमा अब विदेशको खबर। विश्वको सबैभन्दा ठूलो भोकमारी र विस्थापनको संकटबाट गुज्रिरहेको सुडानको एउटा सुनखानी भत्किँदा कम्तीमा 60 जना साना खानी मजदूरको ज्यान गएको छ। दक्षिणी सुडान स्थित पश्चिम कोर्डोफानको एल नहुद सहर नजिकैमा अलजार सुनखानी भत्किएपछि उद्धारका क्रममा 60 जनाको शव भेटिएको उद्धारकर्ताहरूले बताएका छन्। सो घटनामा धेरै मानिसहरू बेपत्ता भएको जनाएको छ। घटनामा बाँच्न सफल भएकाहरूले अझै पनि धेरै मजदूरहरू खानीभित्रै फँसिरहेको बताएका छन् र 2023 अप्रेलमा सुडानको सेना र अर्धसैनिक द्रुत समर्थक बीच युद्ध शुरू भएदेखि दुवै पक्षको युद्ध प्रयास बीच विदेशी समर्थकहरूका लागि अतिरिक्त सुन उद्योगद्वारा वित्त पोषित गरिएको पनि जनाएको छ। साझा खबरमा अब खेल खबर। खेल खबरमा एसिया खेलकुद एसियाड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। कुमाकी शहरमा रहेको पार्क एरिनामा हिज भएको खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमा पराजित भएको हो। जापानले पहिलो सेट 25-8, दोस्रो सेट 25-12 र तेस्रो सेट 25-11 जितेको छ। समयमा रहेका नेपाल अब आज इण्डोनेसियासँग खेल्नेछ। यो खेल पनि आज दिउँसो 4:05 शुरू हुनेछ। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सीमा र डीमा 4-4 टोली रहेका छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछ। जापानको नागोयामा भइरहेको 20 संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 दिन बाँकी रहे तापनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ र 21 खेलमा सहभागिता जनाएको नेपालको खेल आज हिजोदेखि शुरू भएको हो। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीको यो दोस्रो सहभागिता हो। गएको संस्करणमा नेपाल पहिलो पटक सहभागी भएको थियो। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। रसुवाको सिलिमे जलविद्युत आयोजनाको सुरुङमा 4 सब फेला। संविधान संशोधन सम्बन्धी नयाँ नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। रसुवा बाढ़ीको नामकरण गर्न दलहरूले सरकारलाई आग्रह गर्ने। भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। कृष्ण भीरको नयाँ ट्र्याकमा आज बिहानदेखि 2 तर्फी रूपमा यातायात सञ्चालन हुँदै सुडानको सुनखानी भत्किँदा कम्तीमा पनि 60 जना मजदूरको मृत्यु। र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग सोझो सेटमा पराजित। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ विदा हुन चाहन्छु। हवस् नमस्कार।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकै साथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 1 गते बिहिबार सेप्टेम्बर 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको षष्ठी तिथि राष्ट्रिय विज्ञान दिवस विश्व बिरामी सुरक्षा दिवस।
1: बाइसौं वर्ष प्रवेशको अवसरमा पाल्पाको रेडियो मुक्तिनाथलाई उत्तरोत्तर प्रगतिको शुभकामना सहित साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भदौ 14 अवरूद्ध कृष्ण भीरको सड़कमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सड़क भाँसिने र पहिरो जाने जोखिम भने कायमै संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी, भोटेकोशी बाढ़ी प्रभावितका लागि राहत र पुनर्निर्माणमा ध्यान दिन सांसदहरूको सुझाव।
1: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, ठूला विपदमा बेपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी, पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन।
0: आर्थिक वर्ष सकिएको दुई महिनासम्म पनि बजेट होलिडे झेल्दै सुदूरपश्चिम 31 बहुवर्षीय योजना रुग्न, पूँजीगत लाभगर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत।
1: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन, आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह, फिजीमा एचआईभी संक्रमण बढेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा।
0: नेपालले घरेलु भूमिमा बंगलादेशसँग T20 आई खेल्ने, आईपीएलको मिनी अक्सन भारतमै, महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, भदौ 14 अवरूद्ध कृष्ण भीरको सड़कमा अहिले बिहानबाट सवारी साधन आवागमन शुरू भएको प्रसंग।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा आजदेखि सवारी साधन दुईतर्फी रूपमा संचालनमा आएका छन्। जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै कृष्णभीर क्षेत्रमा निर्माण गरिएको नयाँ ट्र्याकबाट 2083 असोज 1 गते बिहान 6 बजेदेखि पृथ्वी राजमार्ग पूर्ण रूपमा दुईतर्फी संचालनमा ल्याएको जनाएको हो। गत भदौ 10 र 14 रसुवा स्थित भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढ़ीका कारण कृष्णभीर क्षेत्रमा सड़क भाँसिएपछि पृथ्वी राजमार्गको आवागमन अवरूद्ध भएको थियो। त्यसपछि सम्बन्धित निकायहरूको निरन्तर प्रयासमा सो स्थानमा नयाँ ट्र्याक निर्माण गरिएको हो। जिल्ला प्रशासनकाले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पाण्डे गौतमद्वारा जारी सूचनामा नयाँ ट्र्याक निर्माण गरी राजमार्गलाई आजदेखि दुईतर्फी संचालनमा ल्याउन लागि उल्लेख छ। यद्यपि कृष्णभीर सहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा अझै पनि सड़क भाँसिने, पहिरो जाने, ढुंगा माटो खस्ने लगायतका जोखिमहरू कायम रहेको प्रशासनले जनाएको छ। त्यसैले सवारी साधन या यात्रुलाई विशेष सावधानी अपनाउन समेत आग्रह गरिएको छ। पानी परिरहेको समयमा सड़कमा पहिरो, ढुंगा वा अन्य अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न, सुरक्षाकर्मी र सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। सड़कको अवस्था र यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्न पनि जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ।
0: प्रतिनिधि सभा र राष्ट्रिय सभाको एकमुष्ट दुई तिहाई मतले संविधान संशोधन गर्न मिल्ने प्रतिनिधि सभा नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। नियमावलीमै रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने विषय नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्मा, न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारंगा सुवेदी सम्मिलित संवैधानिक इजलासले नियमावलीको नियम 140(11) र नियम 259 कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भन्ने आदेश हिजो जारी गरेको हो। 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले बनाएको नियमावलीको नियम 140(11) संविधान संशोधन सम्बन्धी विधेयकका पक्षमा दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई पुगे सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउने व्यवस्था छ। नियम 259 प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि सभा समिति र सदस्यका हकमा यो नियमावली संघीय कानूनका रूपमा रही विशेष कानून सरह लागू हुने उपनियम एक र यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारका रूपमा रहने उपनियम दुई भन्ने उल्लेख गरिएको छ। कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कमलादेवी पन्त समेतले प्रतिनिधि सभा नियमावलीका ती व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। विपक्षी दलका सांसदहरूले बेल घेराउ र धकेला धकेलकै बीच 17 जेठमा सभामुख डीपी अर्यालले प्रतिनिधि सभा नियमावलीलाई निर्णयार्थ प्रस्तुत गरेर पारित भएको थियो। राष्ट्रपाको बहुमत भएकाले पेलेरै नियमावली पारित गरिएको थियो। नियमावलीमा संविधान र प्रचलित कानूनसँग बाझिने विषय राख्न नहुने भन्दै प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएका थिए। सर्वोच्चको संवैधानिक इजलासले अन्तरिम आदेश जारी गर्ने क्रममा संविधानको धारा 104(1) संघीय संसदको प्रत्येक सदनले आफ्नो कार्य सञ्चालन गर्न बैठकको सुव्यवस्था कायम राख्न र समितिहरूको गठन काम कार्यवाही र कुनै सदन वा समितिको कार्यविधि नियमित गर्न नियमावली बनाउन सक्ने तथा धारा 274(b) संविधान संशोधनको विधि र प्रक्रिया समेत निर्धारित भएको देखिन्छ भनेको छ। अन्तरिम आदेशमा भनिएको छ उक्त संवैधानिक प्रावधान तथा संविधानको धारा 83(b) अवलम्बन गरिएको दुई सदनात्मक संसदीय प्रणाली अन्तर्गत धारा 104 अनुसारकै अख्तियारी प्रयोग गरी बनाइएको राष्ट्रिय सभा नियमावली 2075 नियम 129 व्यवस्था भएको संविधान संशोधन विधेयकको कार्यविधि समेतसँग विरोधाभास एवं प्रतिकूल हुने गरी प्रतिनिधि सभा नियमावली 2083 नियम 140(11) संविधान संशोधनको प्रक्रिया तथा प्रमाणीकरणको विधि उल्लेख भएको साथै विधायिकाले बनाएको विषयगत ऐनहरूको व्यवस्था समेत निष्क्रिय हुने गरी बनाइएको नियम 259 व्यवस्था उल्लेखित संवैधानिक प्रबन्धको प्रतिकूल रहने भन्ने प्रथम दृष्टिमा देखिएको छ।
1: बाढ़ी प्रभावित क्षेत्रमा अभिभावक गुमाएका बालबालिकाको जिम्मेवारी अब सरकारले लिने भएको छ। प्रभावित क्षेत्रका स्थानीय तहले लगत संकलनको काम अघि बढ़ाएकाले तत्काल सरकारले व्यवस्थापनको तयारी थाल्ने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो।
3: बाढी पीड़ित जो चाहिँ अहिले घरविहीन हुनुभएको छ उहाँलाई तत्कालको लागि जुन होल्डिङ सेन्टरमा राखिएको छ त्यहाँबाट चाहिँ अलिकति टेम्पोररी रेसिडेन्स गर्ने गरी पनि काम भइरहेको छ र जसको चाहिँ अहिले घर अनि जग्गा पूर्ण रूपमा क्षति भएको छ उहाँलाई चाहिँ अन्य ठाउँमा कहाँ चाहिँ स्थानान्तरण गर्न सकिन्छ त्यसको लागि पनि भूमि मन्त्रालयबाट जग्गाहरूको खोजी कार्यहरू पनि त्यहाँबाट अगाडि भइरहेको छ। स्वास्थ्य मन्त्रालयले पनि प्रभावित नागरिकहरूको लागि निशुल्क स्वास्थ्य उपचार गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयबाट हामीले अगाडिदेखि नै हामीले स्थानीय तहसँग पनि हामीले समन्वय गरिरहेका छौँ। हाम्रा इकाइहरू नुवाकोट र रसुवाका इकाइहरूसँग पनि समन्वय गरिरहेका छौँ। जो प्रभावित हुनुहुन्छ जसले बुवा आमा गुमाउनु भएको छ अथवा एउटा मात्र अभिभावक गुमाउनु भएको छ उहाँहरूलाई पूर्ण छात्रवृत्ति दिने आवासीय किसानमा सहित राख्नेको लागि हामीले चाहिँ लिस्टहरू पठाइदिनु स्थानीय तह इकाइहरूलाई पनि भनेका छौँ।
1: सरकारले शेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पूँजीगत लाभकर उल्लेखनीय रूपमा घटाउने निर्णय समेत गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकको बारेमा जानकारी गराउँदै प्रवक्ता पोखरेलले भन्नुभयो।
0: यसैबीच ठूला विपदमा बेपत्ता भएकाको मृत्युदर ता चाँडो हुने गरी पनि कानून संशोधनको तयारी भइरहेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभएको छ। अहिलेको कानूनी व्यवस्थाले हराएको वा बेपत्ता भएकाको हकमा भने मृत्यु दर्ता गराउन दिँदैन। यस्ताको हकमा 12 वर्ष वा विशेष परिस्थिति विपदमा 3 वर्षपछि मृत्यु सरह मानिने व्यवस्था छ। यसबाहेक अदालतबाट मृत्युको न्यायिक घोषणाको प्रमाणपत्र ल्याएमा त्योभन्दा अगाडि नै मृत्यु दर्ता गराउन मिल्छ। मुलुकी देवानी संहिता 2074 दफा 40 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा मृत्यु भएको मानिन्छ। तर 80 वर्ष उमेर भएका व्यक्तिका हकमा 5 वर्ष दुर्घटना विपदका घटनासहित भएको वायुयान पानी जहाज वा अन्य सवारी साधनमा यात्रा गरेको व्यक्ति भएमा दुर्घटना भएको 3 वर्षमा मृत्यु सरह मानिने कानूनी व्यवस्था छ। विपद वा दुर्घटनामा परेको भनेर न्यायिक घोषणा गरिपाउँ भनी अदालत जान पाइन्छ। बेपत्ता भएको मिति ठेगाना र कारण र आधारसहित निवेदन दिएमा अदालतले मृत्युको न्यायिक घोषणा गर्न सक्ने प्रावधान रहेको छ। बेपत्ता व्यक्तिको मृत्यु दर्ता गर्न 3 वर्ष कोर्नुपर्ने वा न्यायिक घोषणा गराउनुपर्ने मुलुकी देवानी संहिता 2074 व्यवस्था संशोधन गरेर खोज तथा उद्धार समाप्त हुनासाथ दर्ता गर्न सकिने व्यवस्था गर्न लागि छ। विपद व्यवस्थापनमा समन्वय गर्न उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने बारेमा दलहरू सहमतिमा पुगेका छन्। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबीच हिजो यसबारेमा संवाद भएको थियो।
1: अध्यागमन विभागले सेवाग्राहीको सुविधाका लागि अधिकांश काम अब कागजविहीन बनाउने भएको छ। विभागमा आयोजित पत्रकार सम्मेलनमा हिजो महानिर्देशक रामचन्द्र तिवारीले विभागले नीतिगत निर्णयका क्रममा आवश्यक पर्ने कागजी प्रक्रिया बाहेक विभागले सेवाग्राहीसँग सम्बन्धित कामलाई पेपरलेस बनाउँदै लगेको बताएको हो। त्यस्तै ट्रेकिङ परमिट, कार्य सहमति तथा भिसा आवेदन लगायतका सेवा लिन विभागमा भौतिक रूपमा नै उपस्थित हुन नपर्ने समेत विभागले जनाएको छ। विभागले मोबाइल एप मार्फत विदेशी नागरिकको पहिचान तथा विवरण प्रमाणीकरण गरी विभिन्न सेवा उपलब्ध गराउने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको समेत बताएको छ। विभागका महानिर्देशक तिवारीले भन्नुभयो,
4: हाम्रो मोबाइल एपमा यदि तपाईँले लगइन गर्नुभएको छ भने सबै अथेन्टिकेट डेटाहरू चाहिँ राज्यका निकायहरूले, सुरक्षा निकायले अथवा हामी जहाँ देखाउनुपर्छ त्योबाट नै हामीले हेर्न सक्छौँ, भेरिफाई गर्न सक्छौँ। त्यो अनुसारको हामी पत्राचार र सूचना गर्छौँ र यो विदेशी नागरिकहरूलाई पनि हामी यो सबै प्रयोग गर्न गर्छौँ र तपाईँहरू मार्फत सबै विदेशी नागरिकहरूलाई सेवा प्रवाह गर्ने संस्थाहरूले पनि यो एप्लिकेशनलाई प्रयोग गर्न, अब हामी त्यसको लागि उहाँहरूलाई सहजीकरण गर्ने हिसाबले एयरपोर्टमा हेल्प डेस्कहरू राखिदिने त्यो काम पनि हामीले तयार गर्दैछौँ। त्यहाँ यसको क्युआरहरू राख्ने र हेल्प डेस्कहरू राखेर यसलाई डाउनलोड गर्ने।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावित क्षेत्रमा मनोपरामर्श सेवा व्यवस्थित गर्न स्थानीय सरकारको भूमिका,
5: औषधि उपचार त्यस्तो खाइराखेका गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ अनि निर्णय लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा
1: आर्थिक वर्ष सकिएको दुई महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम, 31 बहुवर्षीय योजना रुग्न लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौं,
7: तर के हामीले कहिले सोचेका छौं उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
8: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
7: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
8: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
9: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
7: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संसदमा बढ्दै नागरिक संवाद शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। संघीय संसद र समितिहरूका गतिविधि अब प्रत्यक्ष नागरिक निगरानीमा बन्ने भएको छ। नागरिक संवाद र पहुँच अभिवृद्धि गर्न संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन गरेको छ। संसद र नागरिक बीचको दूरी घटाई सहभागितामूलक लोकतन्त्र प्रवर्धन गर्ने उद्देश्यले प्लेटफर्म सञ्चालनमा ल्याएको हो। सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संयुक्त रूपमा सो प्लेटफर्मको उद्घाटन समेत गर्नुभएको छ। त्यस्तै स्थानीय आवास र रोजगारीको माग शीर्षकमा सिराज खानले खबर लेख्नु भएको छ। भोटेको सीमा आएको विनाशकारी बाढ़ीले घर पसल र वर्षौंको मेहनत एकैछिनमा बगाउँदा घरबार विहीन भएका नुवाकोट नौका अधिकांश पीड़ितको माग अब राहत होइन स्थानीय आवास र रोजगारीको अवसर दिलाइयोस् भन्ने रहेको छ। त्यस्तै भित्रपृष्ठमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण शीर्षकमा खबर छ। सांसदहरूले भोटेको बारीमा बेपत्ता नागरिकको मृत्यु दर्ताको कानूनी बाटो खोलिदिएर चल अचल सम्पत्तिको व्यवस्थापन बीमा लगायतका प्रक्रियामा पीड़ित परिवारलाई सहजीकरण गर्न तथा समसामयिक विषयमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकको शून्य समयमा प्राकृतिक विपत्तिका कारण बेपत्ता नागरिकका परिवारका लागि विशेष कानूनी व्यवस्था गरी मृत्युको कानूनी घोषणा र मृत्यु दर्ता गरिदिए पीड़ितहरूलाई राहत दिन सरकारलाई सुझाव समेत दिएको हो। सांसद विश्वराज पोखरेलले भटेकोशी बाढ़ीपछि फेला परेका शवको पहिचान गर्ने काम द्रुत गतिमा गर्न समेत सुझाव दिनुभएको थियो। विकल्प बन्न सक्छ भण्डारा मलिकु सड़क शीर्षकमा अर्को खबर प्रकाशित छ। तराई र राजधानी काठमाडौँ जोड्ने नारायणगढ़ मोगलिन मलिकु सड़क खण्डमा वर्षेनी पहिरोका कारण यातायात अवरूद्ध हुने भएकाले बढ़दै गएको यस विकल्पका रूपमा भण्डारा

0: छ भने भित्री पन्नामा पनि अर्को खबर छ। राष्ट्र बैंक विधेयक अर्थ समितिबाट पारित भएको छ। गवर्नरको कार्यकाल अब 3 वर्ष हुने भएको छ। पवन तिमल सिन्हाले लेख्नु भएको खबर हो। हाल 5 वर्ष अवधि रहेको गवर्नरको कार्यकाल 3 वर्ष बनाउने व्यवस्था सहित आएको विधेयक संसदीय समितिबाट पारित भयो। संसदको पूर्ण बैठकले विधेयक पारित गरेपछि कानूनको रूप लिनेछ। सुदूरपश्चिममा 31 बहुवर्षीय योजना रुग्न शीर्षकमा धनगढ़ीबाट तेजराज भट्टले लेख्नु भएको खबर छ। पूर्वाधार विकास मन्त्रालयले रुग्न आयोजनाको म्याद थप्ने वा ठेक्का रद्द गर्ने विषयमा निर्णय लिन गठन गरेको छ समिति। त्यो समितिको सिफारिशको आधारमा अगाडि बढ़ने भएको छ। पूँजीगत लाभकर घटाउने निर्णय मन्त्री परिषदबाट स्वीकृत भएको छ। शेयरमा लाग्ने पूँजीगत लाभकर घटाउने अर्थ मन्त्रालयको प्रस्ताव बुधबार हिजो बसेको मन्त्री परिषद बैठकबाट स्वीकृत भएको हो। कान्तिपुर दैनिकमा 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। कृष्ण भीरमा 18 दिनपछि सवारी साधन सञ्चालन हुन लागेको बारेमा पनि खबर छ। अन्तरिक्षमा हतियार होडबाजी शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। निगमको वाइट बडी 4 दिनदेखि जापानमा थन्कियो, 1500 भन्दा बढ़ी यात्रु अलपत्र शीर्षकमा सूरज कुँवरले नै लेख्नु भएको खबर भित्रीपन्नामा छापिएको छ। त्रिशुली करिडोरका 176.1 मेगावाटका आयोजनाको बिजुली उत्पादन अनिश्चित बनेको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। त्यसै गरी अर्को खबर छापिएको छ भित्री पृष्ठमा, संयन्त्रको बैठक राख्न नेपालको पहल, नेपाल मलेसिया म्यान पावर छनौट विवादको विषयमा जे जति विषयवस्तु आएका छन् त्यसको व्याख्या र विश्लेषण सहित होम कार्कीले लेख्नु भएको खबर छापिएको छ। नागरिक दैनिकले भने 5 महिनादेखि होल्डिङ सेन्टरमै सुकुम्बासी, निल्नु र ओकल्नु शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छापिएको छ। बाढ़ीले झस्किएको सशस्त्र उद्धार टोली छ, हेलिकप्टर छैन शीर्षकमा रमेश धमलाले लेख्नु भएको छ। भदौ 10 गते बिहान भोटेकुसीमा बाढ़ी आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल रसुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमुरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो तर कसैलाई पनि फोन लागेन। बाढ़ीको आवाज धुन्चीसम्म सुनिएको थियो। त्यसभन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भन्ने सूचना लिन नपाउँदै जिल्लाभरि नै संचार सम्पर्क विच्छेद भएको उल्लेख गरिएको छ। संसद नियमावलीको विपक्षमा आदेश शीर्षकमा खबर छ भने प्रसूति विदा 6 महिना प्रस्ताव शीर्षकमा पवित्रा सुनारले लेख्नु भएको छ। कामकाजी महिलाका हकमा तलबसहित 6 महिनाको प्रसूति विदा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलबसहितको प्रसूति स्याहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढ़ेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न देशहरूमा आन्दोलन शुरू भएको छ। अमेरिका र इरान बीच लामो समयदेखि जारी युद्धका कारण विश्व बजारमा इन्धन आपूर्तिमा समस्या आएसँगै पेट्रोलियम पदार्थको मूल्य आकाश छुएको हो। सिरियामा यसै हप्ता इन्धनको मूल्य तीव्र रूपमा बढ़ेपछि विभिन्न स्थानमा प्रदर्शन भएको छ। त्यस्तै मध्य अमेरिकी देश ग्वान्टेमालामा पनि इन्धनको मूल्य विरूद्धमा ट्रक चालक र अन्य समूहले राजमार्ग अवरूद्ध गरेका थिए। युरोपेली देश पोर्चुगलमा पनि महँगो इन्धन र बढ़दो मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ। फ्रान्सको दक्षिणी टटीय शहरमा व्यवसायीले इन्धन डिपो अवरूद्ध गरेका थिए। फिलिपिन्समा पनि यातायात मजदूरहरूको संगठनले हड़ताल गरेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको 70 महासम्मेलन अस्टियाको भेनामा शुरू भएको छ। बढ़दो भू राजनीतिक तनावका बीचमा बहुपक्षीय सहकार्य सुदृढ गर्न र विश्वव्यापी आणविक अप्रसार व्यवस्थालाई कायम राख्न समेत सम्मेलनमा आह्वान गरिएको छ। र फिजीमा एचआईभी संक्रमण तीव्र रूपमा बढ़ेपछि राष्ट्रिय स्वास्थ्य संकटकालको घोषणा गरिएको छ। लागू औषधको बढ़दो प्रयोग, असुरक्षित यौन सम्पर्क, कम परीक्षण र एचआईभी संक्रमित प्रतिको सामाजिक विभेदका कारण संक्रमण नियन्त्रण बाहिर गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
0: खबरमा अब खेल खबर। नेपालले त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेश विरूद्ध 3 खेलको T20 आई सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संख्यानका अनुसार सिरिज मार्चमा हुनेछ। यो दुवै देशका क्रिकेट खेलाड़ीको क्रिकेट बोर्डको संयुक्त प्रयासमा हुन लागेको हो। सिरिज नेपालमा आएको भोटेकोशी विनाशकारी बाढ़ीको क्रममा ज्यान गुमाएकाको स्मृतिमा समर्पित रहनेछ। ख्यानले यो सिरिजबाट नेपाली क्रिकेटको दीर्घकालीन विकासमा सहयोग पुग्ने विश्वास राखेको छ। आइची नागोयामा 20 संस्करणको एसियाली खेलको खेलकूद अन्तर्गत भलिबलको प्रतिस्पर्धा शुरू भएको छ। एसियाडको औपचारिक उद्घाटन भने शनिबार शुरू हुँदैछ। त्यसभन्दा अगाडि केही खेलको प्रारम्भिक चरणको खेल शुरू भएको हो। नेपाली महिला भलिबलमा पराजित भएको छ। नेपाल विरूद्ध आयोजक जापान 25-8, 25-12, 25

0: 11ले विजयी भयो। आज नेपालले इण्डोनेसियासँग खेल्न लागेको छ। पाल्पाको रामपुर नगरपालिका 7 किसान बारीमा हुने चौथो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिताको विजेताले 366,660 रूपियाँ पुरस्कार प्राप्त गर्ने भएका छन् र भारतीय क्रिकेट बोर्ड बीसीसीआईले इण्डियन प्रिमियर लीग आईपीएल 2027 मिनी अक्सन भारतमै आयोजना गर्ने भएको छ।
1: मनोपरामर्शका नाममा अत्यधिक भीड़भाड़ भएपछि सरकारद्वारा आचार संहिता जारी कानूनी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरमा अब मनोपरामर्श सेवा व्यवस्थापनको कुरा। भटेकोशी बाढी प्रभावित क्षेत्रमा हिजो आज मनोपरामर्श सेवा दिनका लागि संस्थागत र व्यक्तिगत रूपमा उपस्थित हुन खोज्नेको संख्या धेरै छ। कतिपय अवस्थामा बाढी प्रभावितलाई थप पीड़ा दिने काम गरिरहेको गुनासोपछि सरकारले मनोपरामर्शका लागि आचार संहिता जारी गरेको छ। बाढी प्रभावितका लागि मनोपरामर्शको आवश्यकता र व्यवस्थापनमा ध्यान दिनुपर्ने पक्षका बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
5: औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस्, त्यो पनि हामी व्यवस्था गर्छौँ। अनि निन्द्रै लागेको छैन, एकदमै गाह्रो भएको छ, छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले, साइकोलोजिस्टले अथवा मेन्टल हेल्थ फिल्डकोले, तपाईँलाई यस्तो यस्तो देखिरहेको छौँ हामीले, गाह्रो निकै भए जस्तो लाग्यो, कस्तो छ हजुरलाई, त्यति मात्र सोधेर पुग्यो नि।
0: काउन्सिलर मनोपरामर्श दिने व्यक्ति भनेर भन्छौ, उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो। त्यस क्षेत्रका बाल बालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ, फेरि सबैले भनिरहेका छन्। काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा संचारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो। जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौ, उसले अरूको कुरा सुनिन्छ भन्छौ, उसले गर्ने पनि संवाद हो। यो तीनवटै संवादमा के कुरा फरक छ, ताकि हामी काउन्सिलिङकै संवाद खोजिरहेका छौं।
5: जुन बेला उसले अब म कुरा गर्छु नि त, मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा, यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन, ऊ समयमा उठ्या छ कि छैन, सुत्या छ कि छैन, खाएको छ कि छैन, टोयलेट दिसेपिसाब गरेको छ कि छैन, पानी पर्याप्त खाएको छ कि छैन, उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन, हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ। रिलिफ पछि रिकभरीमा जानुपर्छ कि रिकभरीको स्टेजमा चाहिँ यो मानसिक स्वास्थ्य सेवा प्रदायक, दक्ष मानसिक सेवा प्रदायकको टिम उपस्थित एकदमै जरुरी हुन्छ।
0: त्यो विषयमा तपाईँहरूसँग सरसल्लाह छलफल भयो सरकारसँग?
5: होइन, हाम्रो त्यो एउटा स्वास्थ्य मन्त्रालयको व्यवस्थापन विभाग विशेष गरी यो मानसिक स्वास्थ्य नै नसर्ने रोग अन्तर्गत EDCDमा हेर्ने टिममा एउटा MSPSS ग्रुप भनेर वाट्सएप ग्रुप छ, त्यहाँनिर कम्युनिकेट भइराखेको हुन्छ, यसरी जानुपर्छ यसरी जानुपर्छ भनेर,
0: भनेको अब थप व्यवस्थित हुँदै जान्छ
5: जानुपर्छ भनिदियो। हामीले यो अनियन्त्रित रूपमा मनोपरामर्शकर्ता भनेर त्यो बाढी पनि चाहिँदैन। म तपाईँ भनौँ, मैले त्यो यो बाढी गएको तेस्रो दिनदेखि मलाई झन्डै झन्डै more than 100 विदेशीहरूले तेरो देशमा यस्तो यस्तो भएको छ, म यस्तो यस्तो थेरापिस्ट हो, म ट्रमा थेरापिस्ट हो, म ग्रिफ काउन्सिलर हो, म सो हो, म तेरो देशमा आएर भोलिन्टियर काम गर्छु, तिम्रो संस्थासँग बसेर मलाई आउनलाई मेरो तेरो संस्थामा आबद्ध गर्दै भने होइन।
0: नेपालको अहिलेको जुन यो लहर भनौँ न, त्यहाँ अब मनोसामाजिक कार्यकर्ता भन्यो, मनोपरामर्शकर्ता भन्यो, त्यो यो यसमा केही तालमेल मिलिरहेको छैन भन्ने तपाईँ भाषा हो?
5: अनि यस्तो हो कि अहिले वास्तवमा भन्नुहुन्छ नि काउन्सिलर नेपालमा टोले यस्तो डिजास्टर थियो कि सबै काउन्सिलर तालिम ल्याए भन्दै पुगे हुन्छ मेरो त्यहाँ होइन, त्यही विपदको क्षेत्रमै जो गए हामी साइको सोसियल सपोर्ट गर्छौँ, हामी साइको सोसियल सपोर्ट गर्छौँ भन्ने त्यो संस्थाहरू कति पुगे कि सरकारसँग त्यो हुन्छ, अनि सबैले साइकोसोसियल सपोर्ट त गर्न त त्यो एउटै व्यक्तिलाई चारवटा काउन्सिलर राख्दै पनि बढी हुने भइसक्यो कि. अनि त्यो अवस्थालाई चाहिँ स्थानीय सरकारले कन्ट्रोल गर्नु थियो.
0: चिकित्सा मनोवित डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: भदौ 14 देखि अवरूद्ध कृष्णवीरको सड़कमा आजबाट दुईतर्फी सवारी साधनको आवागमन, सड़क भासिने र पहिरो जाने जोखिम भने कायमै. संसदमा सरकारको ध्यानकर्षण गराउने क्रम जारी. भटेकुसी बारी प्रभावितका लागि राहत र पुननिर्माणमा ध्यान दिन सांसदहरूको सुझाव.
0: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक. ठूला विपदमा बेपत्ताको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी. पासपोर्ट फ्री ट्राभलको अवधारणा लागू गर्दै अध्यागमन.
1: आर्थिक वर्ष सकिएको दुई महिनासम्म बजेट होलिडे झेल्दै सुदूरपश्चिम. 31 बहुवर्षीय योजना रोक्न, पूँजीगत लाभकर घटाउने निर्णय मन्त्रीपरिषदबाट स्वीकृत.
0: इन्धनको मूल्य वृद्धिको विरोध, विश्वका विभिन्न देशमा प्रदर्शन. आणविक ऊर्जा उत्पादनमा जुट्न विश्वलाई राष्ट्रसंघको आग्रह.
1: र नेपालले घरेलु मैदानमा बंगलादेशसँग ऐतिहासिक T20 आई खेल्ने. 20 एसियाली खेलकुदको महिला भलिबलमा नेपाल जापानसँग सोझो सेटमा पराजित.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले हिमालय.com मा महेश बस्ताकोटीले चषक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ एकजना मेडिकल व्यवसायीलाई. सरकारले पटक पटक धरपकड गर्ने, पक्राउ गर्ने, फेरि छोड्ने क्रम चलिरहेको छ. हालैका दिनमा फेरि प्रहरीले समात्न गएको भनेर विभिन्न खबर पनि सार्वजनिक भए. यहाँ दुईजना व्यक्ति छन्, पातला दुब्ला जस्ता देखिन्छन् र सड़कमा हिँड्दै गर्दा त्यहाँ केही कुराकानी गरिराखेका छन् र एकजनाको हातमा भने मन्दिरबाट निस्किएको जस्तो घण्टी जस्तो पनि देखिन्छ हातमा. नजिकै रहेका अर्को व्यक्तिले केही प्रश्न गरेपछि उनी झोकिँदै केही भन्दैछन्. माथि चाहिँ यस्तो लेखिएको छ, सरकारले केही गरेन रे, देखेनौ दुर्गा प्रसाईलाई कहिले समातेको छ, पहिले कहिले समात्न खोजिराखेको छ.
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद. अलिला लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास गर्नुहोला.

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: नमस्कार, देशभरिका सामुदायिक रेडियोहरूको नेटवर्क CIN को प्रस्तुति कार्यक्रम पोषण सम्वादमा यहाँहरूलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। कार्यक्रम पोषण सम्वाद देशभरिका विभिन्न रेडियोका साथै हाम्रो सामाजिक सञ्जालमा पनि तपाईँले सुन्न र हेर्न सक्नुहुन्छ। कार्यक्रम पोषण सम्वादमा आज हामीले विशेष गरेर बालबालिका तथा युवाहरूको आफै पनि सचेतना फैलाउनको लागि पोषण सुधारका लागि त्यसमा सहभागिता र उहाँहरूको भूमिका कस्तो हुन्छ भन्ने बारेमा कुराकानी गर्न गइरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ ओल्ड भिजनको चाइल्ड एडभाइजरी ग्रुपको सदस्य एवं ललितपुरको बुगमतीमा रहेको ओडा स्तरीय बाल क्लबको अध्यक्ष सुनिश्चिता रम्तेल, र उहाँ लामो समयदेखि बाल अधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागिता जनाइसक्नु भएको छ। स्वागत छ सुनिश्चिता।
2: हजुर, धन्यवाद।
1: सबैभन्दा पहिले यो आफू बाल क्लबको अध्यक्ष भइरहँदाखेरि तपाईँले चाहिँ पोषण सुधारका लागि बाल क्लबहरूको भूमिका, बाल बालिका युवाहरूको भूमिका कस्तो देख्नुभयो?
2: भन्नुले पर्दा म यो पोषणमा चाहिँ नि म 11 हुँदा ठ्याक्की लगभग भन्दाखेरि 2 वर्ष चाहिँ भयो। सो एकदम कोइन्सिडेन्टली नै यसमा म एज अ पार्ट हुन पुगेको थिएँ। अनि हाम्रै ओडामै हाम्रो वर्ल्ड भिजन इन्टरनेसनल नेपालले नै प्रोग्राम अर्गनाइज गर्नुभएको थियो। यो चाहिँ एनफोजी न्युट्रिसन फर ग्रोथ समिटको लागि थियो र त्यहीबाट चाहिँ नि मैले चाहिँ न्युट्रिसनको बारेमा अझै बढी जानकारी पाएँ र साथै त्यहीदेखि नै हाम्रो ओडामा पनि विभिन्न खालको कार्यक्रमहरू चाहिँ सञ्चालन हुँदै गइरहेको छ। अहिलेसम्म पनि हरेक ओडामा बजेटहरू छुटाउँदाखेरि चाहिँ नि हाम्रो बाल क्लबमा चाहिँ नि न्युट्रिसनको लागि एउटा प्रोग्राम चाहिँ नि सञ्चालन भइरहेकै हुन्छ हरेक वर्ष नै, जहाँ चाहिँ हामीले चाहिँ नि अहिले चाहिने भनेको चाहिँ ब्यालेन्स डाइट मिलको बारेमा चाहिँ त्यतानिर सिकाइन्छ र साथै कस खालको फलफूल कस खालको यस्तो भेजिटेबल्सहरू खायो भने चाहिँ नि ब्यालेन्स मिल हुन्छ र के खानुपर्छ के नखानुपर्छ भन्ने बारेमा नै हामीले चाहिँ नि यस्तो ट्रेनिङहरू क्लासेसहरू चाहिँ भइरहेकै हुन्छ, प्रोग्रामहरू भइरहन्छ। अनि यो ओडामा मात्रै नभइकन हाम्रै ओडाकै सहयोगबाट चाहिँ नि हामीले विभिन्न हाम्रै ओडा कार्यालयकै विभिन्न स्कूलहरूमा विद्यालयहरूमा नि यस्तो कार्यक्रमहरू चाहिँ गरिरहेकै छौँ र यस्तो अहिले बालबालिकाहरूलाई थाहा पाउनु पर्ने भनेकै ब्यालेन्स मिलको बारेमा हो कि। अहिलेको बालबालिकाहरू प्याकेज मिल मात्रै बढी खान उत्साहित हुन्छन् र यस्तो फलफूल अनि घरमै बनाएको खानेकुराहरू चाहिँ खान धेरै रुचाउँदैनन् क्या। अनि स्पेसली विद्यालयमा नै हो, विद्यालयमा जानको लागि घरबाट बनाएको खानेकुराहरू भन्दाखेरि पनि बाहिर पसलमा गएर चौचौहरू किन्यो खायो त्यो नै सजिलो पनि हुन्छ, साथै प्यारेन्ट्सहरूलाई पनि इजी भयो कि, त्यो घरमा बनाइरहनु परेन, पैसा दियो उसले गएर पसलमा गएर किनेर खाइहाल्छ नि भन्ने खालिको माइन्ड सेट नै भइसक्यो कि। बिकज अफ दि वर्किङ इन्भाइरोमेन्ट मान्छेहरू पनि प्यारेन्ट्सहरू पनि एकदमै बिजी भयो आफ्नो वर्क लाइफमा, अनि आफ्नो बाल बालिकाहरूलाई ब्यालेन्स मिल अनि सो घरमै बनाएको खानेकुराहरू चाहिँ खान नपाउने भएको कारणले गर्दाखेरि सो हामीले चाहिँ बढी त्यस्तै कुराहरूमा रिलेटेड कुराहरूलाई चाहिँ फोकस गरेर चाहिँ नि हाम्रो ओडा कार्यालयमा बाल बालिकाहरूको लागि मात्र नभइकन इभन बाल बालिकाहरूको प्यारेन्ट्सहरूको लागि पनि प्रोग्रामहरू चाहिँ सञ्चालन भइरहेकै हुन्छ।
1: हजुर, तपाईँहरूले भन्दाखेरि अहिले भन्नुभयो नि ओडामा तपाईँहरूले बाल क्लबले अथवा तपाईँहरूले भन्दाखेरि ती कार्यक्रमहरू आए कि अथवा सामान्य रूपमा आउँछन् तपाईँहरूले भन्दाखेरि यो पोषणको महत्वको बारेमा बुझाउँदाखेरि चाहिँ के कुराहरू सुन्नुपर्छ?
2: हाम्रो यो कार्यक्रमहरू चाहिँ नि हाम्रो अगाडि हुँदै हुँदैन थियो कि, न्युट्रिसन भन्ने बारे हामीलाई थाहा नै हुँदैन थियो कि। स्कुलमा पढाइन्थ्यो, हेल्थ सब्जेक्टमा पढाइन्थ्यो अनि त्यही सब्जेक्ट हुन्थ्यो, एक्जाम आइन्थ्यो, त्यही हो, त्यति मात्रै थियो। हामी बढी फोकस पनि गर्दैनथ्यौँ, बट यो जब यो न्युट्रिसनको यो जुन प्रोग्राम डायलग जब भयो हाम्रो ओडामा हाम्रो बाल क्लबमा, तब चाहिँ हामीले धेरै कुरा थाहा पायौँ कि, ए हामीलाई त अझै धेरै कुरा थाहा पाउन बाँकी नै रहेछ है भन्ने भयो। अनि विद्यालयमा नसिकेको कुराहरू हामीले त्यतानिर सिक्यौँ कि, अनि ब्यालेन्स मिल भन्ने कुरामा थाहा नै थिएन कि म नि एउटा यस्तो विद्यार्थीमा पढ्थेँ जहाँ चाहिँ नि घरबाट बनाउनु भन्दा नि पसलमै खान रुचाउँथे कि म नि. सो त्यो चाहिँ हल्का कमै भएको छ अहिले. अहिले कलेजहरू पनि गएँ भने पनि म घरमै बनाएको रुचाउँछु बढी नै. कलेजहरूमा गएँ क्यान्टिनहरूमा पनि म प्राय फ्राइड राइसहरू नै खाएर नै हुन्छु जङ्क फुडहरू भन्दाखेरि पनि. सो हाम्रो यो कुरा चाहिँ ठ्याक्कै 2 वर्ष नै भयो.

0: time check is 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, आजको हाम्रो यो अध्ययनमा प्रवेश गर्नुभन्दा अगाडि एउटा कुरा सोध्न मन लाग्यो। सुन्नु र विश्वास गर्नु भन्ने कुरा किन यति महत्वपूर्ण छ?
2: किनभने सुसमाचार नै उद्धारको सन्देश हो। मानिसले ख्रिष्टको बारेमा सुन्नुपर्छ, उहाँले गर्नुभएको उद्धारको काम बुझ्नुपर्छ र विश्वासद्वारा उहाँमा आउनुपर्छ। आजको अध्ययनले पनि यही क्रम देखाउँछ। पहिले सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुन्नु, त्यसपछि ख्रिष्टमा विश्वास गर्नु, अनि विश्वास गर्ने मानिसले पवित्र आत्माको छाप पाउँछ।
1: भनेपछि दाइ, त्यसो भए उद्धार केवल सुसमाचार सुनेर मात्र हुँदो रहेनछ नि त? सुसमाचार सुनेपछि ख्रिष्टमा विश्वास पनि गर्नुपर्ने रहेछ।
2: हो नि त भाइ, सुसमाचार सुन्नु आवश्यक छ, तर त्यसलाई विश्वासद्वारा ग्रहण गर्नु पनि अति नै आवश्यक छ। ख्रिष्टले हाम्रो निम्ति गर्नुभएको काममा भरोसा राख्नु नै विश्वासको मुख्य कुरा हो। अनि जब मानिस ख्रिष्टमा विश्वास गर्छ, परमेश्वरले उसलाई पवित्र आत्माद्वारा छाप लगाउनुहुन्छ।
1: भनेपछि दाइ, पवित्र आत्माको छाप लगाइनु पनि एकदमै महत्वपूर्ण कुरा रहेछ नि त? अनि यो छाप लगाउनुको अर्थ चाहिँ के हो
2: भाइ? छापले स्वामित्व, पहिचान र सुरक्षाको विचार दिन्छ। प्राचीन समयमा कुनै वस्तु वा कागजातमा छाप लगाइँदा त्यसको स्वामित्व वा आधिकारिकता देखिन्थ्यो। त्यसै गरी विश्वासीमा पनि पवित्र आत्माको छाप हुनु भनेको ऊ परमेश्वरसँग सम्बन्धित भएको प्रमाण हो। आजको अध्ययनमा पनि पवित्र आत्माको यो छापले विश्वासीको उद्धारको निश्चयता र परमेश्वरले आफ्नो काम पूरा गर्नुहुने आश्वासनसँग सम्बन्ध राख्छ।
1: त्यसो भए ख्रिष्टमा विश्वास गरेपछि हामी परमेश्वरका हौं भन्ने कुरा पवित्र आत्माले पुष्टि गर्नुहुन्छ भन्ने कुरा रहेछ नि त, होइन त दाइ?
2: अवश्य पनि हो भाइ। हामी आफ्ना भावनामा मात्र निर्भर भएर उद्धारको निश्चितता खोज्ने होइन। परमेश्वरले आफ्नो प्रतिज्ञा दिनुभएको छ र पवित्र आत्मालाई हाम्रो जीवनमा दिनुभएको छ। त्यसैले हाम्रो भरोसा परमेश्वरको प्रतिज्ञामा हुनुपर्छ। यही सत्यलाई मनमा राखी आउनुहोस्, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
3: मित्र, आज हामी वचन अध्ययन एफिसी 1:13-14 पदबाट देख्न गइरहेका छौं। आज हाम्रो अध्ययनको मुख्य विषय हुनेछ, चर्च कलिसिया ख्रिष्टको शरीर हो। अनि यस विषय अन्तर्गत आज हामी देख्छौं परमेश्वर पवित्र आत्माले कलिसियाको यानी चर्चको रक्षा गर्नुहुन्छ। जब हामी पवित्र आत्माको काममा हेर्छौ, हामी यी कुरा देख्छौ। पहिलो, पवित्र आत्माले हामीलाई नवजन्म दिन्छ, रिजेनेरेट गर्छ। दोस्रो, उहाँ हाम्रो लागि शरण हुनुहुन्छ। तेस्रो, उहाँले हाम्रो जीवनहरूमा वास्तविकताहरू दिनुहुन्छ। हामी पहिलो कुरा रिजेनेरेसन नवजन्मको देख्छौ। एफिसी 1:13 पदमा भनिएको छ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गरियो। उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरू छाप मारियो। म विश्वास गर्छु कि यो खण्ड एक शास्त्रमा अद्भुत पद हो। कसैले सोध्ला, यहाँ त रिजेनेरेसन नवजन्मको बारेमा केही कुरा देखिँदैन त? वास्तवमा पावले यो यहाँ उल्लेख गर्छन्, अनि यो अचम्म तरिकामा उसले उल्लेख गर्छन्, किनभने हामी अहिले हाम्रो निम्ति परमेश्वरको काम देखिरहेका छौं। हामीमा पवित्र आत्माको काममा सरिरहेका छौं। मतलब अहिले हामी परमेश्वरको कामदेखि हाम्रो निम्ति परमेश्वरको कामदेखि हामीमा पवित्र आत्माको काममा सरिरहेका छौं। चर्चको योजना बनाउने काममा परमेश्वर पिताको काम र आफ्नो रगतद्वारा परमेश्वर पुत्र येशूको कामद्वारा चर्चको उद्धार गर्ने काम कर्म थिए भने चर्चको रक्षा गरिरहने काममा पवित्र आत्माको काम बिल्कुलै भिन्नै हो, किनभने यो कर्ता हो, यो हामीमा छ। यो नवजन्म वा नवनिकरणको काममा पवित्र आत्माले पापीलाई सुन्न र आफ्नो हृदयमा विश्वास गर्न विवश गराउँछ र उसलाई परमेश्वरको सन्तान बनाउँछ। प्रभु येशूले भन्नुभयो योहान्ना 3:7, तिमीले नयाँ जीवन पाउनै पर्छ। हामी कसरी नयाँ जन्म लिनु? युहानले वर्णन गर्छन्, युहान्ना 1:12, जति जनाले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको पुत्र बन्ने अधिकार दिनुभयो, अनि उहाँको नाउँमा विश्वास गर्नेहरूलाई पनि। हामीले खालि उहाँको नाउँमा विश्वास मात्र गर्नुपर्छ। यहाँ 13 पहिलो खण्डमा लेखिएको छ, उहाँमा नै तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो। सुन्नु भनेको केवल शब्दहरूको आवाजलाई मात्र सुन्नु भनेको होइन, तर समझसँग सुन्नु हो। पावलले लेखे 1 Cor 1:23-24, तर हामी त क्रूसमा टंगाइनु भएको ख्रीष्टको प्रचार गर्दछौ, जो यहुदीहरूको निम्ति ठक्करका कारण र ग्रीकहरूका निम्ति मूर्खता हुनुहुन्छ, तर बोलाइकाहरूका निम्ति दुवै यहुदी र ग्रीकहरूका निम्ति ख्रीष्ट परमेश्वरका सामर्थ र परमेश्वरका बुद्धि हुनुहुन्छ। बोलाइकाहरूको हुन् के खाली शब्द वा वचनहरूको आवाज सुन्नेहरू मात्र हुन्? होइन, यसको मतलब हो समझसँग सुन्ने व्यक्तिहरू। परमेश्वरले तिनीहरूलाई बोलाउनुभयो। यो खालि सुनिने वचन वा शब्दहरूको बोलावट थिएन, तर त्यो बोलावट हो जहाँ पवित्र आत्माले ती शब्दहरू वचनहरूलाई वास्तविकता बनाउनुभयो। रोमी 10:17 अनुसार विश्वास सुनाईबाट र सुनाई परमेश्वरको वचनबाट आउँछ। ती बोलाइएका व्यक्तिहरूले परमेश्वरको वचन सुन्छन् र तिनीहरूले त्यसको व्यवहारिकतामा प्रतिजवाब दिन्छन्, प्रतिक्रिया जनाउँछन्। तब त्यहाँ के हुन्छ भन्दा पत्रुसले यो यस तरिकामा राख्छन्। 1 Cor 1:23, किनकि नाश हुने होइन तर नाश नहुने बिउबाट परमेश्वरको जिउँदो र सधैँभरि रहने वचनद्वारा तिनीहरूले नयाँ जन्म पाएका छौ। परमेश्वरको वचन बाहिर जान्छ अनि यो छापिएको पानाद्वारा गइरहेको छ। हामी यो भनिरहेका छौं, परमेश्वरको पुत्र तिम्रो निम्ति मर्नुभयो र यदि तिमी उहाँलाई विश्वास गर्छौ भने तिमीले उद्धार पाउनेछौ। कसैले भन्ला मैले ती वचनहरू पढे तर तिमीहरूले मलाई केही पनि अर्थ दिँदैनन्, कति पनि वास्तविकता अर्थभाव दिँदैन। तर कसैले यो सन्देश पढ्छ वा सुन्छ र परमेश्वरको आत्मा यसलाई उसको हृदयमा लागू गरिदिनुहुन्छ, जसले गर्दा उसले विश्वास गर्छ, उसले भरोसा गर्छ अनि उसले ख्रीष्टमा विश्वास गरेकै क्षणमा ऊ नव जन्म पाएको हुन्छ। विश्वास गर्ने काम सुनैपछि तर्क अनुसारको कदम हो, यो अर्को कालक्रम अनुसारको कदम हुन सक्दैन, तर यो तर्क अनुसारको कदम हो। उहाँमा तिमीहरूले सत्यको वचन अर्थात तिमीहरूको मुक्तिको सुसमाचार सुनेपछि भरोसा गर्यो, यो परमेश्वरको वचनमा मैले जानेको नयाँ जन्मको अर्थको एक उक्तम व्याख्या हो। तपाईं सत्यताको वचन सुन्नुहुन्छ, सत्यको वचन सुन्नुहुन्छ। तपाईंको मुक्तिको सुसमाचार, तपाईंको उद्धारको शुभ सन्देश, अनि तपाईं ख्रीष्टमा आफ्नो भरोसा गर्नुहुन्छ। आगे दोस्रो खण्डमा भनिएको छ, उहाँमा नै तिमीहरूले विश्वास गरेपछि प्रतिज्ञाको पवित्र आत्माले तिमीहरूमा छाप मार्यौ। पवित्र आत्माले तिमीहरूलाई छाप मार्यौ। अमित्र, यो त्यस समयमा हुनेछ जब पवित्र आत्माको बप्तिस्माले स्थान लिन्छ। तपाईँ त्यो क्षणमै पवित्र आत्माले बप्तिस्मा पाउनुहुन्छ जुन क्षणमा तपाईँले ख्रीष्टमा भरोसा विश्वास गर्नुहुन्छ आफ्नो उद्धारकर्ता मुक्तिदाताको रूपमा। अनि ख्रीष्टमा विश्वास गरेको क्षणमै तपाईँ पवित्र आत्माले छाप मारिनुहुन्छ। पवित्र आत्माले सबभन्दा पहिले सुन्नलाई कानको ढोका खोल्नुहुन्छ, अनि त्यसपछि विश्वासको रोप्नुहुन्छ। अनि अर्को तर्क अनुसार कदम हो विश्वासीलाई छाप मार्नु। त्यहाँ कोही कोहीले यो प्रश्न गर्दछन् कि परमेश्वर पिताले वा परमेश्वर पुत्रले पवित्र आत्माले छाप मार्ने काम गर्नुहुन्छ कि पवित्र आत्मा स्वयं नै छाप मार्ने काम गर्नुहुन्छ। अनित्र, मेरो विचार अनुसार यो पदमा स्पष्ट छ कि पवित्र आत्मा स्वयं नै छाप हुनुहुन्छ। परमेश्वर पिताले पुत्रलाई क्रूसमा मर्न दिनुभयो, तर पुत्रले आफै स्वयंलाई स्वैच्छिक रूपमा अर्पण गर्नुभयो। यसरी दुवै पिता र पुत्रले दिनुभयो। परमेश्वर पिता र परमेश्वर पुत्रले निश्चित काम गर्न पवित्र आत्मा पठाउनुभयो, तर यो आत्मा हुनुहुन्छ जसले काम गर्नुहुन्छ। उहाँले पापीहरूलाई नवजन्म दिनुहुन्छ, रिजेनेरेट गर्नुहुन्छ, र उही समयमा उहाँले पापीलाई छाप मार्नुहुन्छ। र म सोच्दछु कि आत्मा स्वयंले त्यो छाप हुनुहुन्छ। आत्मा स्वयं नै त्यो छाप हुनुहुन्छ। पवित्र आत्माको छाप मार्ने कामको लागि त्यहाँ दुई उद्देश्यहरू छन्। उहाँले परमेश्वरको रूपको छापको विश्वासीहरूलाई वास्तविकता दिन हृदयमा रोप्नुहुन्छ। तपाईंलाई थाहै होला कि मोहर लगाउने वस्तुमा छाप हुन्छ। मलाई लाग्छ बिल्कुल त्यही नै कुरा पवित्र आत्माले गर्नुहुन्छ। युहान्ना 3:33 पदले भन्छ, जसले उहाँको गवाहीलाई ग्रहण गरेको छ उसले परमेश्वर सत्य हुनुहुन्छ भनी छाप लगाइएको छ। निश्चय नै यो नै यहाँ खास विचार हो। परमेश्वरले आफ्ना निरूपणको विश्वासीमाथि राख्नु भएको छ। अनि छाप लगाउने कामको दोस्रो उद्देश्य हो न्याय सम्मत उचित स्वामित्वको सूचित गर्दछ। दोस्रो तिमोथी 2:19 पदमा भनिएको छ, तरै पनि परमेश्वरको जग दृढतापूर्वक खड़ा रहन्छ जसमा यो छाप लागेको छ, प्रभुले उहाँका आफ्ना जनहरूलाई चिन्नुहुन्छ, अनि ख्रीष्टको नाम लिने हरेक जन अधर्मबाट अलग रहोस्। मित्र, उहाँले तपाईंलाई सुरक्षित राख्नुहुन्छ। यसको मतलब यो होइन कि तपाईं पापमा रहन सक्नुहुन्छ। यदि तपाईं ख्रीष्टको नाम लिने व्यक्ति हुनुहुन्छ भने तपाईं अधर्मबाट अलग रहनुहुनेछ। यदि तपाईंको जीवनमा यो कुरा छैन भने मित्र, तब तपाईं नवजन्म भएको र छाप लगाइएको जन हुनुहुन्न थियो र हुनुहुन्न। पवित्र आत्मा छाप मोर हुनुहुन्छ र त्यस छापले यो कुराको ग्यारेन्टी निश्चय दिन्छ कि परमेश्वरले हामीलाई सुरक्षित दिनुहुनेछ। हामी उद्धारको दिनसम्म छाप लगाइएका छौं। त्यो दिन आउनेछ पवित्र आत्माले हामीलाई ख्रीष्टका सुम्पिदिनुहुनेछ। हामीलाई त्यसरी छाप लगाइनु नै अति नै असल कुरा हो। त्यसरी छाप लगाइने कुरा अति नै असल कुरा हो। हामी त्यो रजिस्ट्री पत्र जस्तै हौ जुनले पूर्ण ग्यारेन्टी दिन्छ निश्चित स्थानमा पुर्याउन सुम्पिदिन, किनकि त्यस पत्रमा विशेष रजिस्ट्रको छाप लगाइएको हुन्छ र हुलाक कार्यालयले पोस्ट अफिसले यसको ठिक स्थानमा सुरक्षित रूपमा पुर्याउन सुम्पिदिन ग्यारेन्टी दिन्छ, निश्चय दिन्छ। अहिले हामी चर्च कलिसियाको सुरक्षा गर्ने काममा पवित्र आत्माको तेस्रो र अन्तिम कामको देख्छौ। बैना भनेको त्यो कुरा हो जुन कुनै चीजलाई पूर्ण रूपमा अधिकार गर्नभन्दा पहिल्यै त्यो चीजको निम्ति दिने कुरा हो, चिनोको रूपमा कि त्यो तपाईँको हो। जुनले यो निश्चित गर्दछ कि त्यो चीज तपाईँको हो, तपाईँले लिइसक्नु भएको छ र केही समय बाद त्यसलाई लानुहुनेछ। अर्को शब्दमा बैना भनेको कुनै चीज मेरो हो भन्ने कुरालाई सूचित गर्ने स्वामित्वको कुरा हो, सूचित गर्न दिने स्वामित्वको कुरा हो, चिनो हो। अनि यसको मतलब यो पनि हो कि त्यहाँ अझ केही कुरा पैसा दिनलाई या केही कुरा दिनलाई बाँकी छ। पवित्र आत्मा हाम्रो बहिनी हुनुहुन्छ, यो कुरा हामी पद 14 देख्छौं र उहाँलाई हाम्रो चिनो र प्रतिज्ञाको रूपमा दिइएको छ कि आत्मिक आशिषहरूको रूपमा आउनलाई अझ धेरै बाँकी कुराहरू छन्। हामीले पहिले देखिसक्यौं कि हामीसँग पैतृक अधिकार सम्पत्ति छ, त्यहाँ अझ धेरै कुरा आउनलाई बाँकी छ। हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाइसकेका छैनौं। जब हाम्रो आखिरमा अन्त्यमा सम्पूर्ण उद्धार हुन्छ, हामीले सम्पूर्ण आत्मिक आशिषहरू पाउँदछौं, तब हामीले यो सम्पूर्ण

0: मानिस आफ्नो उद्धारको विषयमा चाहिँ निराश हुनुपर्ने कुनै पनि कारण छैन र परमेश्वरले उसलाई चाहिँ पवित्र आत्माद्वारा छाप लगाउनु भएको छ भन्ने कुरा चाहिँ आज हामीले थाहा पाएका छौं।
1: यो अध्ययनले हामीलाई सम्झाउँछ कि हामीले सत्यको वचन अर्थात उद्धारको सुसमाचार सुन्यौं, ख्रिष्टमा विश्वास गर्यौं र प्रतिज्ञा गरिएको पवित्र आत्माद्वारा छाप लगायौं। यो परमेश्वरको महान अनुग्रह हो भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गर्यौं।
0: हजुर, साँच्चै नै दाइ, र पवित्र आत्मालाई चाहिँ हाम्रो उत्तराधिकारको बैना भन्नु अझै आश्वस्त पर्ने कुरा चाहिँ रहेछ। र अहिले हामीले पवित्र आत्मा पाएका छौं भने भविष्यमा परमेश्वरले दिनुहुने पूर्ण उत्तराधिकार पनि निश्चय चाहिँ रहेछ।
1: बिल्कुलै सही कुरा भाइ। अहिले पवित्र आत्माको उपस्थितिमा हामीले अनुभव गर्ने आत्मिक जीवन भविष्यको महिमाको पूर्णता होइन तर त्यसको बैना हो। परमेश्वरले दिनुभएको पवित्र आत्मा उहाँको प्रतिज्ञा पूरा हुने कुराको निश्चयता हो।
0: हजुर, साँच्चै नै दाइ, र आज हामीले आफूलाई सोध्नुपर्ने प्रश्नहरू चाहिँ के रहेछन् भने के हामी सत्यको वचन अर्थात सुसमाचारमा चाहिँ विश्वास गरिरहेका छौं, के हामी ख्रिस्टमा आफ्नो भरोसा राखिरहेका छौं, के हामी पवित्र आत्माको उपस्थितिलाई चाहिँ गम्भीरतापूर्वक लिइरहेका छौं, अनि के हामी परमेश्वरले दिनुहुने भविष्यको उत्तराधिकारको आशामा चाहिँ जिइरहेका छौं त।
1: र आदरणीय श्रोताहरू, आउनुहोस् ख्रिष्टमा विश्वास गरेर उहाँमा स्थिर रहौं, पवित्र आत्माको छाप पाएका मानिसहरूका रूपमा आफ्नो पहिचान सम्झौं, पवित्र आत्मा हाम्रो उत्तराधिकारीको बैना हुनुहुन्छ भन्ने सत्यमा भरोसा गरौं। वर्तमान परिस्थितिले हाम्रो आशा कमजोर नबनाओस् किनकि परमेश्वरले हाम्रो भविष्य आफ्नो हातमा राख्नुभएको छ।
0: हजुर, साँच्चै नै हाम्रो उद्धारको निश्चयता चाहिँ आफ्नो भावनामा होइन तर परमेश्वरको प्रतिज्ञा, ख्रिष्टको काम र पवित्र आत्माको छापमा चाहिँ आधारित छ भन्ने सत्य कुरालाई चाहिँ आज हामीले थाहा गर्न पाएका छौं र यी सबै कुराहरूलाई चाहिँ हाम्रो हृदयमा हामीले एक गार्दन चाहिँ राखौं।
1: साँच्चै नै त्यसैले आउनुहोस् पवित्र आत्माको अगुवाईमा जिउ, उहाँले दिनुभएको आत्मिक जीवनमा बढौं र भविष्यमा पूरा हुने हाम्रो उत्तराधिकारीको आशामा स्थिर रहौं। यी सबै कुराको अन्तिम उद्देश्य परमेश्वरको महिमा हो। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनका लागि यति नै। फेरि अर्को अध्ययनमा हामी भेट्नेछौ। तबसम्म परमेश्वरको प्रतिज्ञामा भरोसा गर्दै पवित्र आत्माको अगुवाईमा र ख्रिष्टमा स्थिर भएर जीवन बिताऊ।
0: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420979797।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 को दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797 0420979797।

0: छैन हौ, ठेक्का हो। नेपालीहरू हाँसी हाँसी मर्न तयार छन्, तर कायर भई कदापि आत्मसमर्पण गर्दैन।
1: ताजा छँदैछ रगतले लेखेको धेरै वर्ष अघिको कथा नाला पानीको।

0: இளம்பு பிரேக் டைம்.
1: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन।
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बच्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक समस्याबाट बच्ने उपायहरू।
4: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
3: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
4: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
3: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।

0: छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
1: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

yokotao mutu tuteko awasko.

नमस्कार, हेलम्ब एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्ब खबरका मुख्य शीर्षकहरूबाट। हरेक वर्ष असोज गते हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा पूजा गरिँदै संविधान संशोधन सम्बन्धी नयाँ नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। कृषि बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। कृष्ण भीरमा बन्यो नयाँ ट्र्याक, दुईतर्फी रूपमा सवारी साधन चल्न थालियो। आज कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजमा कम्तीमा 20 जनाको ज्यान गयो। र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग सोझो सेटमा पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। रसुवा राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवागढ़ी भटेकोशी नदीमा आएको बाढ़ीमा पनि बेपत्ता भएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वड़ा नम्बर 4 का 4 घर परिवारलाई हिजो राहत वितरण गरिएको छ। बाढ़ीमा परि बेपत्ता भएका बलेफी गाउँपालिका 4 कोले गाउँका सिंहबहादुर तामाङ, गहते गाउँका सन्तोष तामाङ, टारी गाउँका मानबहादुर तामाङ र रविन तामाङलाई परिवारलाई घरमै पुगेर 17,000 का दरले राहत वितरण गरिएको राशो बलेफी 4 का वड़ा सभापति कृष्ण बहादुर गुरूङले जानकारी दिनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बलेफी गाउँपालिका वड़ा नम्बर 4 समितिको पहलमा राहत वितरण गरिएको हो। यसै गरी कलेजोको समस्याबाट पीड़ित बलेफी गाउँपालिका 5 बिन्जेलका विक्रम तामाङलाई पनि हिजै राहत स्वरूप 54,500 रूपियाँ वितरण गरिएको छ। र एनआरएन पोर्चुगलको उपाध्यक्ष गानी गुरूङबाट प्राप्त रकम कलेजोको समस्याबाट पीड़ित तामाङलाई प्रदान गरिएको रासोपा वडा सभापति गुरूङले बताउनु भएको हो। खबरमा अब राष्ट्रिय खबर। हरेक वर्ष असोज 1 गते हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा पूजा मनाउने गर्छन् र आश्विन संक्रान्तिका दिन सवारी साधन, कल कारखानामा प्रयोग हुने धातुजन्य उपकरण र औजारजन्य वस्तुमा पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ। र कालीघाट तथा विभिन्न उद्योग कल कारखानामा काम गर्नेहरूले फलामी औजार र उपकरणको पूजा आजन गरी विश्वकर्मा पूजा मनाउने गर्छन्। समुद्र स्थानबाट प्रकट हुनुभएका भगवान विश्वकर्मालाई स्मरण गर्दै औजार, धातुजन्य उपकरण र सवारी साधनको पूजा गर्नाले चोटपटक नलाग्ने र दुर्घटना नहुने जनविश्वास छ। र द्वापर युगमा भगवान कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्माले समुद्रको बीचमा द्वार बनाई संरक्षण गरेको धार्मिक विश्वास रहेको छ। सोही समयदेखि विश्वकर्माले पूजा गर्ने परम्परा चलिआएको किम्बदन्ती पनि उल्लेख गरिएको छ। र विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यका भद्रकाली मैत्री देवी र काली ललितपुरको महालक्ष्मी मन्दिर लगायतका विभिन्न शक्तिपीठहरूमा सवारी साधनको पूजा आजना गर्ने गरिन्छ। संविधान संशोधन सम्बन्धी प्रतिनिधि सभा नियमावलीका 2 वटा नियमहरू कार्यान्वयन नगरी यथास्थितिमा राख्न आग्रह गरिएको छ। न्यायाधीश मनोज कुमार शर्मा, त्यसै गरी न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी, विनोद शर्मा र सारङ्ग सुवेदी सम्मिलित संवैधानिक इजलासले उक्त नियमावली कार्यान्वयनमा रोक लगाएको हो। नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य दलकी नेता कमला देवी पन्त समेतले संघीय संसद सचिवालय विरूद्ध दायर गरेको रिटमा अदालतले आदेश दिएको छ। रिट निविदकले प्रतिनिधि सभा नियमावली 2083 को नियम 140 को उपनियम 11 र नियम 259 को व्यवस्था संविधान बाजिएको भन्दै ती व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिए माग गरिएको थियो। संसदमा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूले भदौ 10 गते चीनको तिब्बतबाट रसुवाको भटेकोशी हुँदै आएको बाढ़ीको नामकरण गर्न सरकारलाई आग्रह गर्ने भएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा यसबारे छलफल भएको र सरकारले उक्त बाढ़ीको नामकरण गर्न सुझाव दिने निर्णय भएको जनाएको हो। बैठकपछि विश्वमा कुनै पनि विपदपछि नाम दिने चलन रहेको अवस्थामा भटेकोशी बाढ़ी गएको 3-7 बित्दा समेत कुनै पनि नामकरण नभएको संचारकर्मीले राखेको जिज्ञासामा सभापति लामिछानेले यसबारे सर्वदलीय बैठकमा छलफल भएको जानकारी दिनुहुँदै सरकारलाई सुझाव दिने निर्णय भएको पनि बताएका छन्।
सरकारले रसुवाको भटिकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न सात सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत र सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेन बेलवासको संयोजकत्वमा समिति गठन गरिएको हो। तीन चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई तीन महिनाको समय दिने भएको छ। प्रतिवेदनको आधारमा घटनाको वैज्ञानिक प्रकृतिको स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। पृथ्वीलोक मार्ग अन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक बनेपछि आजदेखि दुईतर्फी सवारी साधन चल्न थालेको छ। रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएपछि आजदेखि सबै खाले गाड़ी चल्न थालेको छ। 14 भदौमा त्रिशुली स्थित नदीमा आएको बाढ़ीका कारण भित्ता कटान हुँदा कृष्णभीरमा पहिरो गएको थियो। पहिरो गएकै स्थानभन्दा माथि दायाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि सवारी साधन दुईतर्फी रूपमा चल्ने अवस्था बनेको सड़क विभागले जनाएको छ। काठमाडौँ उपत्यकामा 1000 भन्दा बढ़ी खुद्रा र थोक बिक्री केन्द्रबाट प्रति केजी 110 रूपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति र उपभोक्ता संरक्षण विभागले उपत्यकामा चिनीको अभाव नरहेको स्पष्ट पारेको छ। विभागको अनुसार उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयका दीप कुमार शाहको अध्यक्षतामा सरकारवाला सहित बसेको बैठकको सहमति अनुसार उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ। चाडपर्व नजिकीयसँगै गर्दा बजारमा चिनी अभाव हुन थालेको र मूल्य बढ़ाएको भन्ने गुनासो सार्वजनिक भएपछि उद्योग वाणिज्य र आपूर्ति मन्त्रालयले सल ट्रेडिङ कर्पोरेशन मार्फत लिएर उपत्यकाका खुद्र र थोक व्यापारी केन्द्रलाई प्रति केजी 110 रूपियाँमा चिनी बिक्री गरिएको व्यवस्था रहेको छ। आज पनि देशैभर मौसम सामान्यतया बदली रहने भएको छ। जल तथा मौसम विज्ञान विभाग अनुसार दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रमा भूभाग बागमती प्रदेशको तराई र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा कर्णाली हिमाली भूभागका केही थोरै स्थानमा पनि मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशैभर सामान्यतया बदली रहने भएका छन्। खबरमा अब विदेशको खबर। गाजापट्टीमा युद्धको कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको छ। गाजा शहरको तल अल हावा क्षेत्रमा रहेको छ। तले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको छ। भवन असुरक्षित रहेको चेतावनीका बावजूद त्यहाँ झण्डै 10 परिवार बस्दै आएका स्थानीयवासीले बताएका छन्। नागरिक सुरक्षा निकायका निर्देशक रायद अल दासनले भग्नावशेष मुनिबाट आवाज सुनिएकाले मानिसहरू जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको गाजामा रहेको बताएको छ र आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ बस्न बाध्य भएका छन्। खेल खबरमा एसियाली खेलकुद एसियड अन्तर्गत महिला भलिबलको पहिलो खेलमा नेपाल आयोजक जापानसँग पराजित भएको छ। रकुमाकी शहरको पार्कमा हिजो भएको खेलमा नेपाल जापान 3-0 सोझो सेटमा पराजित भएको थियो। जापानमा भइरहेको विश्व संस्करणको एसियाली खेलकुदको औपचारिक शुरूआत हुन 3 दिन बाँकी रहे पनि लामो समय चल्ने खेलका लागि लीग चरणको खेल भने शुरू भइसकेको छ। 21 खेलमा सहभागी जनाएको नेपाली खेल आज पनि खेल्ने भएको छ र दोस्रो खेलमा आज इण्डोनेसियासँग खेल्ने तालिका रहेका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनःपटक। हरेक वर्ष असोज 1 गते हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा पूजा गरिँदै संविधान संशोधन सम्बन्धी नयाँ नियमावलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको आदेश। भोटेको सिवाड़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। कृष्णभीरमा बन्यो नयाँ ट्र्याक, दुईतर्फी रूपमा सवारी आवागमन हुन थालियो। आज कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा 20 जनाको मृत्यु। एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली जापानसँग सोझो सेटमा पराजित।
9 बजेको समाचार सक्यो. अर्को समाचारका साथमा मध्याह 12 बजे उपस्थित हुने नै छौ. यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु. हवस् त, नमस्कार.

0: भाइ तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: LMB FM 89.6 MHz.

0: Elembu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: சேவா புக் ஸ்டோர் சௌதாரா 5 சிந்தபால் சௌக்.
2: அம்ரா சேவாஹரு
1: स्टेशनरीका सम्पूर्ण सामानहरू,
2: फोटोकपी प्रिन्ट,
1: कलर प्रिन्ट,
2: पीवीसी आईडी कार्ड,
1: सबै प्रकारका खेलकुद सामग्रीहरू,
2: सबै तहको तथा विभिन्न पुस्तकहरू,
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
2: ट्रफी,
1: मायाको चिनो,
2: मेडल,
1: फ्रेम,
2: जर्सी सेटहरू तथा प्रिन्ट,
1: सब्लिमेसन प्रिन्ट,
2: जर्सी प्रिन्ट,
1: कस्टमाइज कप प्रिन्ट,
2: मेटल फोटो प्रिन्ट,
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ,
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स सप्लायर्स.
2: कन्ट्याक्ट नम्बर 9841924274.
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
3: घर वरिपरि सफा राख्नुपर्छ. डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
5: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश.
6: बा
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि. ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि.
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोपाइटर नारायण घले. मोबाइल 9894340667 र 9818779908. मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस.
9: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000-3,00,000 बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ.
10: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण. पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा. सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ. बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ.
9: स्थान भिन्तुना इवान ट्रेडर्स, चौतारा सागर चोगोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि. सम्पर्क नम्बर अंकित श्रेष्ठ 9841007105.

0: minute, just a minute, we will return back.
1: दाई तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चित्त बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: एवा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ,

Time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर शुरू गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
6: खै के गर्ने गर्ने दिदी।
7: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
2: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Wait just a minute. We will return back.
1: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
5: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: दाई 3-4 दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
9: ओहो तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
8: किन?
9: डेङ्गु रोगमा यस्तो औषधिले झन् सकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
8: अनि दाजु यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
9: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा टायर बट्टा बोतल गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको 1 पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
8: ए लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
9: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
10: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
11: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
12: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
11: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
12: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: ओहो काकी के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
15: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
14: के रे नानी त भर्खर 17 की लागि होइन र?
15: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
14: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
15: ए हो र?
13: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
17: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
16: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
18: अंकल, अंकल, आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
19: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
20: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
16: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ।

0: sound check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

Elambu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, मध्याह बाह्र बजेको हेलम्बो खबरमा स्वागत छ। म आई सिंह तामाङ। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरूबाट। हरेक वर्ष असोज एक गते हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा पूजा गरी मनाउँदै भोटेकोशी बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। हुगली नारायण घाट सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमा आयो। काठमाडौँ उपत्यका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर ग्यास पुरानै मूल्यमा पाउने। मनास्लु हिमाल आरोहणका लागि पुगे अहिलेसम्मकै धेरै आरोही। 466 जनाले आरोहण गर्दै युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजमा कम्तीमा 20 जनाको मृत्यु। र विश्व एसियन गेम्स अन्तर्गत समूह एमा रहेको नेपालले आज इण्डोनेसियासँग खेल्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पार्टीले रसुवागढ़ी स्थित भोटेकोशी बाढ़ीमा परि बेपत्ता भएका सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वड़ा नम्बर 4 चार घर परिवारलाई हिजो राहत वितरण गरिएको छ। बाढ़ीमा परि बेपत्ता भएका बलेफी गाउँपालिका 4 कोले गाउँका सिंहबहादुर तामाङ, गहते गाउँका सन्तोष तामाङ, तारी गाउँका मानबहादुर तामाङ र रविन तामाङको परिवारलाई घरमै पुगेर 17,000 दरले राहत वितरण गरिएको रासोपा बलेफी 4 वडा सभापति कृष्ण बहादुर गुरूङले बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी बलेफी वडा नम्बर 4 समितिको पहलमा राहत वितरण गरिएको छ। यसै गरी कलेजोको समस्याबाट पीड़ित रहेका बलेफी गाउँपालिका 5 बिन्जेलका विक्रम तामाङलाई पनि हिजै राहत सर्व 54,500 रूपियाँ वितरण गरिएको छ। हेलम्बो खबरमा अब राष्ट्रिय खबर। हरेक वर्ष असोज 1 गते हिन्दू धर्मावलम्बीहरूले विश्वकर्मा पूजा मनाउने गर्छन्। विश्व संक्रान्तिका दिनमा आश्विन संक्रान्तिका दिनमा सवारी साधन, कल कारखाना, प्रयोग गरिने धातुजन्य उपकरण र औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ। कालीघाट तथा विभिन्न उद्योग कल कारखानामा काम गर्नेहरूले फलामे औजार र उपकरणको पूजा आज गरी विश्वकर्मा पूजा मनाउने गर्छन्। समुद्र स्थानबाट प्रकट हुनुभएका भगवान विश्वकर्मालाई स्मरण गर्दै औजार, वस्तु, धातुजन्य उपकरण र सवारी साधनको पूजा गर्नाले चोटपटक नलाग्ने र दुर्घटना नहुने जनविश्वास छ। द्वापर युगमा भगवान कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्मले समुद्रको बीचमा द्वार बनाई संरक्षण गरिएको धार्मिक विश्वास छ। सोही समयदेखि विश्वकर्म पूजा गर्ने परम्परा चलिआएको किम्बदन्तीमा उल्लेख गरिएको छ। सरकारले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ देवेश बेलवासेको संयोजकतामा समिति गठन गरिएको हो। समितिमा जलविद डाक्टर नरेन्द्र मान साख्य, ग्लेसियोलोजिस्ट डाक्टर रिजन भक्त काइस, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज धिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित र विपद जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहेको छ। 3 चरणमा सम्पन्न हुने यस अध्ययनका लागि समितिलाई 2 महिनाको समय दिएको छ। प्रतिवेदनको आधारमा घटनाको वैज्ञानिक प्रकृति स्पष्ट पारेर बाढ़ीलाई उपयुक्त वैज्ञानिक नाम समेत दिइने मन्त्रालयले जनाएको छ। मुगली नारायण घाट सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत 22 भदौदेखि यो सड़क खण्ड आंशिक रूपमा बन्द गरी तुइन खोलामा खसिरहेको पहिरोको रोक्नका लागि स्लोप स्टेबिलाइजेशन कार्य भइरहेको थियो। सड़क डिभिजन भक्तपुर चितवनको अनुसार पृथ्वीराज मार्गको कृष्ण भीरमा नयाँ ट्र्याकबाट आजदेखि सवारी गोड्न थालेपछि मुगली नारायण घाट सड़क खण्डमा पनि दुईतर्फी रूपमा सड़क खुल्ला गरिएको हो। कृष्ण भीरमा सड़क अवरूद्ध भएको मौका छोपेर सड़क डिभिजन भक्तपुरले तुइन खोलामा आंशिक सड़क बन्द गरेर पहिरो रोकथामका लागि स्लोप स्टेबिलाइजेशन कार्य गरिरहेको थियो। सड़क डिभिजन भक्तपुरका अनुसार तुइन खोलामा स्लोप स्टेबिलाइजेशन कार्य भइरहेको र अर्को सूचना जारी नहुँदासम्मका लागि यस सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याएको जनाएको छ। काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्यमा 2060 रूपियाँमा ग्यास पाउने भएको छ। राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसको अवसरमा बुधबार हिजो काठमाडौँमा आयोजित छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवन चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले भोलिदेखि नै पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी गराउनु भएको हो। भदौ 14 गते कृष्ण भीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएपछि ग्यासको बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिण्डर ल्याउनु पर्दा लागत बढ़ेको ग्यास उद्योगीले भाव बढ़ाएका थिए। अब जसको अनुसार मूल्यमा 105.38 रूपियाँ थपेर 2165.38 रूपियाँमा कायम गरिएको थियो। अध्यक्ष चन्दले ग्यासको सहज आपूर्ति भयो भने छिट्टै उपभोक्ताले घर छेउमै विक्रेताबाट ग्यास सिलिण्डर साट्न पाउने व्यवस्था हुने समेत बताएका छन्। मनास्लु हिमाल आरोहणका लागि अहिलेसम्मकै धेरै आरोहीले अनुमति लिएको छ। शरदा ऋतुमा मनास्लु हिमाल आरोहणका लागि 39 आरोहणका दलका 342 पुरूष र 124 महिलाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ। उनीहरूले गत मंगलबारदेखि आरोहण शुरू गरेको छ। आधारमा शिविरमा लामा गुरूले आइतबार पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी बीस बहादुर गुरूङले जानकारी गराएका छन्। खबरमा अब विदेशको खबर। गाजापट्टीमा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको छ। गाजा शहर अल हाल हवा क्षेत्रमा रहेको 6 तले भवनको भग्नावशेषमा अहिले उद्धार कार्य चलिरहेको छ। भवन असुरक्षित रहेको चेतावनीका बावजूद त्यहाँ झण्डै 10 परिवार बस्दै आएका स्थानीयवासीले बताएका छन्। खबरमा उल्लेख गरिएको छ कि नागरिक सुरक्षा निकायका निर्देशक रायत अल दासनले अवशेष मुनिबाट आवाज सुनिएकाले मानिसहरूलाई जीवितै फेला पार्ने आशा अझै बाँकी रहेको गाजामा रहेको बताएको छ। आश्रयका सीमित विकल्पहरूका कारण मानिसहरू क्षतिग्रस्त भवनलाई सुरक्षित ठानेर त्यहाँ सर्न बाध्य भएको पनि बताएका छन्। खबरमा अब खेल खबर। 20 एसियन गेम्स अन्तर्गत समयमा रहेको नेपालले आज दोस्रो खेल इण्डोनेसियासँग खेल्दैछ। नेपाल र इण्डोनेसियाले नेपाली समयअनुसार 4:05 खेल शुरू हुनेछ र जापानको आईसी नागियोमा भइरहेको एसियन गेम्समा नेपालले पहिलो खेलमा घरेलु टोली जापानसँग 3-0 सोझो सेटमा पराजित भएको छ। महिला भलिबलतर्फ 14 टीमलाई 4 समूहमा विभाजन गरी खेलाएको छ। यद्यपि खेल आज इण्डोनेसियालाई पराजित गर्दै गरेको खण्डमा नकआउट चरणमा प्रवेश गर्ने सम्भावना रहन्छ र 3 टीम मात्रै सहभागी रहेको समयमा नेपालले आज पराजित भएमा समूह चरणबाट नै बाहिरिने भएका छन्। हामी हेलम्बो खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बो खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। आज असोज 1 गते विश्वकर्मा पूजाको धूमधाम गरी मनाइँदै भोटेकोशी बाढीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। मुगलिन नारायण घाट सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालन। काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर ग्यास पुरानै मूल्यमा पाउने। मनास्लु हिमाल आरोहणका लागि अहिलेसम्म धेरै आरोही 446 जनाले आरोहण गर्दै युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा 20 जनाको ज्यान गयो। र विश्व एसियन गेम्स अन्तर्गत समयमा रहेको नेपालले आज इण्डोनेसियासँग खेल्दै। मध्याह 12 बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न नसक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
0: के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
6: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
7: एलम्बु एफएम 89.6 मेगाहर्ज। Entertaining the nation. LensNepal.com. In focus, you and everything.

तपाईँका सबै सपनाहरू पूरा नहुन पनि सक्छ, तर कतिपय सपनाहरूले तपाईँको जीवन बदलिन सक्छ। यस्तै सपनाका राजकुमार हुन पुगेका छन् यी दुधवाला। पुर्ख्यौली दरबारमा दूध बेच्ने यी युवकले देखेको यो सपना सत्यतामा बदलिँदा आज अचम्म परेका छन्।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

0: नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक विवाद अन्त गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्ब सुन्दै हुनुहुन्छ हेलम्ब एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्ब लिएर सदाझै आज पनि तपाईँहरूकोमा आज म उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आयुसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सिट, मोबाइल सिट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला प्राविधिक कक्षबाट साथी दिँदै हुनुहुन्छ, मित्र हुनुहुन्छ राघव तामाङ। अनि साथमा मलाई मजाले प्रोग्राम सुनेर साथी दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता, आमा बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण रेडियो प्रेमी मनहरूप्रति हामी आभार छौं र यहाँहरूले सुनिराख्नु भएको छ र आज पनि आशा गरिएको छ हामीले। र यति बेला हेलम्ब एफएम सुन्दै हुनुहुन्छ तपाईँहरूले सिन्धुपाल्चोकको जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हेलम्ब एफएमलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट तपाईँहरूले हाम्रो यस प्रोग्राम सुनिराख्नु भएको छ र सुन्दै पनि हुनुहुन्छ र सुनेर साथ दिइराख्नु भएको छ। विशेष गरी कार्यक्रम टक टू हेलम्बु छ दिन सुन्न सक्नुहुनेछ तपाईँहरूले। छ दिनमा हामीलाई शनिबारदेखि तपाईँले शुक्रबारसम्म सुन्न सक्नुहुनेछ र हाम्रो प्रोग्राम तपाईँहरूले आइतबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अन्य दिनहरूमा यसै समयमा एक बजेबाट दुई बजेसम्म कार्यक्रम टक टू हेलम्बु आउने गर्दछ र कार्यक्रम टक टू हेलम्बुमा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ र पार्न पाउनुहुनेछ। यो बसाईमा विशेष गरी तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नुपर्ने हुन्छ श्रोता। हामी कार्यक्रमको छ दिन आउँछौ, कार्यक्रममा छ दिन आउँछौ र छ दिन नै हामी छोटो छोटो बसाईमा आउने गर्दछौ। तपाईँहरूले यो दिउँसोको समयमा मजाले प्रोग्राम सुन्न पाउनुहुनेछ, गीत रोज्न पाउनुहुनेछ। विशेष गरी अब यो दिउँसोको समयमा उखाली, ओह्राली, भन्ज्याङ, चौथारी, आफ्नो गाउँ बेसी लेख बेसी गर्दै हुनुहुन्छ। विशेष गरी अब आज विश्वकर्मा पूजा पनि हो, विश्वकर्माको पूजा पक्कै पनि गर्नुभयो होला। विभिन्न चाहिँ कल कारखानादेखि लिएर सुबारी साधनदेखि लिएर मेसिनरी कुराहरू लगायतका कुराहरू यहाँहरूले पूजा आराधना गरी पक्कै पनि विश्वकर्मा पूजा गर्नुभयो होला। अनि सँगसँगै अब आफ्नो यात्रा, आफ्नो ड्युटी, आफ्नो काम गर्दै हुनुहुन्छ होला पक्कै पनि, होइन? सोझै जस्तो अवस्थामा रहनु भए पनि यो दिउँसोको समयमा हेलम्ब एफएमलाई पनि सुनेर साथ दिइराख्नु भएको छ, हामीले एकदमै आशा गरेका छौं। र यति बेला हेलम्ब एफएमलाई तपाईँले रेडियोको माध्यमबाट सुन्दै हुनुहुन्छ भने हामीलाई हेलम्ब एफएमको फेसबुक पेजबाट पनि अडियो लाइभ भइरहेको छ। उक्त लाइभ मार्फत हामीलाई देश विदेशका विभिन्न ठाउँ ठाउँबाट हेलम्ब एफएम सुन्न सक्नुहुनेछ र सुन्दै आइराख्नु भएको छ। विभिन्न गाउँ बस्ती लेख बेसी अब आफ्नो मेलापात गर्दै काम गर्दै हुनुहुन्छ। गाउँको गाउँघरमा एकदमै अब चाड पर्व आउँदैछ, दशैं शुरूवात बिस्तारै हुँदैछ, अब असोज लागिसकेको छ। यसको अन्तिमबाट भने अब दशैं लाग्ने क्रम शुरूवात हुने गर्दछ र विशेष गरी यो प्रोग्राममा हामी तपाईँहरूको फोन कल लिने गर्दछौ अनि फोन कलमा तपाईँहरूले मजाले गीत रोज्न पाउनुहुनेछ। गीतमा नेपाली गीत, हिन्दी गीत, डिजे गीत, पप गीत, जुनसुकै विधाका गीतहरू आफूलाई मनपर्ने गीत रोज्न पाउनुहुनेछ। अनि त्यसको लागि चाहिँ आज पनि नम्बर खुल्ला गरिएको छ हामीले तपाईँहरूको लागि 98 60 55 25 98 60 55 25 मा कार्यक्रममा कल गर्दै सहभागिता जनाउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि आउनेछौ तपाईँहरू भने हेलम्ब एफएम सुन्दै गर्नुहोला।
1: नाम थापा यार

0: के हो सम्धी?
1: हजुर,
0: मायालुको गहिरो सोचाइमा छ जस्तो छ नि।
1: यस्तै हो नि हजुर।
0: जाउँ सम्धी।
1: हुन्छ, लागौँ त हजुर।
0: ल सम्धी, माया पीडितको बाँकी कहानी सुनिदिनु न।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ। सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो, सुन्दै हुनुहुन्छ एलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टु एलम्बो सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले आफूलाई मनपर्ने गीतहरू उजाइमा पार्नुपर्ने हुन्छ। आज गीत रोज्नका लागि नम्बर छ 98 60 52 55 25, 98 60 52 55 25 कार्यक्रममा कल गर्दै आफूलाई मनपर्ने गीत रोज्नका लागि सहभागिता जनाउन सक्नुहुनेछ। अनि कमेन्ट पनि गर्दै गर्नुहोला। तपाईँहरूको कमेन्टहरूलाई पनि हामी प्राथमिकताका साथ लिने नै छौं। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाटको बोल्दै हुनुहुन्छ?
1: काभ्रेदेखि माया है।
0: हजुर, काभ्रेबाट मायाजी बोल्दै हुनुहुन्छ है?
1: हजुर।
0: हजुर मायाजी, के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ?
1: यतिखेर बसी बसी गर्दै हजुरहरूको प्रोग्राम सुन्दै भन्नुपर्छ।
0: हजुर, प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि सन्चै हुनुहुन्छ?
1: हजुर, एकदम सन्चै आरामै भन्नुपर्छ। अनि तपाईँहरूलाई कस्तो हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै ठिकै छौँ, सन्चै आरामै छौँ भन्नुपर्छ। अनि सुनाउनुहोस्, आजको दिन कस्तो हुँदैछ तपाईँको?
1: आजको दिन यस्तै हो, मौसमहरू धम्माधुम्म भइरहेछ, रमाइलो नै छ भन्नुपर्छ। अनि उतातिरको?
0: हजुर, हाम्रो यतातिरको पनि खबर एकदमै ठिकै छ, रमाइलो छ। अब चर्को घाम, गर्मी मौसम छ र हल्का भए पनि अलिअलि शिरशिर बतास चलिरहेको छ। समग्रमा रमाइलो नै छ, ठिकै छ भनौ न है।
1: हजुर हजुर
0: हजुर। अनि आज यो बाँकी दिनलाई कसरी दिन बिताउने योजना बनाउनु भएको छ?
1: यस्तै घर घराइसी काम गर्ने, बसी बसाइ गरेर भन्नुपर्छ।
0: हजुर, घराइसी काम गर्ने, बसी बसाइ गर्ने है।
1: हजुर।
0: ओके, ल। अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ?
1: आज मलाई चाहिँ यहाँ दिलमा ठाउँ छ बोलको सङ्ग राखिदिने है।
0: हजुर, दिलमा ठाउँ छ है।
1: हजुर।
0: ओके, ल हुन्छ, हामी गीत राख्नेछौँ। अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: फर्स्टमा तपाईँको लागि यो गीत सुनेर एकदमै इन्जोय लिइदिनु होला भन्न चाहन्छु। अनि प्राविधिक मित्र अनि हेरौँ टिम होल युनिटको लागि, अनि यहाँ मेरो मम्मी सुन्दै हुनुहुन्छ, मम्मीको लागि, सम्पूर्णको लागि भन्दै छुट्टिन्छु। ओके, बाई।
0: ओके, बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई कल गर्नु भएको थियो यता काभ्रे बेथानचोकबाट हुनुहुन्थ्यो, माया लामा हुनुहुन्थ्यो। उहाँले पनि यो बसाईमा फोन गर्नुहुँदै कार्यक्रमबाट दिलमा ठाउँ छ भन्ने बोलको गीत रोज्नु भएको छ। भर्खर भर्खरै बजारमा आएको एकदमै चर्चित गीतहरू रोज्नु भएको छ। र यसै यसै नयाँ पुरानो रमाइला मिठा डिजे जुनसुकै विधाका गीतहरू तपाईँहरूलाई मन पर्न सक्छ। सो कारणले तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा कल गर्न सक्नुहुनेछ। तपाईँ जहाँबाट हेलम्बो एफएम सुन्दै हुनुहुन्छ, कल गर्नका लागि तपाईँहरूको लागि नम्बर एकदमै खुला छ, 98 60 52 55 25, 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा चाहिँ बीचमा एकदमै मिठो गीत राख्छौँ, गीतपछि फेरि पनि आउनेछौँ। तपाईँहरू भने हेलम्बो एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौ। अन्जु पन्तको आवाजमा रहेको गीत थियो छाती चिरी, एकदम मिठो गीत थियो है। यस्तै यस्तै मिठो मिठो अनि रमाइलो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्नु होला है श्रोता। कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860525525 कल गर्दै गीत रोजाईका लागि आउन सक्नुहुनेछ। तपाईँ जहाँबाट हेलम्बा एफएम सुन्दै हुनुहुन्छ सम्पूर्ण श्रोता महानुभावहरूले कार्यक्रममा कल गर्न सक्नुहुनेछ। र यति बेला हामीलाई कमेन्ट प्राप्त भएको छ, कमेन्ट गर्नुभएको छ, नमस्ते हजुर, विश्वकर्मा पूजाको एकदमै शुभकामना, म धर्मराज ढकाल धर्मराज दुवीबाट भन्नुभएको छ, कार्यक्रम एकदमै सुनिराख्नु भएको छ। र आज असोज 1 गते जन्मदिन मनाउने मेरो प्यारो भान्जा मोर्निक भण्डारी बुटवलकी सम्दिनी सरस्वता पोखरेलको छोरा संगम छेत्री सोलुखुम्बीकी मीडिया प्रेमी बहिनी अस्मिता बस्नेत र झापा वीर तमोडकी बहिनी अस्मी सोडारी र कञ्चन अधिकारी र दमक झापाको पुरानो मीडिया प्रेमी साथी मोहन धितालाई जन्मदिनको शुभकामना भन्नुभएको छ, धन्यवाद छ उहाँलाई। र अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई पनि म लिन चाहन्छु। कमेन्ट गर्नुभएको छ उहाँले, हेलो दर्शन, नमस्ते हजुर, म पनि आज आए हजुरहरूको आत्मीय प्रोग्राम, म उहित हुने हजुरहरूलाई अत्यन्तै माया गर्ने कान्छु, अति रञ्जन राई घर उदयपुर हाल काठमाडौँबाट भन्नुभएको छ। पक्कै पनि यहाँको माया हामीलाई सदैव अमर नै छ, तपाईँहरूको माया सदैव हामीसँग छँदैछ, यहाँहरूको माया यहाँहरूको साथ सपोर्ट हामीलाई सदैव रहनु नै पर्छ र यो साथ सपोर्ट त अनिवार्य नै हुनु नै परिहाल्यो है। अनि लेख्नु भएको छ बाँकी कमेन्टमा उहाँले, अनि त्यसै गरी लेख्नु भएको छ र सम्झिनु पर्दाखेरि उषा किरण मुस्कान बान्तोवा मन कुमारी कान्छी गुलुङ दीपा मगर कमला वानिम लिम्बु मीडिया प्रेमी निर्मला वानिम राज घले मगर सुनिम शेर्पा जिनी लिम्बु मेसिङ रेवात रमला साम्पाङ राई नि लेख्नु भएको छ। अर्को साथीहरूको नाम लिनु भएको छ उहाँले, अस्मिता बान्तोवा राई रञ्जना बहिङ राई पूर्णबहादुर थुलुङ राधिका अधिकारी त्यसै गरी पुष्पा अञ्जली राई सरला राई अनि दिपेश कार्की सहयात्री उमेश अन्जान राई रिमा थामी पूर्णिमा थुलुङ राई नाम छुटेको सबैजनाको लागि है त भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। एकदमै आजको दिन शुभ रहोस्, यो मिठो कमेन्टको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र यसै गरी पालो तपाईँहरूको नै हो, कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860525525 कल गर्दै सहभागिता जनाउन सक्नुहुनेछ। र मिस कल चाहिँ नगर्नु होला साथी, सो कलै गर्नुहोस्, मिस कल गर्नुभयो भने त्यो अलिकति असम्भव हुने गर्दछ, सो कारणले कल गर्नुभयो भने तपाईँहरूको कल लाग्नेछ। अनि त्यसै गरी सो म्यासेज गर्नुभएको छ, सो म्यासेजलाई पनि म लिएँ है, साथीको म्यासेज रहेको छ, हेलो दादा दर्शन नमस्ते हजुर, म चाहिँ भट्टेचौरबाट राज थिङ भन्नुभएको छ, आज चाहिँ मेरो लागि राजु लामाको भोइसमा रहेको माया लाइन नभन भन्ने संकेत गरिदिनुहोस् न भन्नुभएको छ, माया लाइन भन्ने लाइन नभन भन्ने बोलपी गीत रोज्नु भएको छ र फोन लाग्न सकिन त्यसैले म्यासेज गरे है त भन्नुभएको छ, धन्यवाद छ है। सो कल म्यासेजको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। पक्कै पनि यो प्राविधिकको समस्या पनि हुन सक्छ, यो गरालाई हामी निर्मूल पार्ने जमर्कमा नै छौं। र तपाईँहरू कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने 9860525525 कल गर्दै आउँदै गर्नुहोला, हामी अहिलेको लागि भने एकदमै मिठो अनि रमाइलो गीत राख्छौं, गीतपछि फेरि पनि कमेन्ट अनि कलहरू लिनको लागि आउनेछौं, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नका लागि 9860552525 कल गर्दै कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट अभागी बमजन भन्नुभयो। हजुर, अनि अभागी जी के छ तपाईँको खबर?
1: एकदम ठिकठाक छ, रमाइलो।
0: हजुर रमाइलो छ। ओके, अनि आज विश्वकर्म पूजा कस्तो हुँदैछ? रमाइलो भयो। अनि आज भोलि के कामतिर बिजी व्यस्तता हुनुहुन्छ? हजुर घर आइसी कामतिर बिजी व्यस्तता हुनुहुन्छ है? ओके, ल अनि आज कार्यक्रममा कल गर्नु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ? हजुर हाम्रै चोइसमा रहेको गीत सुन्न चाहनुहुन्छ? ओके, तपाईँको इच्छा, तपाईँ रोज्न चाहनुहुन्छ भने रोज्नु होला, होइन भने हामी एउटा गजबको गीत बजाउला नि, के छ र है? ओके ल, हामी व्यापक रमाइलो गीत बजाउनेछौ र अनि गीत मार्फत साथीहरू सम्झिनु होला। ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो, भागी बमजन हुनुहुन्थ्यो, उहाँले पनि उपसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु सो कल गरिदिनु भएकोमा है। र यति बेला हामीलाई मेसेजहरू कमेन्टहरू प्राप्त भइरहेको छ, कमेन्ट गर्नु भएको छ साथीहरूको, यो मायालाई हामी एकदमै भुल्ने छैनौ र कमेन्ट गर्नु भएको छ साथीको कमेन्ट लिन्छौ। गुड आफ्टरनुन, नमस्ते एन्ड मिस यू अल, हेभ अ वन्डरफुल डे भन्नुभएको छ मीना चामलिङ हुनुहुन्छ है। मीनाजीलाई पनि धेरै धेरै धन्यवाद छ है, र साथमा तपाईँको दिन पनि एकदमै सुखद अनि शुभ रहोस् यही कामना। अनि हेलो दाई हजुर नमस्ते, अब बज्ने गीत मेरो सम्पूर्ण साथीहरूको लागि सुनाउन चाहन्छु है, बाबाई भन्नुभएको छ धनमाया लामा हुनुहुन्छ। धनमायाजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि गुड आफ्टरनुन नेपाली, नमस्ते नमस्कार हजुर, कार्यक्रम सुन्दैछ उदयपुर चौधनडीगढी 8 बेलटार राइट चोकबाट फेसबुक लाइभमा रेडियो हेलम्बुलाई सुन्दैछु र आज असोज 1 गते विश्वकर्म पूजाको अवसरमा हार्दिक हार्दिक मंगलमय शुभकामना भन्नुभएको छ। टेक बहादुर पुमाजीलाई पनि धेरै धेरै धन्यवाद छ, हामीलाई अत्यन्तै माया गरेर हामीलाई यसो उहाँले कल गर्नुहुन्छ, कमेन्ट गर्नुहुन्छ, यो मायाको लागि हामी आभारी छौं। र अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ दर्शन नमस्ते हजुर, आरामै हुनुहुन्छ? म पनि प्रोग्राम सुन्दैछु नि पोखराबाट, नाइस प्रोग्राम भन्नुभयो भएको छ। जसबिन मगर हुनुहुन्छ, जसबिनजीलाई पनि धेरै धेरै धन्यवाद छ, हाम्रो सिन्धुपाल्चोकको यो रेडियोलाई पोखरामा रहनु भए तापनि सामाजिक सञ्जाल माध्यमबाट कार्यक्रममा यो मिठो कमेन्ट गरिदिनु भयो, तपाईँले पनि धेरै धेरै धन्यवाद छ, साथमा आजको दिन एकदमै शुभ रहोस्। अनि अर्को साथीको कमेन्ट रहेको छ, गुड आफ्टरनुन दाई सेवा, इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ यूईईबाट भन्नुभएको छ, प्रोग्राम लाइभबाट सुन्दैछु फेसबुकदेखि, आज विश्वकर्म पूजाको सम्पूर्णमा शुभकामना दाई, मिल्छ भने आज मलाई ए मेरो मुटु भन्ने हजुर संले गरिदिनुहोस् न भन्नुभएको छ। ए मेरो मुटु हजुर भन्ने सङ पनि रोज्नु भएको छ। यो सङ सुनाउनु पर्दा साथी रमेश मगर, अन्जान थुलुङ, निरुता थुलुङ, भूमिका राई, अन्जाना राई, सम्झना हंगाम लिम्बु, अनि त्यसै गरी लेख्नु भएको छ बिमला राई सिन्धुली, अनि केयो मारे ऐनु, अनि सबिना फेजुङ लिम्बुको लागि, दिलो सानो यम्फु, प्यारी सविता राई, प्रमोद कुमार तामाङ, कृष्ण कुंवर, अनिता नखोक, सुजु मुक्तान, मनिता राई एण्ड मीडिया प्रेमी सम्पूर्ण साथीहरूको लागि आजको दिन एकदमै शुभ रहोस् र इन्जोय गर्नुहोला। र उदयपुरमा रहनुहुने मेरो सम्पूर्ण घर परिवारमा मिठो माया मिठो सम्झना भन्दै छुटिन्छु, बाई भन्नुभएको छ। सो मिठो कमेन्ट गरिदिनु भएकोमा अम्बिका मगरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यो कमेन्टको लागि। अनि अर्को साथीको कमेन्ट छ, हेलो गुड आफ्टरनुन नमस्ते, इट्स मी रमिला राई फ्रम मोराङबाट भन्नुभएको छ। इट्स सो सबैजनाको लागि मिस यु ओके बाई भन्नुभएको छ। मोराङदेखि यति मिठो कमेन्ट गरिदिनु भयो साथी हुनुहुन्छ रमिलाजीलाई पनि धेरै धेरै धन्यवाद छ रमिलाजी। तपाईँको दिन पनि एकदम सुखद रहोस् शुभ रहोस्, आजको दिन एकदमै अत्यन्तै खुसी रहोस् यही कामना व्यक्त गर्दछु। अहिलेको लागि भने साथीहरूको रोजाइमा रहेका गीतहरू बुझाउने बेला भएको छ। हामीलाई धेरैजना श्रोता साथीहरूको कमेन्ट अनि कलहरू प्राप्त भइरहेको छ। यहाँहरूको कल कमेन्ट हामी लिनेछौ। कल गर्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला। तपाईँ जहाँ हुनुहुन्छ हामी तपाईँहरूलाई समेट्नेछौ। तपाईँहरूसँग मिठो कुराकानी गर्ने अनि मिठा मिठा गीतहरू सुन्ने सुनाउने रमाउने तपाईँ हाम्रो समय, तपाईँ हाम्रो समय पनि हो, तपाईँ हाम्रो प्रोग्राम नै हो होइन। सो कारणले गर्दा रम्नुपर्छ, रमाउनुपर्छ, झुम्नुपर्छ, झुमाउनुपर्छ। सो जे जस्तो अवस्थामा रहनु भए पनि यो दिउँसोको समय सरको घाम आफ्नो ड्युटी गर्दै हुनुहुन्छ, कार्यव्यस्तता हुनुहुन्छ, कतिपय साथीहरू लिग बेसी गर्दै हुनुहुन्छ, अब कतिपय साथीहरू आफ्नो ड्युटीमा हुनुहुन्छ, लिग बेसी यो काली ओह्राली भन्ज्याङ चौतारी होइन लगायतका अन्य विविध कामहरू गर्दै हुनुहुन्छ र पनि हेलम्बो एफएमलाई यहाँहरूले माया गरिराख्नु भएको छ, हेलम्बो एफएम सुनिराख्नु भएको छ। एकदम भरपूरदेखि नै हामी एकदमै आशावादी छौं। यहाँहरूको माया, यहाँहरूको साथ सपन हामीलाई सदैव रहिरहने नै छ। तपाईँहरूको साथ सपन हामीलाई आवश्यक पनि छ र विशेष गरी आज विश्वकर्मा पूजा र पगै पनि विश्वकर्मा पूजा गर्नुभयो नै होला सबैजनाले र विशेष त शुभकामना पनि हामी व्यक्त गर्दछौ। र कार्यक्रममा गीत रोज्नु पर्ने हुन्छ है श्रोता, तपाईँहरू गीत रोज्न चाहनुहुन्छ भने 9860525525 कल गर्दै आउँदै गर्नुहोस्, कमेन्ट पनि गर्दै गर्नुहोस्। अहिलेको लागि भने मिठो गीत राख्छौ, गीतपछि फेरि पनि आउनेछौ तपाईँहरूसँग मिठो कुराकानी गर्नका लागि अनि कमेन्ट लिनका लागि। अहिलेको लागि भने चाहिँ यो मिठो अनि रमाइलो गीतहरू सुन्दै गर्नुहोस्।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नका लागि 9860-5255-25 कार्यक्रममा कल गर्नुपर्ने हुन्छ र यो व्यवसायमा कल गर्नका लागि नम्बरहरू एकदमै खुल्ला छ। हामीलाई धेरैजना श्रोता साथीहरूको कलहरू एकदमै प्राप्त भइरहेको छ र साथीहरूको कलहरू लिने, साथीहरूसँग बोल्ने, रम्ने रमाउने काम यति बेला भइरहेको छ। धेरैजना श्रोता साथीहरूको कलहरू हामी माझमा प्राप्त भइरहेको छ र साथीहरू जोडिँदै हुनुहुन्छ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर दर्शन नमस्ते। हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर हुन्छ, हो म मोरङ खेराबारे घर बैहाल प्रवास मलेसियाबाट ड्युटी गर्दै अडियो लाइभ मार्फत एकदम मजाले सुनिरहेको छु। प्रोग्राम भन्नुपर्छ अनि लाइभ टिकिरहेको भन्नुपर्छ है त हजुर।
0: हजुर मजाले ड्युटी गर्दै हुनुहुन्छ, प्रोग्राम पनि सुन्दै हुनुहुन्छ, लाइभ मार्फत कल पनि लगाउँदै हुनुहुन्छ है?
1: हजुर भन्नुपर्छ, एकदम आराम छ हजुर भन्नुपर्छ। मौसमको कुरा गर्नुपर्दा चाहिँ ढुङ्गा शीतल छ भन्नुपर्छ। हजुरहरूको तिर के कस्तो छ मौसम अनि आराम कसरी हुनुहुन्छ हजुर?
0: हजुर म लगायत हाम्रो यता चौतारातिरको मौसम एकदमै ठिकै छ, चर्को घाम छ, रमाइलो छ, मजाले हावा चलिरहेको छ र समग्रमा सबै ठिकै छ, राम्रो छ, एकदम सन्चै आरामै छु। बरु तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस्।
1: हजुर म पनि एकदम आराम कुशल छु, ड्युटी गर्दैछु भन्नुपर्छ। लक्ष्मीले आराम कुशलै रहनु होला अनि साथमा विश्वकर्म पूजाको पनि अग्रिम शुभकामना दिन चाहन्छु है त
0: हजुर। ल तपाईँले पनि अब आज विश्वकर्म पूजा धेरै धेरै शुभकामना छ अनि कस्तो हुँदैछ तपाईँको कामहरू?
1: मेरो कामहरू चलिरहेको छ भन्नुपर्छ, ड्युटी हो चलिरहेछ, सातपट्टि छुट्टी हुन्छ, रुममा जाने, खाना साना बनाउने, खाने यस्तै हो
0: हजुर। जोस् कामहरू
1: जिन्दगी भन्नुपर्छ है त।
0: ओके ल जोस् काम चलिरहेको छ। हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ?
1: हजुर मलाई आज यो चलचित्र यो मुस्कान चलचित्रबाट रहेको छ यो हेर हेर पूर्वबाट जुन के ससङ भने प्ले गरिदिनुहोस् न।
0: हेर हेर पूर्वीबाट के गीत भन्नुभयो?
1: यो चलचित्र मुस्कान चलचित्र मुस्कान
0: ओके ल हुन्छ, हामी गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ सम्झिनु पर्दाखेरि यति मिठो प्रोग्राम चलाउनुहुन्छ हजुरको लागि भन्न चाहन्छु र त्यस्तै गरेर टेक्निसियनमा रहेर हजुरलाई सपोर्ट गर्नुहुनेलाई पनि सही कामना गर्न चाहन्छु, सम्झिनेर मजाले इन्जोय गर्न होला भन्न चाहन्छु।
0: हजुर
1: र मेरा तीन मित्रहरूको नाम लिनु पर्दाखेरि हुनुहुन्छ भोजपुर टिन हुनुहुन्छ बुनम के प्रेम राई अनेस्या, फातेजिङतिर हुनुहुन्छ दुर्गा पटवाल उमेक चामलिङ सविता शेर्पा, त्यस्तै गरेर हुनुहुन्छ मित्र प्रेम राई अनेस सरी मित्र प्रेमी राजेश राई अनि राजले मगर सिम्पसलिना गुरुङ भावना चामलिङ रमिला राई नम्रता राई मिना चामलिङ बहिनी स्मारिका सुरेन राई नवीन लगायत अहिलेको समयमा फेसबुक लाइभ मार्फत प्रोग्राम सुनेर बस्ने सम्पूर्ण मेरा चिर परिचित साथीहरूलाई सँगसँगै मजाले इन्जोय गर्नु होला भनेर छुट्टी छ। टेकर बाई बाई।
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो है पीके राई हुनुहुन्थ्यो यता मलेसियाबाट, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ, एकदमै मिठो गीत रोज्नु भएको छ। पक्कै पनि हामी गीत राख्नेछौ र कमेन्टतर्फ लागौं। कमेन्ट गर्नुभएको छ नमस्कार है हजुर गर्नुभएको छ, हामी लाइभ रूपमा सुन योग्य हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। साथमा शुभ दिन। अनि लेख्नु भएको छ हेलो दादा नमस्ते, म सेवा, म चाहिँ मोराङबाट भावना चामलिङ रमिला राई राई पीके राई अनि राज घले मगर लक्ष्मण मगर कुमार योङहाङ सिम्पल सरिना राज कालीकोटीलाई मिस यु भन्नुभएको छ। भावनाजीलाई धेरै धेरै धन्यवाद छ है यो कमेन्टको लागि, धेरै टाढोबाट मिठो कमेन्ट गर्नुभयो। अनि लेख्नु भएको छ, हेलो दादा दर्शन नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है, म सिन्धुलीबाट तिटिसना मगर भन्नुभएको छ। सिन्धुलीबाट यति बेला प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउनु भएको छ हामीलाई तिरिसनाजीले। सो तिरिसनाजीलाई पनि धेरै धेरै धन्यवाद छ, मिठो माया मिठो सम्झना छ, यो मिठो कमेन्टको लागि हार्दिक आभार छौ। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते हजुर, म पनि सुन्दैछु है भन्नुभएको छ है। सो धन्यवाद छ तपाईँले पनि प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर। अस्मित तामाङ हुनुहुन्छ, अस्मिताजीलाई पनि धेरै धेरै धन्यवाद छ। अनि गुड आफ्टरनुन दादा भन्नुभएको छ, आशिका तामाङ उदयपुरबाट हुनुहुन्छ। आशिकाजी तपाईँले पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि मिस यु टु अल माई फ्रेन्ड गर्नुभएको छ रञ्जना बाहिङ राई हुनुहुन्छ। रञ्जनाजीलाई पनि धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि। र अहिलेको लागि भने गीत राख्ने बेला भइसकेको छ, गीतपछि फेरि पनि आउनेछौ तपाईँहरू भने हेलम्ब एफएम सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो अनि रमाइलो यो गीत हामीले राखिसकेका छौँ। गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो। कार्यक्रममा जोड्नका लागि नम्बर छ 9860552525 गीत रोज्नका लागि जोडिन सक्नुहुनेछ। र यति बेला पनि कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो दर्शन, लासो फ्याफुलाई।
0: हजुर दर्शन नमस्ते, अनि लासु फ्याफुल्ला निर्जलाजी बोल्दै हुनुहुन्छ कि क्या हो? हजुर, अनि निर्जलाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: हजुरहरूको प्रोग्राम सुन्दै फोन ट्राई गर्दै बल्ला बल्ला बल्ला उठाउनु भयो हो। हजुरले कल पनि रुन मन लाग्यो मलाई त।
0: ए हजुर, होइन कल लागिसकेको छ, कल उठिसकेको छ, अब यसो हाँस्नु न, मुस्कान दिनुहोस् न, किन रुनु र है?
1: लासु लासु।
0: ओके ल, अनि सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै, आरामै छ। अनि हजुरलाई कस्तो हुनुहुन्छ सुनाउनु, सन्चो बिसन्चो कस्तो हुनुहुन्छ?
0: हजुर म पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। हेर्नुहोस् तपाईँहरूको साथ सपोर्ट, तपाईँहरूको मायाले हामी बाँचेका छौँ, एकदमै खुसी छौँ, सन्चै छौँ, एकदम आराम छौँ है।
1: हजुर,
0: अनि के छ खबरहरू गाउँ घरतिर, के कामहरू चल्दैछ आज भोलि?
1: आज भोलि खासै काम छैन हजुर, ढोर मकै सिद्धिहाल्यो, अब त्यस्तै हो, अब बिहान बेलुका यसो घाँस काटिन्छ, प्रोग्राम सुनिन्छ, घरमै बसी बसी बसी बसाइ नै भनौँ है।
0: हजुर, भनेपछि अब घर आइसी कामहरू चल्दैछ आज भोलि?
1: लासो
0: ओके ल, राम्रोसँग केयर गर्दै काम गर्नु होला। गर्मी कतिको छ आज?
1: गर्मी त हजुर आज त बिहानदेखि घाम त पत्रै छ भाइ, चाचा मर्ने
0: हजुर पक्कै पनि। अब गर्मी यो दिउँसोको समयमा त झन् अब बेसरी, हिजो र आज बेसरी चर्को घाम लागिरहेको छ, चर्को न चर्को घाम छ एकदमै है। ओके ल, अनि आज कुन गीत रोज्न चाहनुहुन्छ नि?
1: अब समय पनि सिद्धिलाई छ कि, अब मलाई चाहिँ मन की रानी बजाइदिनु, अब यति त सुन्न पाइन्छु अब।
0: हजुर ल, पक्कै पनि मजाले बजाउने छ, सुन्दै गर्नु, छमछमी नाच्दै गर्नु होला, हामी लामै बजाउला नि, के छ र है?
1: हजुर पनि नाच्दै गर्नु है।
0: ए हामी त ननाच्ने त कुरै भएन नि। ओके ल, एकदम मिठो गीत रोज्नु भएको छ, गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ?
1: पर्दा हजुरको लागि।
0: हजुर हजुर,
1: अनि मेरो घर परिवारको घर फ्यामिलीको लागि, अनि साथीहरू भन्नुपर्दा कसैले पनि बिर्सिएको छैन है, मेरो पहिलाको नम्बर मोबाइल हराएर कल गर्न पाएको छैन, साथीहरू बिर्सिएको छैन, सबैलाई सम्झिरहेको छु, अनि धेरै धेरै चाहिँ एकाबेर नव बुद्धमा सुन्दै हुन्छ होला, आसियाङको छोरा विवेक लामाको लागि, अनि कृष्ण माझीको लागि, सर्त खानीको लागि, धेरै धेरै चाहिँ आसियाङको छोरालाई भन्दैछु।

ओके बाई बाई साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो निर्जुलाजी हुनुहुन्थ्यो है उहाँले यो समयमा फोन गर्नुहुँदै मनकी रानी तामाङ सेलो गीत रोज्नु भएको छ हामी गीत राख्ने नै छौ अब भने छुट्टिने बेला पनि भएको छ आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ अनि यो समयमा तपाईँहरूले हामीलाई अत्यन्तै कल ट्राई गर्नुभयो कल लागेन र कल उठेन भनेर पनि उदास हुनुहोला भोलिको बसाइमा कल अवश्य उठ्नेछ कल लाग्नेछ कल ट्राई गर्नु भनेर नभुल्नु होला श्रोता यही कामना गर्दछौ कल ट्राई गर्नुभयो धेरै धेरै धन्यवाद छ अनि यो समयमा हामीलाई फेसबुक पेजबाट अत्यन्तै मिठा अनि रमाइला कमेन्टहरू गरेर साथ दिनुहुने हाम्रो सम्पूर्ण देशवासी सम्पूर्ण श्रोता महानुभावहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु अनि यो दिउँसोको समयमा हामीसँग एक घण्टाको अवधिभर रेडियो सुनेर बस्नुहुने हाम्रा सम्पूर्ण आमा बाबा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्ण तमाम श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद अनि विश्वकर्मा पूजाको अवसरमा हार्दिक शुभकामना पनि व्यक्त गर्दछु अनि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु हवस् त नमस्कार शुभ दिन

0: minute. Just a minute. We will return back. Return back.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 पनि संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा सबैजनाले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
3: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
2: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
3: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
2: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
3: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
2: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
3: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
2: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
3: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
2: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: मनसुन विशेष अफर, सिप सिकौ आत्मनिर्भर बनौ, आत्मनिर्भर बनौ।
8: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
7: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
8: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण। पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा। सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ।
9: बाइक मात्र होइन तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
10: स्थान भिन्तुना एवान ट्रेडर्स चौतारा सागर चोगडी नगरपालिका वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
11: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: El Ambu Break Time.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, का जानी होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिस को सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेन को पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
5: हाम्रा सेवाहरू
4: स्टेशनरीका सम्पूर्ण सामानहरू,
5: फोटोकपी प्रिन्ट,
4: कलर प्रिन्ट,
5: पीवीसी आईडी कार्ड,
4: सबै प्रकारका खेलकुद सामग्रीहरू,
5: सबै तहको तथा विभिन्न पुस्तकहरू,
4: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
4: मायाको चिनो,
5: मेडल,
4: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
4: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
4: कस्टमाइज कप प्रिन्ट,
5: मेटल फोटो प्रिन्ट,
4: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
4: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।
6: दाई, तिन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
7: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
6: किन?
7: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
6: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
7: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
6: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
7: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
8: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
9: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। आवर सर्विसेस, डिलक्स रूम विथ एसी, हॉट एंड कोल्ड वाटर, एलईडी टीवी, सेमिनार हॉल, रेस्टोरेंट एंड बार, फ्री वाईफाई, पार्किंग एरिया, फैमिली एंड जॉयफुल एनवायरनमेंट, कस्टमर सेटिस्फेक्शन इज आवर कंजुगेंस। न्यू अरुणीको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक। ईमेल होटल अरुणीको @gmail.com, कॉन्टैक्ट 0116203269609822293। न्यू अरुणीको होटल एंड रेस्टोरेंट प्राइवेट लिमिटेड, चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक।
10: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।
11: एरा नजा एसे चढा।

समिति गठन। मुङलिन नारायणघाट सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालन। काठमाडौँ उपत्यकामा उपभोक्ताले आजदेखि प्रति सिलिण्डर ग्यास पूरै पुरानै मूल्यमा पाउने। विषयको सेवा लिएका व्यक्तिले जिते 10 लाख राहत। कोषमा 1,000 दिनेले पाए 1 लाख पुरस्कार। मनास्थ हिमालारोहणका लागि पुगे अहिले समयकै धेरै आरोही। 466 जनाले आरोहण गर्दै युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 जनाको ज्यान गयो। र 20 एसियन गेम्स अन्तर्गत समूहमा रहेको नेपालले इङ्ल्याण्डसँग खेल्दै। लम्बु खबर विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीले रसुवागढ़ी स्थित भोटेकोशी बाढ़ीमा परि विपत्ता भएका सिन्धुपाल्चोकको बल्लेफी गाउँपालिका वडा नम्बर 4 का 4 परिवारलाई हिजो राहत वितरण गरिएको छ। बाढ़ीमा परि विपत्ता भएका बल्लेफी गाउँपालिका 4 कोले गाउँका सिंहबहादुर तामाङ, घते गाउँका सन्तोष तामाङ, टारे गाउँका मानबहादुर तामाङ र रविन तामाङका परिवारलाई घर घरमै पुगेर 17,000 रूपियाँका दरले राहत वितरण गरिएको रासपा बलेफी 4 का वडा सभापति कृष्ण बहादुर गुरूङले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बलेफी वडा नम्बर 4 समितिको पहलमा राहत वितरण गरिएको हो। यो सँगै कलेजोको समस्याबाट पीड़ित बलेफी गाउँपालिका 5 बिमजेलका विक्रम तामाङलाई पनि हिज राहत स्वरूप 54,500 रूपियाँ वितरण गरिएको छ। एनआरएन पोर्टुगलका उपाध्यक्ष गनी गुरूङबाट प्राप्त रकम कलेजोको समस्याबाट पीड़ित तामाङलाई प्रदान गरिएको रासपा वडा समिति गुरूङले बताउनुभयो। हरेक वर्ष असोज 1 गते हिन्दू धर्मावलम्बीले विश्वकर्म पूजा मनाउने गर्छन्। आश्विन संक्रान्तिका दिन सवारी साधन कल कारखाना प्रयोग गरिने धातुजन्य उपकरण तथा औजारको पूजा गरी विश्वकर्मा पूजा मनाउने चलन छ। कालीगढ़ तथा विभिन्न उद्योग कल कारखानामा काम गर्नेहरूले फलामे औजार र उपकरणको पूजा आजा गरी विश्वकर्मा पूजा मनाउने गर्छन्। समुद्र मन्थनबाट प्रकट भएका भगवान विश्वकर्मालाई स्मरण गर्दै औजार धातुजन्य उपकरण तथा सवारी साधनको पूजा गर्नाले चोटपटक नलाग्ने र दुर्घटना नहुने जनविश्वास छ। द्वापर युगमा भगवान कृष्णलाई विभिन्न राक्षसले दुःख दिएपछि कृष्णकै आग्रहमा विश्वकर्माले समुद्रको बीचमा दहार बनाई संरक्षण गरेको धार्मिक विश्वास समेत छ। सोही समयदेखि विश्वकर्मा पूजा गर्ने परम्परा चलिआएको किम्वदन्तीमा उल्लेख छ। विश्वकर्मा पूजाका अवसरमा काठमाडौँ उपत्यकाको भद्रकाली मैतीदेवी तथा ललितपुरको महालक्ष्मी मन्दिरका लगायत विभिन्न शक्तिपीठमा सवारी साधन पूजा आजा गरिनेछ। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत भदौ महिनाको विजेता घोषणा भएको छ। अर्थ मन्त्रालय अन्तर्गत आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि 32 जना विजेता घोषणा गरेको छ। विभागका अनुसार 2 जनाले 10 लाख रूपियाँ जितेका छन् भने 30 जनाले झनै 1,30,334 रूपियाँका दरले नगद पुरस्कार पाएका छन्। 15 भदौसम्मको कार्यक्रममा सुनिता फेन्सी स्टोरबाट 7,000 रूपियाँको सामान खरिद गर्ने उपहार कुपन नम्बर 036-44-78-52-378 ले 10 लाख रूपियाँ जितेको छ भने 15 देखि 31 भदौसम्मको कार्यक्रममा कालीकाटी यानि पोली क्लिनिकमा 200 रूपियाँको सेवा लिएका कुपन नम्बर 148-91-56-18-211 भएका व्यक्तिले 10 लाख जितेको विभागले जनाएको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक कारण खोज्न 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जल नीति तथा सुशासन विज्ञ दिवेश बेलसावेको संयोजकत्वमा समिति गठन गरेको छ। समितिमा जलविद्युत डाक्टर नरेन्द्र मानसाक्या, ग्यालेस्ट्रियोलोजिस्टर डाक्टर रिजन भक्त कायस्ता, रिमोट सेन्सिङ विशेषज्ञ डाक्टर उत्तम बाबु श्रेष्ठ, भूगर्भविद डाक्टर मेघराज रिताल, जलविद्युत पूर्वाधार विज्ञ डाक्टर हरि पण्डित, विद्युत जोखिम न्यूनीकरण विज्ञ अनिल पोखरेल सदस्य रहनुभएको छ। मुगलिन नारायणघाट सड़क खण्ड पनि पूर्ण रूपमा सञ्चालनमा आएको छ। गत 22 भदौदेखि सड़क आंशिक रूपमा बन्द गरी ट्विन खोलामा खसिरहने पहिरो रोक्नका लागि स्टप स्टेबिलाइजेशन कार्य भइरहेको थियो। सड़क विभाग डिभिजन भरतपुर चितवनका अनुसार पृथ्वी राजमार्गको कृष्णभीरमा नयाँ ट्र्याकबाट आजदेखि सवारी साधन गोड्न थालेको हो।
काठमाडौँ उपत्यकामा उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्य 2060 रूपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चले स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित छलफलमा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले पुरानै मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभएको छ। अब विदेशको खबर। गाजापट्टीमा युद्धका कारण क्षतिग्रस्त एउटा भवन भत्किँदा 5 बालबालिका सहित कम्तीमा 20 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। गाजा शहरको ताल अल हावा क्षेत्रमा रहेको र तले 6 तले भवनको भग्नावशेषमा उद्धार कार्य चलिरहेको छ। भवन असुरक्षित रहेकाले चेतावनीका बावजूद त्यहाँ झण्डै 10 परिवार बस्दै आएको स्थानीयवासीले बताएका छन्। खेलकुदको खबर। विश्व एसियन गेम्स अन्तर्गत समूह एमा रहेको नेपालले दोस्रो खेल इंग्ल्याण्डसँग खेल्दैछ। नेपाल र इण्डोनेसियाले नेपाली समयअनुसार अहिले 4 बजे पार्क एरिना कोमाकीमा खेल्नेछन्। जापानको आइची नागोयोमा भइरहेको एसियन गेम्समा नेपालले पहिलो खेलमा घरेलु टोली जापानसँग 3-0 सोझो सेटले पराजित भएको थियो। महिला भलिबलतर्फ 14 टीमलाई 4 समूहमा विभाजन गरी खेलाइएको छ। यदि नेपालले आज इण्डोनेसियालाई पराजित गरेको खण्डमा नट आउट चरणमा प्रवेश गर्ने सम्भावना रहन्छ। 3 टीम मात्रै सहभागी रहेको समयमा रहेको नेपालले आज पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ। हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। हरेक वर्ष असोजे गते हिन्दू धर्मावलम्बीले विश्वकर्म पूजा गरिँदै भोटेकोशीमा बाढ़ीको वैज्ञानिक अध्ययनका लागि समिति गठन। मुगलिन नारायणघाट सड़क खण्ड पनि पूर्ण रूपमा संचालित। काठमाडौँ उपत्यकामा उपभोक्ताले प्रति सिलिण्डर ग्यास पुरानै मूल्यमा पाउने। 200 को सेवा लिएका व्यक्तिले जिते 10 लाख राहत कोषमा 1,000 लिनेले पाए 1 लाख पुरस्कार। हिमालमा आरोहणका लागि पुगे अहिलेसम्मकै धेरै आरोही 466 जनाले आरोहण गर्दै युद्धका कारण क्षतिग्रस्त भवन भत्किँदा गाजामा कम्तीमा 20 जनाको ज्यान गयो। र विश्व एसियन गेम्स अन्तर्गत समूहमा रहेको नेपालले आज इण्डोनेसियासँग खेल्दै। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि बिदा दिनुहोस्। हवस् त, नमस्कार।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। हरेक वर्ष असोज 1 गते हिन्दू धर्मावलम्बीले विश्वकर्मा पूजा गरिँदै भोटेको सिबाडीको वैज्ञानिक अध्ययनका लागि

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटे दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गुकै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: बा,
4: हजुर बुहारी,
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: Time check. It's 4 PM.
1: अहिले अपराह्नको 4 बजेको छ।

0: Elembu FM 89.6 megahertz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो, नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबली लिएर। आज पनि तपाईँहरूको माझमा सदा अझै उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुत अन्जु। प्राविधिक क्षेत्रमा हुनुहुन्छ मित्र राघव तामाङ अनि साथमा तपाईँ मित्रहरू हुनुहुन्छ कार्यक्रम प्रतिभाको डबली। तपाईँले हरेक दिन यसै प्रहरमा हामीलाई सुन्दै आइराख्नु भइरहेको छ। अपरान्नको 4 बजेदेखि 5 बजेसम्म यहाँहरूकै माझमा रहेर हामी भलाको सारी गर्ने गर्छौं। यो 1 घण्टाको अवधि होइन, तपाईँहरू विभिन्न काम धन्दामा हुनुहुन्छ भने पनि हामीलाई पनि सुनेर साथ दिनुहोला अनि होइन त्यसै गरी काम धन्दा पनि गर्नुहोला, खाजा नास्ता खानु भएको छैन भने खानुहोला पनि भन्छु। कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। त्यसै गरी अनलाइन वेबसाइट, त्यसै गरी हाम्रो पत्र एप, सामाजिक सञ्जाल फेसबुक त यहाँका लागि खुल्ला नै छ होइन, त्यो सो माध्यमबाट पनि सुनेर हामीलाई साथ दिन सक्नुहुनेछ। कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रो प्रतिभा राख्ने डबली भएको कारणले व्यवसायमा फोन डायल गरेर तपाईँहरूले चाहिँ आफूभित्र भएका ती अथ प्रतिभालाई प्रस्फोटन गर्न पाउनुहुनेछ, पस्किन पाउन सक्नुहुनेछ, आउन सक्नुहुनेछ। नम्बर एकदमै खुला छ आज पनि 97 48 26 65 89, जुनसुकै उमेर वर्गका साथीहरूले पनि फोन गरेर प्रतिभा राख्नका लागि आउँदै गर्नुहोला साथीहरू भन्छु। सामाजिक सञ्जाल फेसबुक मार्फत हामीलाई प्रत्यक्ष लाइभ हेर्दै सुन्दै हुनुहुन्छ भनेदेखि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ, कमेन्ट बक्समा पनि कमेन्ट गर्नुहोला। आफ्ना रचनाहरू छन् भने पनि लेखेर सामाजिक सञ्जालमा छोड्नुहोला होइन, फेसबुकमा जहाँ हेलम्बा एफएमबाट होइन।

प्रतिभाको डबरले चाहिँ एकदमै लाइभ भइरहेको छ। कमेन्ट बक्समा तपाईँले आफ्ना रचनाहरू पनि लेखेर छोड्नु होला, तपाईँका रचनाहरूलाई पनि हामीले स्थान दिनेछौ। 97 48 26 65 79 यारका लागि नम्बर खुला छ, आउँदै गर्नुहोला भन्दै कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका गर्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, कार्यक्रममा हामीले यहाँहरूको आवाजमा राख्यौं एकदमै मिठो अनि रमाइलो गीत आयो ढल्काउँदै झमझमे स्ट्रको गीतले भन्दै थियो होइन। सो गीतपछि फेरि पनि उपस्थित भइसकेका छौ। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हिलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ। प्रतिभाको ड्रवलिस इन द पाल्चक चौताराबाट यहाँहरूले सुन्दै हुनुहुन्छ कार्यक्रमको व्यवसायमा। अब भने तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ। आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामीले यहाँहरूका लागि नम्बर एकदमै खुला गरिसकेका छौं। अनि यो अपराह्नको समय काम धन्दा गर्दै हुनुहुन्छ होला, उकाली ओह्राले गर्दै हुनुहुन्छ होला, भन्ज्याङ्गनी चौतारी, विशेषै आज विश्वकर्मा पूजा पनि परेको छ है, एकदमै विश्वकर्मा बाबाको चाहिँ पूजा गरिएर होइन यो जुन कल कारखानाहरू जति पनि यो औजारहरू सामग्रीहरूलाई चाहिँ पूजा गर्ने चलन छ होइन, सो एकदमै प्रचलन छ। विश्वकर्मा बाबाको पूजा गरेर चाहिँ मनाउने पनि प्रचलन छ। सम्पूर्ण सबैजनालाई चाहिँ शुभकामना पनि भनेर भन्न चाहन्छु है। त्यसै गरी कार्यक्रम प्रतिभाको डबलीमा तपाईँले चाहिँ फोन गर्नुपर्ने हुन्छ। फोन इन कार्यक्रम भएको कारण चाहिँ फोन गरेर प्रतिभा राख्न सक्नुहुनेछ, जस्तै गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू, जति पनि आवाज राख्न मिल्ने ती प्रतिभाहरू चाहिँ व्यवसायमा तपाईँले राख्न पाउनुहुनेछ। साथीहरू 97 48 26 65 79 हामीले यहाँका लागि नम्बर खुला गरेका छौँ, आउँदै गर्नुहोला। फेरि पनि कार्यक्रममा गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ। तपाईँहरू भने कार्यक्रम सुन्दै गर्नुहोला।

0: आजमा हामीले गीत पछ्यौं, गीतपछि पुनः स्वागत गर्न चाहन्छु। यसो भन्दै गर्दा पहिलो साथी फोन लाइनमा जोडिनु भएको छ आज, होइन कहाँदेखिको हुनुहुन्छ, फोन कल लिइहाल्छु। नमस्ते, नमस्कार, हेलो, नमस्ते।
1: मुटु भित्र छुरा छल्यो

आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो रमितेको घुइँचो थियो

तिम्रो नचाहिँ चर्च चल्यो, आज तिम्रो कुरा चल्यो,

आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो आफ्नो आफ्नो भाग्य रहेछ

0: आज तिम्रो कुरा चल्यो मुटु भित्र छुरा चल्यो। हेलो दिदी, नमस्ते सबैलाई।
1: हजुर लास्ट फ्याफुल्ला हजुर, आज तिम्रो कुरा चल्यो मुटुभित्र छुरा चल्यो होइन? एकदमै मिठो गीत गुनगुनाउँदै कार्यक्रममा आउनुभयो होइन? मलाई पनि एकदमै मनपर्छ यो गीत तपाईँले गाएर सुनाउनु भयो अनि एकदमै खुसी लाग्यो अमृतजी। अनि के छ खबर, सन्चै हुनुहुन्छ? अनि खाजा खानुभयो कि बाँकी नै छ के छ? हस्, अनि के गर्दै हुनुहुन्थ्यो? हजुर, बसी बसाई मौसम त धामधुम होला होइन? पक्कै पनि। अनि फेरि पनि साथीहरूले प्रति भए के सुनाउनुहुन्छ त? हस्, हामी गन्ती गर्छौ, गन्ती पछि है त। हजुर, सुरु गर्नुहोस्।
0: झरनाको चिसो पानी मैया डाँडा

माया मलाई किन गाल पर्यो झरनाको चिसो पानी माया दादा मुनि ताल पर्यो

रंग केही छैन।

ਚੀਨ ਗਲ ਪਰਿਆ ਯੂ ਦੇਖੋ ਹੀ ਨਲ ਰੰਗ ਬਸੰਤ।

मल राम्रो बसन्तको पाखा तर तिम्रो सबै राम्रो झनै राम्रो आखा तर तिम्रो सबै राम्रो झनै

माया मलाई किन गाल्नु पर्यो, राम्रै त तिमी राम्रै माया मलाई किन गाल्नु पर्यो, झरनाको चिसो पानी माया डरमुनि ताल्नु पर्यो, राम्री त तिमी राम्री माया मलाई किन गाल्नु पर्यो।

हजुर, राम्री त तिमी राम्री, मलाई किन गाल पार्यो झरनाको चिसो पानी होइन? डाँडा माथि ताल पर्यो होइन त हजुर, के कसो हो? सो एकदमै मिठो गीत गाएर सुनाउनु भयो, एकदमै मिठो गीत गाउनु भयो है। यी गीतहरू सदाभार उसै मिठा छन् होइन, त्यस्तै मिठा छन्। हजुरले गाएर सुनाउनु भयो, आनन्द लाग्यो। प्रतिभाको लागि होइन, एकदमै प्रयास गर्नु भएको छ, प्रयास हुँदैछ, बिस्तारै हुन्छन् होइन, हरेक कुराहरू हातेर हुँदैन, प्रयास राम्रो छ, राम्रो गर्नु भएको छ। प्रतिभाको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त हजुर। यसै गरी अझ प्रयास गर्दै जानुहोला, गर्दै जानुहोला होइन, नगरे के हुन्न, सबै हुन्छ। त्यसले गर्दा जस राम्रो हुँदै गएको छ तपाईँको, राम्रो गर्दै जानुहोला भन्दै आजको लागि छुट्छौँ हामी। ओके बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो अमृत हुनुहुन्थ्यो होइन, बोर्सिपाबाट। उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धेरै धेरै धन्यवाद भन्छु प्रतिभाको लागि। यसै गरी तपाईँहरू पनि जोडिँदै गर्नुहोला यो प्रहरमा, कार्यक्रममा फोन गरेर आफूभित्र भएका प्रतिभाहरू राख्नको लागि आउँदै गर्नुहोला भन्छु। यति बेला फेरि पनि मिठो गीत त पस्किने बेला आएको छ, गीत राख्छौ, गीतपछि फेरि आउनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

0: गीत राख्यौं मायाको के भर मायाको भण्डार हितैको गीतले भन्दै थियो। गीतपछि फेरि पनि स्वागत गर्न चाहे। त्यसै गरी यति बेला केही कमेन्टहरू पनि प्राप्त भएका छन्। साथीहरूले एकदमै माया गरेर व्यवसायमा कमेन्टहरू पनि छोड्नु भएको छ, लेख्नु भएको छ। हेलो सिस, नमस्ते, सुन्दैछु कुवेतबाट फ्रम शंखुवा सभा। सबैमा चाहिँ सम्झना भन्नुभएको छ। सानु माया शेर्पा हुनुहुन्छ, धन्यवाद तपाईँलाई। त्यसै गरी अर्को कमेन्ट पनि लिहाले लेख्नु भएको छ उहाँले, राई सफल आयुष हुनुहुन्छ। हेलो दर्शन हजुर, म पूर्वेली अन्जान सफल आयुष राई हो, नेपाल घर चाहिँ तेह्रथुम भन्नुभएको छ। त्यसै गरी हाल यु यही भन्नुभएको छ, मिस गर्नु पर्दा चाहिँ सम्पूर्ण साथीहरूलाई सम्झन चाहन्छु भन्नुभएको छ, धन्यवाद। त्यसै गरी होइन अर्को कमेन्ट लिहाले लेख्नु भएको छ, उहाँले लेख्नु भएको छ भन्दै थिए, नमस्कार हजुर भन्नुभएको छ, निशा थोकर हुनुहुन्छ, धन्यवाद, नमस्कार यहाँलाई पनि। त्यसै गरी अर्को कमेन्ट पनि लिन्छु, उहाँले लेख्नु भएको छ, रामलाल रमला हुनुहुन्छ है, रमिला राई हुनुहुन्छ, लेख्नु भएको छ, हेलो नमस्ते सेवा एर्समी रमिला राई फ्रम मोरङबाट मिच्यु भन्नुभएको छ। सम्पूर्ण साथीहरूलाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद, शर्मिला होइन रमिला राईजीलाई पनि। त्यसै गरी लभली मेलिना सियार हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, धन्यवाद तपाईँलाई। त्यसै गरी लेख्नु भएको छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, भावना मगर हुनुहुन्छ, भावनाजी हजुरलाई पनि धन्यवाद कमेन्टको लागि। त्यसै गरी लेख्नु भएको छ, टेकबहादुर पुमा हुनुहुन्छ, लेख्नु भएको छ, सञ्चालिका अञ्जुजी नमस्कार भन्नुभएको छ, शुभ सन्ध्या सुन्दैछु उदयपुर चौना पाठ राल आठ, लेख्नु भएको छ, बेल्टा राई टोल चोकबाट फेसबुक अडियो मार्फत भन्नुभएको छ। अनि सम्पूर्णलाई चाहिँ आज एक गते विश्वकर्मा पूजाको अवसरमा चाहिँ हार्दिक मंगलमय शुभकामना पनि भन्नुभएको छ, धन्यवाद कमेन्टको लागि। यसै गरी तपाईँहरू जोडिँदै गर्नुहोला, यति बेला फोन लाइनमा साथी हुनुहुन्छ, फोन कल लिन्छु, नमस्ते।
1: हेलो जी, नमस्ते।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ?
1: म यता सिन्धुलीबाट सुजा खपाङ्गी।
0: हजुर, अनि सुजा के छ हालखबर?
1: मेरो हालखबर सबै ठिकै छ भन्नुपर्छ त्यही, अनि हजुरको के छ?
0: मलाई नि ठिकै छ। अनि केबाट सुन्दै हुनुहुन्छ हामीलाई सुजा?
1: म फेसबुकबाट सुन्दैछु भन्नुपर्छ है।
0: खाजा खानुभयो त?
1: मैले
0: खाजा खाइसके अनि एकदमै भयो भन्नुपर्छ। अनि आज यता सिन्धुलीतिरको मौसम के छ?
1: सिन्धुलीतिरको मौसम कुरा गर्नु पर्दा घाम लाग्न सकेका छैन, धुम्म धुम्म भइरहेछ भन्नुपर्छ दिदी।
0: भनेपछि अनि बिहान बेलुका चिसो कतिको बढ्दैछ नि, गर्मी नै छ के छ? ओके ल, ठिक छ सुजा, कार्यक्रममा फोन गर्नु भएको छ। सम्पूर्ण साथीहरूलाई प्रतिभा के सुनाउनुहुन्छ आज? हस् हामी गन्ती गर्छौ, गन्ती पछि है त।
2: 3, 2, 1 गो,
0: सुरु गर्नुहोस्।

हजुर, म त मन दुखाउन्न, तिमी पनि मन नदुखाऊ, हामी एक अर्काको भैनौ भनेर, होइन सुजा? कस्तो मिठो क्या हजुरलाई, कस्तो मिठो त्यो आवाज, कस्तो मिठो सुनिएको यो लोक भाकामा, कस्तो म्याच गरेको आवाज के। हामी कोसिस त यस्तो छ, झन् गाउनु नै लाग्नु भयो त कस्तो सुनिन्छ होला हो सुजा। यसो गुनगुनाउनुहुन्छ होला घरतिर, होइन? किनकि अब गाइराख्ने आवाज र अनि एक्कासी गाउन खोज्ने आवाजहरूमा धेरै अन्तर हुन्छ नि त, अनि त्यही भएर सोधिहालेको। एकदम राम्रो छ, मिठो छ, होइन? यो अब सुजाको आवाजमा चाहिँ मलाई अब दोहोरी गीत त दुईचोटि सुनिसक्यो, अरू गीत पनि मलाई सुन्ने मन छ, जस्तै आधुनिक, होइन, ती गीतहरू पनि सुन्ने मन छ। कार्यक्रममा फोन लाग्यो भने फेरि पनि फोन लगाएर यस्तै मिठा प्रतिभाहरू लिएर आउनु, मिठा आवाज छ, राम्रो छ, अझ राम्रो गर्दै जानु होला है त। ओके, यति भन्दै आजको लागि भने हामी छुट्छौ। ओके, बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो सुजा खपाङ्गी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि एकदमै मिठो प्रतिभा राखेर यति बेला चाहिँ कार्यक्रमबाट बाहिरिनु भएको छ, होइन? एकदमै मिठो आवाज उहाँको है। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ यो बसाईमा। हामीले नम्बर एकदमै खुला गरिसकेका छौँ तपाईँहरूका लागि, 97-48-26-69 साथीहरू जोडिँदै गर्नुहोला है त। फोन लाग्छ, माया गरेर फोन लगाउनु, अवश्य यहाँहरूको फोन चाहिँ लाग्छ नै। मैले भने फेरि पनि हामी गीत राख्छौँ, छोटो मिठो गीत नै राख्छौँ, गीतपछि फेरि पनि उपस्थित हुनेछौँ, कार्यक्रम सुन्दै गर्नुहोला।

हामीले एकदमै मिठो गीत गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छौँ. होइन, सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट सुन्दै हुनुहुन्छ. अब भने हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं. जति पनि आजको बसाईमा कार्यक्रममा फोन गरेर प्रतिभा राख्नुभयो, प्रतिभा राख्नुहुने तपाईँ सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु. फोन ट्राई गर्नुभयो यहाँलाई पनि धन्यवाद. एक घण्टा अवधिभर उकाली ओराली भन्जाङ्गनी चौतारी गाउँ बस्ती गर्दै मेलापात गर्दै सुनेर साथ दिनुभयो, यहाँलाई पनि धन्यवाद. प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि ओझेल पढ्न चाहन्छु. हवस् त, नमस्ते, नमस्कार.

0: Time check. It's 5 p.m.
1: अहिले साँझको पाँच बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: इस्टाम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
5: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
5: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
10: ए बाबु, हतियार टर्च बालेर जाऊ।
11: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है बल्ल सम्झे, सर्पको टोकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधि हालेको
10: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
10: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
10: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
10: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: This is your radio. This is LMFM 89.6 MHz. 89.

0: minute, just a minute. We will return back. Return back.
1: दाइ तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त
5: हुन्छ,
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: मानसिक समस्याबाट बच्ने उपायहरू।
6: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
7: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
6: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
7: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
6: असल साथीहरूसँग मात्रै संगत गरौं।
7: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
6: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
7: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हेलम्बु FM 89.6 MHz।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट निकालेको 5 वटा सभा आफन्तले बुझ्यो। जग्गा हदबन्दीको समस्या सुल्झाउन सभामुखको आग्रह। 50 वर्ष टिक्ने कानून बनाउने दावी। पूर्व सभापतिको हैसियतमा असोज छ। 16 गतेको अधिवेशन उद्घाटन गर्न देउबालय कांग्रेस सभापति थापाको आग्रह। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 9 लाख घुस सहित एक नापी अधिकृत पक्राउ। काठमाडौँ उपत्यका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्यमा ग्यास पाउने। भारतमा 10 जना माओवादीलाई मृत्युदण्डको सजाय दिइयो। र एसियन गेम्स महिला भलिबल इण्डोनेसियासँग पनि नेपाल सोझो सेटमै पराजित। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेको 5 वटा सपा आफन्तले बुझेको छ। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रोनिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाग्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरिएको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबुराज महर्जनले जानकारी दिनुभएको हो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङ बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बारीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्ति मंगलबार सार्वजनिक गरेको विवरणमा बेपत्ताको संख्या 5179 जना थियो, तर हिजो बिलुका

0: जना अनुसार 971 जनाले बढ़ेर 6150 जन पुगेको छ। प्राधिकरणको अनुसार जिल्ला तहबाट नाम थप र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ताको सूची अध्यावधिक गर्दा संख्या बढ़ेको छ। बेपत्ता सूचीमा स्थानीयवासी, अन्य जिल्लाका नेपाली र विदेश नागरिक समेत रहेका छन्। प्राधिकरणको अनुसार बाढ़ीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकको पहिचानका लागि 1286 शवको डीएनए नमूना संकलन गरिएको छ भने बाढ़ीमा घाइते भएका 344 जनाको उपचार भइरहेको भने विस्थापित 1515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। सभामुख डोल प्रसाद रियालले जग्गाको हद सम्बन्धी कानूनी जटिलता तत्काल समाधान गर्न सरकारलाई आग्रह गरिएको छ। उहाँले घर जग्गा क्षेत्रलाई व्यवस्थित बनाउन 50 वर्षसम्म पुनः संशोधन गर्नुपर्ने गरी दिगो नागरिक मैत्री र भूगोल सुहाउँदो ऐन निर्माणको प्रक्रिया अगाडि बढ़ेको बताउनु भएको छ। आजदेखि राजधानीमा शुरू भएको नवौं नेपाल जग्गा तथा आवास एवं पुननिर्माण प्रदर्शनी 2083 उद्घाटन गर्दै सभामुख ले हदबन्दीको गाँठो फुकाउन सरकार गम्भीर रूपमा लाग्नुपर्ने र बन्नुपर्नेमा जोड़ दिनुभएको छ। जग्गा घर जग्गा व्यवसायले सिमेन्ट छड बैंकिङ र बीमा जस्ता बहुआयामिक क्षेत्रलाई जोडेर आन्तरिक अर्थतन्त्र चलायमान बनाउन मेरुदण्डको भूमिका खेलेको सभामुख रियालले उल्लेख गर्नुभएको हो। कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले अव्यवहारिक नीतिका कारण घर जग्गा व्यवसायिक धाराशायी बन्दै गएको गुनासो गरिएको छ। नेपाल जग्गा र आवास विकास संघ अध्यक्ष इन्जिनियर दीपक कुमारले हद सम्बन्धी नीतिकै कारण 200 भन्दा बढ़ी कम्पनीको अरबौंको सम्पत्ति र सरकारी राजस्व समेत रोकिएको बताएका छन्। सुरक्षा आवास प्रत्येक नागरिकको अधिकार भन्ने मूल नारासहित शुरू भएको मेला असोज 4 गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनी रियल इस्टेट बैंक र वित्तीय संस्था, निर्माण सामग्री, फर्निचर र स्वास्थ्य सेवा लगायतका 100 भन्दा बढ़ी कक्ष राखिएका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवालाई सहभागी भएर उद्घाटन गरिदिनका लागि आग्रह गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा ललितपुरमा आज बसेको केन्द्रीय कार्य समितिको बैठकमा थापाले महाधिवेशनको दिन पूर्व सभापति आएर उद्घाटन गरिदिनु हुनका लागि पार्टीका लागि सम्मानको विषय हुने पनि बताउनु भएको छ। उहाँले पार्टी विधान अनुसार महाधिवेशनबाट नयाँ सभापति चयन हुने भएकाले सभापतिको औपचारिक विधायकको चरणमा पार्टी पुग्ने पनि उल्लेख गर्नुभएको छ। विशेष महाधिवेशनपछिको मागहरू सम्बोधन भइसकेकाले अब छुट्टै महाधिवेशनको औचित्य नरहेको स्पष्ट पार्दै उहाँले असोज 3 र 4 गते हुने वडा अधिवेशनमा निर्धक्क सहभागी हुन पनि तल तहका कार्यकर्तालाई अपील गरिएको छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डिना, इन्द्रबहादुर बानिया, मीनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवड़ा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश जंग रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अरियाल, किरण यादव लगायतको नेताहरूको उपस्थिति रहेको थियो। बैठकमा देउवा पक्षबाट 40 भन्दा धेरै सहभागी भएका नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। पर्सि शनिबारदेखि वडा अधिवेशन शुरू हुने भएकाले धेरै जसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले कांग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशन आउँदो असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। नेकपा एमाले असोज 3 गते 12 संविधान दिवस भव्यताका साथ मनाउन माताहातका सबै पार्टीका कमिटीहरूलाई निर्देशन दिएको छ। महासचिव शंकर पोखरेलले बिहिबार माताहातका पार्टी कमिटीलाई पत्र लेख्दै विगतका वर्षमा जस्तै यस वर्ष पनि रचनात्मक कार्यक्रम गरेर उत्साहजनक र भव्यताका साथ उक्त दिवस मनाउन अनुरोध गरिएको हो। आफ्नो क्षेत्र र स्तरमा संविधानको रक्षा सन्देश सहित प्रभात फेरी, दीप ज्वलन, विचार गोष्ठी, सरसफाई र अन्य रचनात्मक कार्यक्रममा गई संविधान दिवसलाई सफल बनाउन पनि अनुरोध गरिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 9,00,000 घुस सहित एक नापी अधिकृतलाई नियन्त्रणमा लिएको छ। नापी कार्यालय दिल्ली बजार अन्तर्गत 3 नम्बर नापी टोल माछा पोखरी काठमाडौँका टोली प्रमुख समेत रहेका नापी अधिकृत दिल्ली बहादुर ओलीलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो। अधिकृत ओलीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उक्त रकम सहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारको अनुसार ओलीले छुट जग्गा दर्ता सिफारिस हितको मिसिल र पत्र भूमिका प्रशासन कार्यालय पठाउनका लागि सेवाग्राहीसँग घुस मागेका थिए। काठमाडौँमा टोखा स्थित एक रेस्टुरेन्टमा 9,00,000 नगद सहित नियन्त्रणमा लिएको ओलीलाई आज विशेष अदालतबाट अनुसन्धानका लागि म्याथप गरिएको अख्तियारले जनाएको छ। जनता समाजवादी पार्टी जसपा पर्साका जिल्ला अध्यक्ष तबरेज अहमद नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज वीरगंजमा आयोजित कार्यक्रममा अध्यक्ष अहमद जसपा पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको छ। कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व उद्योग मन्त्री रमेश रिजालले अहमदलाई गम्छा ओढ़ाएर पार्टीमा स्वागत गरेका छन्। जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका अहमद राष्ट्रिय भूमि समस्या समाधान आयोग पर्साका निवर्तमान अध्यक्ष रहेका छन्। मधेस आन्दोलनदेखि मधेस केन्द्रित दलमा आबद्ध भई राजनीतिक सक्रिय रहेका अहमद उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको जिल्ला सचिव पनि उम्मेद्वारी जिम्मेवारी सम्हालेका थिए। मधेस आन्दोलन लगायतका राजनीतिक आन्दोलनबाट प्राप्त संघीयता लोकतान्त्रिक गणतन्त्र उपलब्धिहरू संस्थागत गर्ने काम कांग्रेसले मात्रै गर्न सक्ने भएकाले आफू कांग्रेसमा प्रवेश गरेको अहमदले बताएका छन्। पूर्व मन्त्री रिजालले शिक्षित र बौद्धिक युवा अहमदका पार्टी प्रवेशले अब पर्सा जिल्ला नम्बर 4 कांग्रेस थप मजबूत भएर जाने विश्वास आफूले लिएको पनि बताएका छन्। काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्यमा 2060 रूपियाँ ग्यास पाउने भएको छ। राष्ट्रिय उपभोक्ता मंचको स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित छलफलका क्रममा नेपाल एलपी गास उद्योग संघका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले भोलिदेखि नै पुरानै मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी गराउनु भएको हो। हेलम्बु खबरमा अब विदेशको खबर। भारतको एक विशेष अदालतले सन् 2013 कांग्रेस पार्टीका सदस्य सहित 27 जना जाने गरी भएको आक्रमणमा दोषी ठहर भएका 10 माओवादी विद्रोहीलाई मृत्युदण्डको सजाय तोकिएको फैसला सुनाएको छ। दोषीलाई मृत्युदण्ड दिन अघि राज्य विरूद्ध षड्यन्त्र र युद्ध भत्काउने लगायतका थुप्रै अपराधका लागि दोषी ठहर गरिएको भारतका राष्ट्रिय अनुसन्धान एजेन्सी एनआरएनले जनाएको छ। सन् 1960 दशकमा शुरू भएको लगभग 6 दशक लामो माओवादी विद्रोहमा 12,000 भन्दा बढ़ी मानिस मारिएका थिए भने यस घटनाले एकजना पूर्व प्रधानमन्त्रीले भारतले सामना गरेको सबैभन्दा ठूलो आन्तरिक सुरक्षा खतराको रूपमा वर्णन समेत गरिएको थियो। हेलम्बु खबरमा अब खेल खबर। खेल खबरमा जापानको आइजी नागोयामा जारी 20 एसियन गेम्स 2026 अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नै पर्ने खेलमा नेपालले इण्डोनेसियालाई 3-0 सोझो सेटमा पराजित गरिएको हो। पहिलो खेलमा 25-12 गुमाएको नेपालले दोस्रो सेटमा भने राम्रो प्रदर्शन गरेको थियो। यद्यपि दोस्रो सेटमा पनि नेपाल 25-21 पराजित भयो। तेस्रो सेटमा पनि इण्डोनेसियाले लय कायम राख्दै शुरूआतदेखि नै अग्रता दिलाएको थियो र अन्तिममा 25-20 सेट आफ्नो पक्षमा पार्दै खेल जितेको छ। समयमा रहेको नेपाल यसअघि पहिलो खेलमा आयोजक जापानसँग पनि पराजित भएको हो। 3 टोली मात्रै रहेको समयमा नेपाल लगातार 2 खेल हारेपछि घरेलु टोली जापान र इण्डोनेसिया 1 खेल अगावै क्वार्टर फाइनल प्रवेश गरेको छ। अब यी दुईबीच हुने खेल समूह विजेता बन्नका लागि निर्णायक हुनेछ। समूहका खेलमा पराजित भएपछि नेपालले क्वार्टर फाइनल पुग्ने सम्भावना सकिएको छ। अब नेपालले 9औंदेखि 14औं स्थानका लागि हुने क्वालिफिकेशन म्याच खेल्नुपर्नेछ। अन्य समूहका खेलहरू सकिएपछि नेपालले अब खेल्ने प्रतिद्वन्दीको टुंगो भने लाग्ने भएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्यमुख्य शीर्षकहरू पुनः एकपटक। सेलेमी जलविद्युत केन्द्रको सुरुङबाट निकालेको 5 सब आफन्तले बुझ्यो। जग्गा हद सम्बन्धीको समस्या सुल्झाउन सभामुखको आग्रह। 50 वर्ष डिग्ने कानून बनाउने दावी। सर्वा सभापतिको हैसियतमा अशुद्ध सुरको महाधिवेशन उद्घाटन गर्न देउबालाई कांग्रेस सभापति थापाको आग्रह। अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट 9,00,000 घुस सहित एक नापी अधिकृत पक्राउ। काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिण्डर पुरानै मूल्यमा ग्यास पाउने। भारतमा 10 माओवादीलाई मृत्युदण्डको सजाय सुनायो। र एसियन गेम्स अन्तर्गत नेपाल महिला फेरि पनि पराजित। साँझ 6 बजेको समाचार सकियो। वर्ग समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलुम्बु FM 89.6 MHz।

0: जयमसी तथा ख्रिष्टीय अभिवादन। यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाई लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौ। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आदरणीय श्रोताहरू, आजको प्रवचन सेवाको लागि मैले बाइबल धर्मशास्त्रबाट कलसीको पत्र पावलद्वारा लिखित यो पत्रको 1:24 पददेखि यहाँहरूको बीचमा म 2:5 पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्। यसरी हामी पाठ गर्नेछौ। अब तिमीहरूका खातिर मेरो दुःख भोगमा म आनन्द मनाउँछु र ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु। तिमीहरूको खातिर मलाई दिइएको ईश्वरीय कार्य अनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म सेवक भए। युग युग र पुस्तौंदेखि गुप्त रहेको यो रहस्य अब उहाँको सन्तहरूलाई प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो रहस्य ख्रीष्ट तिमीहरूमा हुनु हो जो महिमाको आशा हो। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रीष्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। तिमीहरूले यो जान भन्ने म चाहन्छु कि कसरी तिमीहरू र लाओडियामा भएकाहरू र मेरा मुखै नदेख्ने सबैको खातिर म कठोर परिश्रम गर्दछु कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूको हृदय प्रोत्साहित होउन् र पक्का समाजका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान अर्थात ख्रीष्टलाई प्राप्त गरून्। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। म यो भन्दछु कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्, किनकि शरीरमा म अनुपस्थित भए तापनि आत्मामा त म तिमीहरू सँगै छु र तिमीहरूको सुव्यवस्था र ख्रिस्टमा तिमीहरूका विश्वासको स्थिरतामा म रमाउँदछु। यो वचन पढाइमा परमेश्वरले यहाँहरू सबैलाई आशीर्वाद दिनुभएको होस्। पौलले कलसीका मण्डलीलाई पत्र लेख्दाखेरि पौलको परिश्रम मण्डली प्रति कति धेरै छन् भन्ने कुरालाई यहाँ विशेष सम्बोधन हामी पाउँछौ। पौलले भन्दछन्, अब तिमीहरूको खातिर मेरो दुःख भोगमा म आनन्द मनाउँदछु र दुःख भोगमा पनि आनन्द मनाउँदछु भनिकन यो वाक्य सजिलो छैन, तर पनि यहाँ भनिएको छ तिमीहरूको खातिर, विश्वासीहरूको खातिर, परमेश्वरको जनहरूको खातिर दुःख भोगमा पनि आनन्द आउँछ भन्ने कुरो यहाँ लेखक पावलले भन्दछन्। ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर अर्थात उहाँको मण्डलीको खातिर म आफ्नो देहमा पूरा गर्दछु। ख्रिस्टका कष्टहरूको कमीलाई उहाँको शरीरको खातिर भनेको छ। ख्रिस्ट येशूले जसरी मानव जातिको निम्ति आफ्नो शरीरमा कष्ट भोग्नुभयो, त्यसलाई नै पावलले परमेश्वरको जनहरूको लागि म पनि कष्ट भोग्न तयार छु भनिकन पावलको यो भनाई हामी यहाँ देख्छौ। र तिमीहरूको खातिर मलाई दिएको ईश्वरीय कार्य अनुसार परमेश्वरको वचन सम्पूर्ण रूपले प्रचार गर्न म धर्म सेवक भए। आफूले यसरी प्रष्ट रूपमा भन्न सक्छन् कि म धर्म सेवक भए। प्रचार गर्नका लागि, सुसमाचार प्रचार गर्नका लागि विश्वासद्वारा अनुग्रहबाट तिमीहरूले उद्धार पाउँछन् भन्ने सुसमाचारलाई घोषणा गर्नका लागि, प्रचार गर्नका लागि त्यसको खातिर उनले आफूलाई धर्म सेवकको रूपमा आफूलाई प्रस्तुत गरिरहेको छ। सुसमाचार प्रचारको लागि उनी सेवक दासको रूपमा आफूलाई प्रस्तुत गरिएको छ। युग युग र पुस्तौंदेखि गुप्त रहेको यो रहस्य अब उहाँको सन्तहरूलाई प्रकट भएको छ। युग युगदेखि नै पुरानो करारमा प्रभु येशु ख्रिस्टको बारेमा पुरानो करारले धेरै पटक उच्चारण गरिएको यो सुसमाचार, यो रहस्य हो, यो युग युगसम्म नै रहिरहेको रहस्य नै हो यो सुसमाचार। यो आफ्नो सन्तहरूलाई प्रकट भएको थियो पुरानो करारमा र त्यही कुरा अहिले पनि यो प्रकट भएको छ। यस रहस्यको महिमामय सम्पत्ति अन्य जातिहरूमा कति महान छ त्यो कुरा आफ्ना सन्तहरूलाई प्रकट गर्न परमेश्वरले चुन्नुभयो। यो सुसमाचार येशू ख्रीष्टलाई विश्वास गरेर उद्धार र मुक्ति पाइन्छ, आनन्द जीवन पाइन्छ भन्ने कुराको सन्देशको लागि परमेश्वरले आज येशू प्रभुको जन्म भएको र भर्खरको सन्देश होइन, यो पुरानो करारदेखि नै युग युगसम्म यो रहस्यमय बनेको कुरा नै थियो कि एउटा गैर यहुदीहरूले पनि यो सुसमाचार सुन्नुपर्छ भन्ने कुरा यो त धेरै पहिला नै भनिसकेको थियो तर यो प्रकट भएको थिएन। तर अब पावलद्वारा परमेश्वरले गैर यहुदीहरूको बीचमा पनि यो सुसमाचार प्रचार गर्नलाई एउटा अवसर पाएको कुरा हामी देख्छौ र पावललाई परमेश्वरले गैर यहुदीहरूको बीचमा पनि सुसमाचार प्रचारको लागि चुन्नु भएको हो भन्ने कुराको गवाही यहाँ दिँदछन्। अब यो रहस्य के हो त भन्दा यो रहस्य चाहिँ ख्रिस्ट तिमीहरूमा हुनु हो, ख्रिस्ट तिमीहरूमा हुनु हो। यीशु ख्रिस्ट चाहिँ हरेक व्यक्तिको जीवनमा विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले उद्धार र मुक्ति पाउने कुरासँग सम्बन्धित छ। त्यसैले यो सुसमाचार, यो रहस्य चाहिँ ख्रिस्ट तिमीहरूमा हुनु जो महिमाको आशा हो, र यो जो चाहिँ महिमाको आशा हो यसलाई नै आजको दिनले स्पष्ट पारेको छ कि पौलले यसैको लागि म धर्म सेवक भएँ भन्दछन्। गैर यहुदीहरूको बीचमा सुसमाचार सुनाउनलाई, यही ख्रिस्ट यीशुको बारेमा प्रचार गर्नलाई पौललाई परमेश्वरले चुन्नु भएको कुरा यो नै आशा हो भनेर यहाँ बताएको छ। प्रत्येक मानिसलाई चेतावनी दिँदै र प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौं, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। र पौलले अब यो कुरा स्पष्ट बताउँदैछन् कि प्रत्येक मानिसलाई सारा बुद्धिमा सिकाउँदै, यहुदी या गैर यहुदी, जुनसुकै जात भाषा र कुलका मानिसहरू हुन्, उनीहरूलाई सिकाउँदै यो पनि घोषणा गर्दछ कि ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौं। पौलले एउटा यहुदी होस् गैर यहुदी होस् दुवैजनाको लागि यो सुसमाचार एकदमै महत्वपूर्ण कुरा हो, र यो सुसमाचार रहस्यमय थियो युग युगसम्म। अब यही सुसमाचार चाहिँ अब आएर यहुदी र गैर यहुदीको लागि यो एउटा आशा बनेको छ, र यति मात्रै होइन, अब यो सुसमाचारलाई विश्वास गर्नेहरू अब यीशु ख्रिस्टमा परिपक्व हुनुपर्ने कुरा पनि यहाँ उल्लेख गरिएको छ। एउटा ख्रिस्टियन विश्वास गरेको दिन उनी एउटा बालकको रूपमा हुन्छन्, र बालक अवस्थामा काम गर्न सकिँदैन। बालक भनेको एउटा शिशु बालकदेखि शुरू भएर एउटा परिपक्व व्यक्ति नहुन्जेलसम्मको लागि परिपक्वता एकदमै महत्वपूर्ण छ। जब परिपक्व व्यक्ति हुन्छ त्यो परिपक्व व्यक्तिले चाहिँ जिम्मेवारी लिन्छ। परमेश्वरको राज्यमा यही सुसमाचारलाई अरू मानिसहरूको बीचमा फैलाउनका लागि, भन्नका लागि, भनिदिनका लागि पनि परिपक्व व्यक्ति चाहिन्छ। त्यसकारण पौलले हरेक व्यक्तिलाई बुद्धिमा सिकाउँदै हामी उहाँलाई घोषणा गर्दछौ, यस हेतुले कि प्रत्येक मानिसलाई ख्रिस्टमा परिपक्व बनाई प्रस्तुत गर्न सकौ। हामी उहाँलाई घोषणा गर्दै प्रत्येक व्यक्तिलाई यीशु ख्रिस्टको बारेमा घोषणा गर्ने, यो रहस्यको बारेमा बताउने, ख्रिस्ट यीशु हरेक मानिसको जीवनमा हुनुपर्छ भन्ने कुरा बुझाउनका निम्ति पौलले यो कदम चालेको छ। अनि भन्दछन् मेरो अन्तस्करणमा उहाँले नै जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार म यसैको निम्ति कठोर परिश्रम गर्दछु। पौललाई जुन जिम्मा दिएको छ भित्रदेखि अन्तस्करणमा नै उनले परमेश्वरले जोडसँग प्रेरणा दिनुभएको शक्ति अनुसार पौलले यसैको निम्ति कठोर परिश्रम गरिरहेको कुरा हामी यहाँ देख्दछौ। कठोर परिश्रम, यो परिश्रम हरेक ख्रिस्टियनको जीवनको निम्ति पनि, एउटा ख्रिस्टियन हुनु र ख्रिस्टियन भएर जिउनुमा जुन फरक बारम्बार हामीले सुन्दै आइराखेका छौं, ख्रिस्टियन हुनु, विश्वासी हुनु, परमेश्वरको सन्तान हुनु सजिलो छ, विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्ति साँचो ख्रिस्टियन बन्दछन्, र बनेपछि उसको वृद्धिको लागि, ऊ हुर्कनका लागि, ऊ जिउनका लागि धेरै परिश्रम चाहिन्छ भन्ने कुरा यहाँ हामी देख्छौ। तिमीहरूले यो जान भन्ने म चाहन्छु कि कसरी तिमीहरू र लाओडिकियामा भएकाहरू र मेरा मुखै नदेख्ने सबैको खातिर म कठोर परिश्रम गर्दछु। पौलको यो भनाई स्पष्ट छ कि पौलले नदेखेका मानिसहरू, नभेटेका मानिसहरूको निम्ति पनि बडो कठोर परिश्रम गरिरहेको कुरा हामी यहाँ देख्छौं। प्रेममा एकसाथ बाँधिएर तिनीहरूको हृदय प्रोत्साहित हौन र पक्का समाजका परिपूर्णताको सम्पत्ति र परमेश्वरको रहस्यको ज्ञान अर्थात ख्रीष्टलाई प्राप्त गरून्। पौलको मेहनत, पौलको कठोर परिश्रम किन भन्दाखेरि पौलले यही कुरा स्पष्ट पार्न चाहन्छन् कि यो कठोरताको पछाडि, उनको कठोर परिश्रमको पछाडि हरेक व्यक्तिले, पौलले देखेको व्यक्ति होस् नदेखेको व्यक्ति होस्, सबैले ख्रीष्ट येशूलाई विश्वास गर्न सकुन्, ख्रीष्टलाई प्राप्त गर्न सकुन्, ख्रीष्ट येशूलाई विश्वास गरेर आनन्द जीवन पाउन सकुन् भन्ने कुरा नै पौलको यो जोड यहाँ देखिन्छ। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। येशू ख्रीष्टलाई विश्वास गर्ने मानिसहरूको जीवनमा अथवा ख्रीष्टलाई प्राप्त गर्ने व्यक्तिले बुद्धि प्राप्त गर्छन्, ज्ञान प्राप्त गर्छन्, शक्ति प्राप्त गर्छन् भन्ने कुरा पनि यहाँ स्पष्ट छन्। म यो भन्दछु कि बहकाउने वचनले कसैले तिमीहरूलाई नछलोस्। पौलले यो पनि भन्दछ कि यति महत्वपूर्ण, यति शक्तिशाली सुसमाचार जो ख्रीष्ट येशू हुनुहुन्छ, विश्वासद्वारा अनुग्रहबाट एउटा व्यक्तिले ख्रीष्टलाई प्राप्त गर्न सक्छन्, आनन्द जीवन पाउन सक्छन्, ज्ञान र बुद्धि उनीहरूले प्राप्त गर्न सक्छन्, यसलाई नै हरेकले प्राप्त गरिराख्नु पर्छ भन्ने पौलको यो जोड हो। तर पनि कतिचोटि मानिसहरूले अरू नै कुराहरू सिकाएर व्यवस्थाद्वारा मानिसहरूले उद्धार पाउँछन् भन्ने कुरा, व्यवस्थालाई पालन गरेपछि मात्रै एउटा व्यक्ति साँचो ख्रिस्टियन बन्छन् भन्ने कुरा सिकाउने कुरा पनि त्यहाँ भइराखेको अवस्थाले पौलले त्यसको लागि पनि होसियारी हुनको लागि बताउँछन्। किनकि शरीरमा म अनुपस्थिति भए तापनि आत्मामा त म तिमीहरूसँगै छु र तिमीहरूको सुव्यवस्था र ख्रीष्टमा तिमीहरूको विश्वासको स्थितिमा म रमाउँदछु। पौल रमाउने कुरा भनेको विश्वासद्वारा अनुग्रहबाट येशू ख्रीष्टलाई प्राप्त गर्नु, येशू ख्रीष्टलाई प्राप्त गर्नु भनेको ज्ञान प्राप्त गर्नु, शक्ति प्राप्त गर्नु, आनन्द जीवन प्राप्त गर्नु नै हो। त्यसैले यसैमा एउटा व्यक्तिले आफूलाई दायाँ बायाँ नलगाइकन येशू ख्रीष्टलाई उनीहरूले प्राप्त गर्न सकुन् भन्ने कुरामा पौल एकदम यो खण्डमा भनिराखेको कुरा छ। र यही सुसमाचार, जो रहस्यको सुसमाचार, जो ख्रीष्ट चाहिँ मानिसहरूमा हुनु है, यो चाहिँ एकदमै महत्वपूर्ण कुरा थियो। यही कुराको लागि पौल खुशी हुनु, पौल जोसिएको, पौलले कठोर परिश्रम गरेको कारण चाहिँ सबै व्यक्तिले येशू ख्रीष्टलाई विश्वासद्वारा अनुग्रहबाट उनीहरूले उद्धार र मुक्ति प्राप्त गर्दछन् भन्ने कुरा सिकाइराखेको हामी देख्छौं। यसको लागि पौलले कठोर परिश्रम गरेको हामी देख्छौं, कठोर परिश्रम गरेको हामी देख्छौं यसको लागि। त्यसकारण यो कठोर परिश्रम के को लागि भन्ने कुरा हामी यहाँ देख्छौं कि एउटा व्यक्तिले कठोर परिश्रम गर्दाखेरि परिपक्व ख्रिस्टियन बन्नलाई कठोर परिश्रम चाहिन्छ भन्ने कुरा हामीले विशेष मूल विचार हामीले यहाँ पाउँछौ। हरेक व्यक्तिले एउटा सुसमाचार प्रचार सुन्नुपर्छ, उद्धार र मुक्ति विश्वासद्वारा प्राप्त गर्नुपर्दछ र त्यतिले मात्र पुग्दैन, एउटा व्यक्ति परिपक्वतामा आउनका लागि ख्रीष्ट येशूमा विश्वास गरेर परिपक्व व्यक्ति बन्नका लागि कडा परिश्रम, कठोर परिश्रम पनि चाहिन्छ भन्ने कुरा आजको यो मुख्य विचार हो। र आज हरेक ख्रिस्टियनले, हरेक व्यक्तिले यो सुसमाचारको बारेमा प्रचार गर्नुपर्छ, प्रचार गरेर मानिसहरू येशु ख्रिस्टमा विश्वास गर्नुपर्छ र उनीहरूले विश्वास गरिसकेपछि उनीहरू परिपक्वतातर्फ बढ्नुपर्छ। परिपक्वतातर्फ बढ्नका लागि एउटा व्यक्तिले अथवा परिपक्व व्यक्ति बनाउनका लागि हरेक अगुवाले अथवा सिकाउने व्यक्तिहरूले शिक्षकहरूले एउटा कठोर परिश्रम गर्नुपर्छ भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। त्यसकारण आदरणीय श्रोता, यो महत्वपूर्ण सन्देश, रहस्यमय सन्देश जो आज सारा विश्वको लागि आवश्यक छ, यहुदी र गैर यहुदी संसारमा भएका सबै जात भाषा र कुलका मानिसहरूको लागि यो रहस्य चाहिँ एकदमै युग युगदेखि नै पुस्तौंदेखि नै गुप्तमा रहेको यो रहस्य मानिसहरूलाई यो बताइएको भए पनि यो रहस्यमय थियो। तर आज यीशु प्रभु यो संसारमा आउनु भएपछि उहाँले आफ्नो बारेमा प्रकट गर्नुभयो र यीशु चाहिँ सारा मानव जातिको पाप अधर्मको लागि यो संसारमा मर्नका लागि उहाँ आउनुभएको हो र सारा मानव जातिको लागि उहाँ मर्नुभएको हो भन्ने कुरालाई यहाँ स्पष्ट बताइन्छ। सबै जात भाषाको कुलको लागि यीशु कल्वरी क्रुसमा मर्नुभएको हो भन्ने कुरा यहाँ स्पष्ट भएको छ। ज जसले यीशुलाई विश्वास गर्छन् उनीहरूले आनन्द जीवन पाउँछन्, उनीहरूले ज्ञान प्राप्त गर्छन्, बुद्धि प्राप्त गर्छन्। यहाँ भनिएको छ कि परमेश्वरको रहस्यको ज्ञान अर्थात ख्रिस्टलाई प्राप्त गर्न सक्छन्। उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन्। आदरणीय श्रोता, ज्ञान र बुद्धि सारा सम्पत्ति ख्रिस्टमा नै छन्। जसले यीशुलाई विश्वास गर्छन् उनीहरूले आनन्द जीवन पाउँछन्, यो सबै कुराहरू उनीहरूले प्राप्त गर्छन् र उनीहरूले विश्वास गरेर यी प्राप्त गरेका कुराहरूलाई परिपक्वतातर्फ लैजानका निम्ति उनीहरूले अझै कठोर परिश्रम गर्नुपर्छ। हरेक ख्रिस्टियनले यीशु ख्रिस्टलाई विश्वास गरेपछि उनीहरूले आफ्नो जीवनमा परिपक्वतातर्फ लाग्नलाई कठोर परिश्रम चाहिन्छ। आउनुहोस्, आज यहाँ वचन सुन्दै गर्नुहुँदाखेरि जिउनुमा धेरै कठोर परिश्रम चाहिन्छ। हरेक ख्रिस्टियनहरू जिउँदाखेरि अनुशासित भएर जिउनुपर्छ, तालिममा जिउनुपर्छ, कठोर परिश्रम भएर जिउनुपर्छ। त्यसकारण यदि यहाँहरूले यीशुलाई विश्वास गर्नुभएको छ तर परिपक्वतातर्फ जानुभएको छैन भने, परिपक्वताको अनुभवमा जानुभएको छैन भने आज यो वचन सुन्दै गर्नुहुँदाखेरि आफूलाई म यीशु जस्तै हुने लक्ष्यतर्फ म अगाडि बढ्छु भन्ने निर्णय आज यहाँले गर्न सक्नुहुन्छ। यदि जतिजनाले यीशुको वचन पहिलोचोटि सुन्दै हुनुहुन्छ र यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गर्नेहरूले आनन्द जीवन प्राप्त गर्नेछन्। आनन्द जीवन प्राप्त गरिसकेपछि उनीहरूले फेरि ख्रिस्टमा जिउनु पर्ने हुन्छ। जिउँदाखेरि चाहिँ हरेकले कठोर परिश्रम गर्नुपर्ने हुन्छ। यदि यहाँहरूले कठोर परिश्रम गर्नु चाहनुहुन्छ भने आजदेखि नै शुरू गर्नुहोस् र प्रभुलाई भन्नुहोस्, म तपाईँ जस्तै बन्न चाहन्छु, येशु जस्तै बन्न चाहन्छु भन्ने निर्णय गरेर आफूलाई अगाडि बढाउनुहोस्। जतिले येशु ख्रिस्टलाई विश्वास गर्नुभएको छैन यहाँहरूले येशुलाई विश्वास गर्नका लागि ढिलो नगर्नुहोस् र समयमै समय छँदै दिन छँदै येशुलाई विश्वास गर्नुहोस् र आनन्द जीवन प्राप्त गर्नुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर यहाँहरूको बीचमा आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39, 98 68 55 33 39। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङ्ला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रे राङ्गनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसाम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98 6 85 53 339 हस्त त्यो समय रिङ बिदा ताजी राङ्गनी छङमदानु जय मसी नमस्कार।
1: Time check. It's 7 p.m.

0: 2060 रूपियाँ भन्दा बढ़ी लिएमा कार्यवाही हुने, अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढ़ी उजुरी, स्थानीय तह विरूद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सड़कको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीड़ितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरूपयोग बढ़ेको भन्दै सरकारको ध्यान आकर्षण। प्रधानमन्त्री जैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। कांग्रेसमा महाधिवेशनको सरगर्मी, सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इण्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढ़ी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरूद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कार्यवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात 20,025 वटा उजुरी स्थानीय तह विरूद्ध छन्। स्थानीय तहमध्ये काठमाण्डु महानगरपालिका विरूद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालय र प्रदेशतर्फ मध्य प्रदेश विरूद्ध सबैभन्दा धेरै उजुरी परेको आयोग जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरूद्ध 5,23,00,00,000 रूपियाँ भन्दा बढ़ी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियार को मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याएको छ। उजुरी फर्च्योटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात 20,025 वटा 49% रहेका छन् भने संघसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
5: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस, रिसवत, गैर कानूनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानूनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाण्डु उपत्यकामा बिग्रिएका संघीय सड़क बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सड़क डिभिजन काठमाण्डुले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सड़कमा देखिएका खाल्डाखुल्डी, सड़क बिग्रिएको अवस्था तथा मरमत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सड़क डिभिजन काठमाण्डुले जनाएको छ। हाल एप मार्फत काठमाण्डु उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सड़कको जिम्मेवारीमा नपर्ने सड़कबारे उक्त सड़क कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली कांग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसीले महाधिवेशन प्रक्रियामा जोड़िएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
6: हामी छलफल पनि गर्छौ, एक पनि हुन्छौ, एक भएर पनि देखाउँछौ। यो कांग्रेसको ऐतिहासिकता हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम अब हामी 15 महाधिवेशनको सन्धिकट छौ। 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बीचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौं। हामीले बारम्बार के भनिआएका हौं भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ। किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
5: यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ़न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर वृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेतालाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौं। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किनभने म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानु भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि असोज 3-4 गतिको अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नु भएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
5: यसैबीच लामो तिक्तता बीच कांग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्य समिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नचिगिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी कांग्रेस नेता डीना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़न सहमति आवश्यक रहेको बताउनुभयो।
7: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तरपक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ र अझै पनि मैले पनि अनुरोध गरे पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवाज्यूले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। अनि यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा र विश्वास पनि जागेको छ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिण्डर 2060 रूपैयाँ भन्दा बढ़ी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेपछि ग्यासको मूल्यमा प्रति सिलिण्डर 105 रूपैयाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2165 रूपियाँ 38 पैसा पुगेको थियो। तर अवरूद्ध सड़क खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव व्यस्पीखन राहत रकमको पारदर्शिता मेलम्चीका पीड़ित तथा बाढ़ी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपतिका सांसद अमृता विकले भिजिट भिसाको दुरूपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाड़ी मुलुक पुर्याएर बेचबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कार्यवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिंगला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय भेण्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सड़क निर्माणका बहुवर्षीय ठेक्का अघि बढ़ाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भद्र हमालले बाढ़ी पहिरोले क्षतिग्रस्त विद्यालयको पुननिर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाईको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुननिर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड़ दिएका छन्।
2: मेलम्ची बाढ़ीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीड़ितहरू सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
8: यो संकटको घड़ीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढ़ी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले संचार माध्यममा सुनिरहेका छौं, तर सरकार त्यो रकम दिएको घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीड़ितसम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राहदानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
5: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इण्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
0: रसुवा बाढ़ी पीड़ितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
0: कृष्णवीरमा सड़क बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृंखला मिलिजुली नेपाली र समसामयिक कानून संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
11: प्यासको फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
15: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
17: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबाड़ी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रूपियाँ दिने भएको छ। तपाईले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
18: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ चारजना सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा एकजना थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 महिनासम्मको लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौं, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने, भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिडियर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लाभदायीको खातामा जाने पनि हुन सक्छ, केन्द्रबाट पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरूको खातामा जाने व्यवस्था नै हुन सक्छ।
17: तपाईँको परिवारमा चारजना भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रूपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सड़क आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सड़क प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्छ। नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
19: आजबाट चाहिँ हामीले सम्पूर्ण खाली सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारू भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो। अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारू गराउनको लागि सड़क निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सड़क निर्माण गरेको कारणले चाहिँ ग्राभल सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो बत्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तु चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखेको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अन्य पनि छन्। पहिरोको चाहिँ सम्भावना रहि नै राख्छ, अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समाधित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सड़कको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
17: कृष्णभीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिङ सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवाबाड़ी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गोल गरिसकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो, उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ, उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
17: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाई निरन्तर जारी रहने,
20: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ।
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
22: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। हेलो हार्दिक स्वागत छ मानिसजी।
23: नमस्ते।
22: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, त्यसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
23: आशा पत्रमा पनि भनेको थिएँ, जस्तै कानूनकै हिसाबले हेर्नु भने मैले दुईटा कानूनलाई इन्डिकेट नै गरेका थिएँ। एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानूनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानूनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको
22: थिएँ।
23: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने, अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेर्यो भने त्यहाँ ठूलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुकेसी हो नि त। सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ। भनेपछि त्यो कानूनमा काम गर्नुपर्ने छ र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानून त आउँछ होइन। यदि अब ड्राफ्ट भएर गयो भने त प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ।
22: भनेको पुल पुलिस आएर बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
23: त्यस्तो होइन, त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठूलो योजनाहरू जस्तै एयरपोर्टको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला, राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकीदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सड़क जो चाहिँ संघ अन्तर्गत पर्छ, त्यस्तो चाहिँ संघसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ, तर त्यो पर्यो भने वार्डलाई भन्दैन, प्रदेशलाई भनिदिने, पालिकालाई भनिदिने त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि, त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि। मेरो काम भनेको चाहिँ एउटा कानून बनाउने कुरा हो भने अर्को चाहिँ यी तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरामा लागिरहेछ।
1: अहिले त त्यसो भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
23: यस्तो छ, अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु, तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो टुलु टुलु बसेर त हेर्न मिल्दैन नि त, मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
1: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि, अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने, आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
23: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कुल अथवा नयाँ युनिभर्सिटी जाँदै गर्दा, त्यो नयाँ युनिभर्सिटीमा

0: प्रतिस्पर्धामा केही भन्यो भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो। तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिस उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरे पछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
1: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी?
0: दुइटै कुरा हो। मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसरी सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरहन्छु।

0: गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साविकै कायम हुने भएको छ। र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
1: अहिले बेलुकीको 8 बजेको छ।

0: Elumbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 MHz कार्यक्रम शुभरात्रि लिएर आज पनि तपाईँहरूको माझमा उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुता हाइसिंह तामाङ छु भने यति बेला मेरो यहाँ आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला तपाईँहरूले हेलम्बा एफएम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हेलम्बा एफएमलाई तपाईँहरूले काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने यो सँगसँगै तपाईँहरूले रेडियोको माध्यमबाट रेडियो राम्रोसँग सुन्नका लागि पहुँच छैन, फ्रिक्वेन्सीले धानिरहेको छैन, अनि तपाईँहरूको घरभित्र राम्रोसँग रेडियो बजिरहेको छैन भने तपाईँहरूले अनलाइनको वेबसाइटबाट देशैभरका जुनसुकै स्थानबाट मजाले हेलम्बा एफएम सुन्न सक्नुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ। र विशेष गरी तपाईँ हेलम्बा एफएममा जोड्न चाहनुहुन्छ फेसबुक पेजमा, सामाजिक सञ्जालमा भने तपाईँहरूले आफ्नो फेसबुक सर्च बक्समा जानुहोला, अनि त्यसमा तपाईँहरूले हेलम्बा एफएम 89.6 MHz यति सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनुभए तापनि हेलम्बा एफएमलाई मजाले सुन्न सक्नुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ, सुन्न पाउनुहुनेछ पनि। र विशेष गरी कार्यक्रम शुभरात्री हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले रातिको 9 बजेबाट 10 बजेसम्म 1 घण्टा हाम्रो यो प्रोग्राम सुन्न सक्नुहुनेछ। 1 घण्टा पनि तपाईँहरूले हामीलाई यो प्रोग्रामलाई शनिबारको दिनमा चाहिँ सुन्न पाउनुहुने छैन र अन्य दिनहरूमा रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्री सुन्न पाउनुहुनेछ। श्रोता रात्रिकालीन सन्देशहरू राख्नका लागि है, र यो कार्यक्रममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न पाउनुहुनेछ। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा आफ्नो घर परिवारजन, आफन्त, इष्टमित्र, साथीभाइ सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। तपाईँ जहाँबाट सुन्दै हुनुहुन्छ सम्पूर्ण ठाउँबाट जोडिन पनि पाउनु

हुनेछ। यो रातिको समय छ, धेरैजना श्रोता साथीहरू खाना खाँदै हुनुहुन्छ होला, खाना खाएर सुत्दै हुनुहुन्छ होला, निदाइ सुक्नु भयो होला, कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ, कतिपय साथीहरू गृह कार्य गर्दै हुनुहुन्छ, कतिपय साथीहरू आफ्नो ड्युटी गर्दै हुनुहुन्छ, कतिपय साथीहरू मजाले खाना खानु भएर मजाले अब ओछ्यानतिर ढल्किँदै हुनुहुन्छ होला, मजाले साइडमा रेडियो अन गरेर बसिराख्नु भयो होला। सो जे जस्तो अवस्थामा रहनु भए तापनि यो प्रोग्राम यहाँहरूले सुनिराख्नु भएको छ, हामीले एकदमै आशा गरिएको छु। र यो कार्यक्रममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ, त्यसको लागि नम्बर एकदमै खुल्ला छ र हेलम्बा एफएमको रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ, अनलाइनको वेबसाइट फेसबुकको पेजबाट पनि अडियो लाइभ सुन्न पाउनुहुनेछ र सुन्दै हुनुहुन्छ। र यसमा जोडिनका लागि तपाईँहरूले कल गर्नुपर्ने हुन्छ, कल गर्नका लागि नम्बर रहेको छ 9860525525, 9860525525 कल गर्नुहोला। यदि तपाईँहरूको कल लागिरहेको छैन भने हेलम्बा एफएमको फेसबुक पेजमा अडियो लाइभ भइरहेको छ, उक्त लाइभ मार्फत तपाईँहरूले कमेन्ट गर्नुहोस्, कमेन्टहरू मजाले अनियर हुनेछ, तपाईँ जो कोही व्यक्तित्वहरूले पनि हाम्रो यस कार्यक्रममा सहभागिता जनाउन पाउनुहुने, त्यसको लागि हाम्रो सामाजिक सञ्जाल अनि फ्रिक्वेन्सीलाई सुन्न नभुल्नुहोला, यही कामना व्यक्त गर्दछु। यदि प्रोग्राम मन परेको खण्डमा लाइभ सेयर गर्न पनि नभुल्नुहोला र तपाईँहरू नयाँ हुनुहुन्छ भने एकदमै हाम्रो पेजलाई फलो गर्न पनि नभुल्नुहोला। आफ्नो साथीहरूलाई पुर्याउनुहोस्, कार्यक्रमको मजा लिनुहोस्, कार्यक्रम साथीहरूको माझमा पुर्याइदिनु हुनका लागि पनि हामी अनुरोध गर्दछौ। कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला गरिसकेका छौं, 9860525525 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा एकदमै मीठो अनि रमाइलो गीत राख्छौ, गीतपछि तपाईँहरूको माझमा आउनेछौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

0: सन्चै हुनुहुन्छ?
1: यता त सबै ठिकै छ।
0: खर्च थिएन
1: यो पालि साहबले तलब दिएको छैन। म साथीहरूसँग सापट मागेर 10-15 हजार पठाइदिन्छु है।
0: 10-15 हजारले के गर्ने? मैले छोराछोरीको स्कुलमा फी तिर्नु छ, साउ पैसा माग्न आएको आएछ।
1: तिमीले भने जस्तो सजिलो छ र विदेशमा पैसा फल्छ?
0: मैले मात्र के गर्ने? बरु आउनु।

0: आमालाई दिनु न फोन।
1: साथीहरू सबै फर्केर आइसके।

0: हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौँ र सो गीत पछि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री। शुभरात्रीमा तपाईँहरूले आफ्ना घर परिवारजन आफन्त इष्टमित्र साथीभाइ सबैजनामा मिठो अनि धेरैको कामना व्यक्त गर्न सक्नुहुनेछ। श्रोता, यो रातिको समय खाना खानुभयो होला, खाना खाँदै हुनुहुन्छ होला, कतिपय साथीहरू मजाले सुतिसक्नु भयो होला, होइन? थाकेको अवस्था, यो दिनभरिको थकान एकतिर राख्दै मजाले निदाउने तर्खरमा हुनुहुन्छ। भोलिको समयलाई सुखद अनि शुभ रहनका लागि, सहज तरिकाले अगाडि बढ्नका लागि आजको रात घटाउनै परिहाल्छ है। र यो रातिको समय छ, मजाले कुराकानी गर्दै सुत्ने तर्खर गर्दै होइन खाना खाँदै हुनुहुन्छ होला। सो जे जस्तो अवस्थामा रहनु भए पनि अबको एक घण्टा भने हामी सँगै सहयात्रा गर्नुहुनेछ, हामीले एकदमै आशा लिएको छु। कार्यक्रममा कल गर्न चाहनुहुन्छ रात्रिकालीन सन्देश राख्नको लागि भने 9860552555 कल गर्दै आउँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हजुर नमस्ते,

0: हजुर नमस्ते, हजुर नमस्ते अनि लासु क्याफुल्ला सयौं जन्तीको लस्करमा आउनु है तामाङको संस्कारमा है हजुर हो नि यो हो नि तरिका अब संस्कारमा त आउनु पर्यो नि अरू जे जस्तो भए तापनि होइन र त्यही त अनि फेरि अब हाम्रो तामाङको संस्कारलाई भुल्ने दायाँ बायाँ गर्ने कुरा त हुँदै भएन जसरी भए पनि त्यही भएर तपाईँ आफैले अगाडि नै राम्रोसँग सम्झाउनु होला नि फेरि उहाँले बिर्सिनु होला त्यही त अनि तपाईँले जानकारी गराउनुहोस् फेरि बिर्स्यो भने त त्यहाँ तनाव होला नि त ओके ल पक्कै पनि एकदम मिठो गीत गुनगुनाउँदै आउनु भएको छ यो रातिको समयमा पनि अनि खाना खानु भयो तपाईँले
1: मेरो खाना भइसक्यो अनि दादाको भयो कि नै खाना
0: हजुर एकदमै मेरो भर्खरै भएको खाना भएर नै कार्यक्रममा जोडेका छौँ अनि के छ खबर आजको दिन कस्तो भयो तपाईँको
1: आजको दिन त्यस्तै हो घर आएपछि काम गरियो अनि प्रोग्राम सुन्यो बस्यो अहिले पनि प्रोग्राम सुन्दैछु प्रोग्राममा कल गर्दैछु भनौँ
0: है हजुर प्रोग्राम सुन्दै हुनुहुन्छ प्रोग्राम सुन्नुभयो अब घर आएपछि कामहरू गर्नुभयो आज है ओके ल अनि मौसम कस्तो छ मौसम आजको
1: आजको मौसम भन्नुपर्दा अघिसम्म चाहिँ धुम्म धुम्म थियो पानी छिटिया थियो अहिले चाहिँ त्यो पानी चाहिँ परेको छैन अहिले चाहिँ मौसम अलिक राम्रै छ
0: भनौँ ए मौसम एकदमै राम्रो नै छ
1: हजुर
0: ओके ल हुन्छ कार्यक्रममा जोडिनु भयो एकदमै खुसी लाग्यो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ हजुर धन्यवाद
1: थ्याङ्क यू अनि मेरो घर फ्यामिलीको लागि पनि मिठो निन्दरीको शुभकामना गुड नाइट भन्न चाहे अनि साथीहरू सञ्चिता तामाङको लागि पनि मिठो निन्दरीको शुभकामना मिठो निन्दरी शुभकामना भन्न चाहे अनि काभ्रेमा सुन्दै हुन्छ होला तिर्सना माझीलाई अनि उता सिन्धुपाल्चोमा सुन्दै हुन्छ सरिता थामीको लागि पनि मिठो निन्दरीको शुभकामना भन्न चाहे अनि काभ्रे त्यामा सुन्दै हुन्छ होला मनोज वाइबा भाइको लागि पनि अनि काभ्रे त्यामा सुन्दै हुन्छ होला आकाश दादाको लागि पनि आमाले बिर्सिएको छैन है दादा हजुर भन्न चाहे अनि म भन्दा अगाडि पछाडि कस गर्ने साथीहरू सम्पूर्णको लागि भन्दैछु तिन्छु लाग्छ क्याफुल्ला भाइ
0: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो यति बेला हामीलाई फोन गर्नुभएको थियो निर्जला वाइबा हुनुहुन्थ्यो है उहाँले पनि यो बसाईमा फोन गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ सो धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई र यसै गरी पालो तपाईँहरूको नै हो कार्यक्रममा कल गर्नका लागि नम्बर छ 98 60 52 55 25 98 60 52 55 25 कल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ तपाईँ सम्पूर्ण श्रोताहरू हाम्रो आजको यस बसाईमा सहभागिता जनाउन सक्नुहुनेछ हामीले तपाईँहरूको लागि विभिन्न माध्यम खुल्ला गरिएको छ तपाईँले जुन माध्यम सहज हुन्छ सजिलो हुन्छ उक्त माध्यमबाट नै कार्यक्रममा जोडिनु होला आग्रह गर्दछु र यति बेला कोही साथी हुनुहुन्छ म उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्ते हजुर नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर शुभ नाम एकचोटि हजुर क्रिजल सापकोटा भन्नुभयो हजुर अनि क्रिजल जी के गर्दै हुनुहुन्छ तपाईँ यति बेला हजुर खाना खानुभयो मजाले सुतिराख्नु भएको छ अनि सन्चै हुनुहुन्छ हजुर म एकदमै सन्चै आरामै छु र समग्रमा सबै ठिकै छ राम्रो रमाइलो नै छ अनि दिनहरू कस्तो हुँदैछ तपाईँको आज भोलिको हजुर हजुर भनेपछि स्कुलमा जानुहुन्छ आउनुहुन्छ अध्ययनका कार्यहरू चलिरहेको नै छ ओके ल हुन्छ कार्यक्रममा जोडिनु भएको छ एकदमै खुसी लाग्यो रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ ओके बाई बाई साथी हुनुहुन्थ्यो क्रिजल सापकोटा श्रेष्ठ हुनुहुन्थ्यो है क्रिजलजीले पनि यो बसाईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। उहाँले पनि धन्यवाद व्यक्त गर्दछु। र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ श्रोता कार्यक्रममा। रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ आफ्नो घर परिवारजनमा भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 कार्यक्रममा कल गर्दै सहभागिता जनाउनुहोला अनि मजाले आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। तपाईँ जो कोही व्यक्तित्वहरूले पनि कार्यक्रममा रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ र यो रातिको समय छ। अब यति बेला धेरैजना श्रोता साथीहरू खाना खाएर मजाले सुत्ने तर्खरमा हुनुहुन्छ होला अनि सुत्ने जमर्क गर्दै हुनुहुन्छ। कतिपय साथीहरू अब प्रोग्राम सुन्दै हुनुहुन्छ, कतिपय साथीहरू अझै पनि रातिको समयमा केही आफ्ना घराइसी कामहरूमा व्यस्त नै हुनुहुन्छ, घराइसी काम पनि गर्दै हुनुहुन्छ। रातिको समयमा भए पनि प्रोग्राम सुन्दै केही कामलाई सघौं र पूरा गरौं भनेर लागिराख्नु भएको होला। कतिपय साथीहरू चाहिँ मजाले अब सुतिसक्नु भएको छ होइन, अब गाउँघरमा एकदमै कामको चटारो छ, कामहरू व्यापक रूपमा बढ्दैछ आजभोलि। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर साथीको कल खोटेको छ है, एकदम मिठो स्टोरी एउटा कविता भन्दै हुनुहुन्थ्यो आकाशमा के गर्न मन थियो के पुगेन भन्दै हुनुहुन्थ्यो, पक्कै पनि मैले राम्रोसँग नै बुझ्न सकेन र धन्यवाद छ। सो आफ्नो प्रतिभा त राख्दै हुनुहुन्थ्यो तर कल कटिसकेको छ, फेरि पनि कल लगाउँदै आउनु सक्नुहुनेछ श्रोता है। अब मनमा डर चिन्ता डर मान्नु पर्दैन, मजाले खुलेर कल गर्न सक्नुहुन्छ, बोल्न सकिन्छ। अब हामी मानिस हौ, हामी आफ्नो हरेक कुराहरूबाट केही न केही गल्ती त हुन्छ, सबै कुरा हामीले जानेर आएको हुँदैनौँ बुझेर आएको हुँदैनौँ, सो कारणले गर्दा मिस्टेकबाट नै हामी आफ्नो गल्तीहरूलाई सुझाउँदै अगाडि बढ्नुपर्छ। सो कारणले डराउनु पर्ने लजाउनु पर्ने यसमा अन्य त खासै केही छैन र यसलाई अन्य त लिनु हुँदैन हामीले है। र मान्छे हरेक सङ्घर्षबाट हरेक कुराहरू अभ्यासबाट नै अनि प्र्याक्टिकल तरिकाले नै हामी अगाडि बढ्ने हो, सबै कुरा हामीले जानेर आएको हुँदैनौँ। सो कारणले त्यसमा केही गल्ती भएमा हामी त्यो कुरालाई हामी स्वीकार्नुपर्छ, हामी त्यो कुरालाई मिलाउने अनि कसरी चाहिँ समाधान गर्न सकिन्छ, अब सुरुको त बिग्रियो पछिको कसरी राम्रो बनाउन सकिन्छ भनेर हामी आफैमा आत्मबल चाहिँ हुनुपर्छ श्रोता, मजाले जे भए तापनि है। र कार्यक्रम सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्जबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने यो प्रोग्रामलाई तपाईँहरूले काठमाडौँ नुवाकोट धादिङ र सोवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न ठाउँहरूमा यति बेला हेलम्बा एफएम सुन्दै हुनुहुन्छ, रेडियोको माध्यमबाट फ्रिक्वेन्सीबाट नै मजाले सुनिन्छ यी जिल्लाहरूमा। अनि यो सँगसँगै तपाईँहरूले देश विदेशका विभिन्न ठाउँ अनि विभिन्न जिल्ला विभिन्न पूर्व पश्चिम उत्तर दक्षिण लगायतका धेरै विकट बस्ती धेरै टाढाका ठाउँहरूमा तपाईँहरूले हामीलाई अनलाइनको माध्यम फेसबुकको पेज अनि गुगल क्रोमबाट पनि हेलम्बा एफएम सुनिराख्नु भएको छ, सुन्दै आइराख्नु भएको छ र एकदमै खुसी छ यहाँहरूको माया अनि यहाँहरूको साथ सपोर्ट सदैव रहिरहने कार्यक्रम प्रस्तुतामा छु म आइसिंह तामाङ छु भने कार्यक्रम यति बेला प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक मित्र राघव तामाङ अनि साथमा प्रोग्राम सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। र यो रातिको समयमा यति बेला सामाजिक सञ्जालहरूबाट पनि हामीलाई धेरैजना श्रोता साथीहरूको कमेन्टहरू एकदमै प्राप्त भइरहेको छ, रात्रिकालीन सन्देश कमेन्टबाट नै उहाँहरूले सेयर गर्दै हुनुहुन्छ, पक्कै पनि हामी कमेन्टहरू पनि लिने नै छौँ, तपाईँहरूको कमेन्टहरूलाई हामी प्राथमिकता दिने नै छौँ। यदि तपाईँहरूको गाउँठाउँमा राम्रोसँग रेडियो टिपिरहेको छैन, रेडियो सुन्न चाहिँ एकदमै गाह्रो छ भने तपाईँहरू सामाजिक सञ्जाल फेसबुकको पेजबाट जोडिन सक्नुहुनेछ श्रोता। तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँहरूले हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनु भए तापनि हाम्रो यस पेजबाट र एफएमबाट प्रसारण हुने हरेक समाचारहरू हरेक प्रोग्रामहरू मजाले फुल्ली तरिकाले अडियो लाइभ सुन्न पाउनुहुनेछ। त्यसमा तपाईँले कमेन्ट गर्न सक्नुहुनेछ, प्रोग्रामको सेड्युल अनुसार तपाईँहरूले सहभागिता जनाउन पाउनुहुनेछ र तपाईँहरूको कमेन्ट कललाई हामी पनि प्राथमिकताका साथ समेट्ने गर्दछौं र गरिन्छ पनि र कमेन्ट पनि गर्दै गर्नुहोला। नयाँ हुनुहुन्छ भने हामीलाई फलो गर्नुहोला र साथीहरूलाई प्रोग्राम सेयर गर्न पनि नभुल्नुहोला, यही कामहरू गर्दछु। र यति बेला कमेन्टतर्फ लाग्छौ, कमेन्ट गर्नुभएको छ गुड नाइट सबैजनाको लागि भन्नुभएको छ हामीलाई स्वर्णिम राई हुनुहुन्छ है, स्वर्णिमजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री गर्दछु। अनि गुड नाइट सबैजना साथीहरूको लागि है भन्नुभएको छ जनक रजली मगर, सो जनकजीलाई पनि धन्यवाद छ। अर्को साथीको कमेन्ट छ, हेलो दर्शन नमस्ते हजुर, आरामै हुनुहुन्छ भन्नुभएको छ, म एकदमै सन्चै आरामै छु र तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भने मैले एकदमै आशा र अपेक्षा गरिएको छु र म पनि प्रोग्राम सुन्दैछु पोखराबाट, नाइस प्रोग्राम, गुड नाइट, मिस यु अल भन्नुभएको छ जसबिन मगर, यता पोखराबाट उहाँले कमेन्ट गर्नुभयो। जसबिनजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु, पोखराबाट सुन्दै हुनुहुन्छ उहाँले। र यति बेला गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ आशिका तामाङ हुनुहुन्छ हामीलाई यति बेला कमेन्ट गर्नुभएको छ उहाँले उदयपुरबाट, र उदयपुरदेखि पनि हामीलाई प्रोग्राम सुन्दै हुनुहुन्छ भनेर जानकारी गराउनु भएको छ र कमेन्टको लागि आशिकाजीलाई धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दछु। र निशा थोकर पनि हुनुहुन्छ, उहाँले पनि सबैजनालाई गुड नाइट गर्नुभएको छ अनि विनोद चेमजुङजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री, साथमा मिठो सम्झना छ तपाईँहरूलाई। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्टलाई म लिन चाहन्छु, कमेन्ट गर्नुभएको छ रात्रिकाली नमस्कार हजुर, म टीकाराम सुनवार तीनजोरी मिडिया ग्रुपको मेम्बर भन्नुभएको छ, रामेछाप घर भई हाल काठमाडौँबाट प्रोग्राम मार्फत सम्झिनु पर्दाखेरि साथीहरूमा सोना कन्दुङवा, मीडिया प्रेमी निर्मला वानेम, जीवन सुब्बा, शर्मिला सरु मगर, लक्ष्मण मगर, देव बास्कोटा, अभिमान सुनवार, त्यसै गरी टीकाको लागि अनि पलपल आफखेक सिनको लागि अनि रामलाल सुमनको लागि, भूमिका राई, कमला मुखिया, मुना मुखिया, रामला साम्पाङ राई, लक्ष्मण किराती, सहयात्री उमेश अन्जान राई, बुद्धवीर तामाङ, दिल दुखी रिया, सरस्वती खत्री, कोपिला चामलिङ राई, मनको साथी जीवन कार्की लगायत सम्पूर्ण साथीहरूको लागि भन्दै छुटिन्छु, बबाई भन्नुभएको छ। यति मिठो कमेन्ट गरिदिनु भएकोमा टिकराव सुनवारजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो दाई रात्रिकालीन नमस्ते अनि फ्याफुल्ला, म भोजपुरे जेन्जी, भोजपुर घर भई हाल सात समुद्र पारीको देशबाट प्रोग्राम मजाले सुन्दैछु भन्नुभएको छ। पक्कै पनि है धेरै टाढा हुनुहुन्छ, आफ्नो काम गर्दै हुनुहुन्छ, परदेशी साथीहरूले पनि हामीलाई अत्यन्तै मायाले कमेन्ट गरिराख्नु भएको हुन्छ होइन, आफ्नो ड्युटीको समयमा पनि। अनि प्रोग्राम मजाले सुन्दैछु, रात्रिकालीन सन्देश राख्नु पर्दा हजुरको लागि अनि भोजपुरमा हुनुहुन्छ मेरो घर परिवारको लागि धेरै धेरै सम्झना अनि साथीहरूमा मातृक याखा राई, आशिका राई, सुरज राई तुम्छा, राज विरही काइला, एक्सन विराज राई, वरूण चञ्चली राई, हिमा राई, युनिसा तामाङ, सपना तामाङ मोक्तान, भाउजू कल्पना तामाङ, भूमिका राई, सानो कमला, फुच्चीयमकला कुलुङ, सरस्वता पोखरेल, राइनी राज कला, रञ्जना बाहिङ राई अनि अल फ्रेन्डको लागि मिठो सम्झना भन्दै छुटिन्छु दादा, ओके बबाई भन्नुभएको छ। यो मिठो कमेन्ट गरिदिनु भएकोमा रमण मोक्तानजीलाई पनि धेरै धेरै धन्यवाद छ, आफ्नो काम सँगसँगै हामीलाई प्रोग्राममा सहभागिता जनाइदिनु भयो, तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्री, साथमा मिठो निन्द्रको कामना केयर गर्दै काम गर्नुहोला, यही कामना व्यक्त गर्दछु। र यति बेला अर्को साथीको कमेन्ट रहेको छ, गुड नाइट दादा अनि सबैजना साथीहरूको लागि भन्नुभएको छ रविन बस्नेत हुनुहुन्छ, सो धन्यवाद छ रविनाजी, तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, सो कमेन्ट तर्फ लाग्छौ, कमेन्ट गर्नुभएको छ हेलो रात्रिकालीन नमस्ते हजुर, म सुरज राई तुम्छा भोजपुर घर भई हाल मलेसियाबाट शुभरात्रि सन्देश राख्नु पर्दा सर हुनुहुन्छ तीर्थ राई, योगेन इमेहाङ लिम्बू, रोमन मुक्तान तामाङ, अनु शेर्पा, रानी राजकला, अस्मी सोताङ, सानमाया शेर्पा, शब्द लिम्बू, कमला वाने लिम्बू, ईश्वरी मेवाङ राई, सुमित्रा पाखरिन तामाङ, पुक्सी शेर्पा, प्रतिमा स्पर्शी हरपलको साथी समीक्षा, अनिता नखोक, पुष्पा अञ्जली राई, सुनिता कुलुङ, करिना मगर, अनुष्का सानु, त्यसै गरी विपिन रूमदाली राई, मातृका बस्नेत, लिम्बू विजय, राजवीर राई, काइला, आकाश राई, कृष्ण तामाङ, जनक रजली मगर, नानो भूमिका राई, सुस्मिता नाछिरिङ, सञ्जु शेर्पा, सोनिम शेर्पा, सपना तामाङ मुक्तान, सुस्मिता यखाल लिम्बू, अनि त्यसै गरी अनुमोल छेत्री लेख्नु भएको छ, दिया दिल दुखी रियाको लागि, मीडिया प्रेमी निमु शेर्पा, अनुमोल छेत्री, रिमा थामी, सुशील विश्वकर्मा, दाइदु डुपुच्छा सनिसा, आशिका तामाङ लगायत सम्पूर्ण साथीहरूको लागि र मलाई चिन्ने नचिन्ने सबैको लागि भन्दै छुट्टिन्छु भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि, शुभरात्रि गर्दछु। र यस्तै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ, पालो तपाईँहरूको नै हो, तपाईँले जुन माध्यम सजिलो हुन्छ उक्त माध्यमबाट कार्यक्रममा जुटिन सक्नुहुनेछ। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? मिडिया प्रेमी राई अनिसा भन्नुभयो। हजुर अनिसा जी, के गर्दै हुनुहुन्छ यति बेला? ओके ल, अनि खाना खानु भयो त? ए हजुर हजुर, ल अब हाम्रो पनि भइसकेको छ। अनि के छ खबर सुनाउनुहोस् भोजपुरतिरको? ओहो, भनेपछि सिमसिम पानी पर्यो भोजपुरतिर आज? ए ल ठिकै छ। अनि आजको दिन कस्तो भयो, कसरी व्यतीत गर्नुभयो नि? ओहो, भोजपुरतिर बदम खन्ने बेला भइसक्यो र? लाउन नि, कोसीले पठाउनु होला नि त त्यसो भए हाम्रो यता सिन्धुपाल्चोकतिर? ओके ल, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।

ओके बाई बाई साथी हुनुहुन्थ्यो अनिसा राई हुनुहुन्थ्यो यति बेला भोजपुरबाट हुनुहुन्थ्यो उहाँले व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट आइसक्नु भएको छ सो धन्यवाद छ उहाँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु यस्तै गरी पालो तपाईँहरूको नै हो यति बेला कोही साथी लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार हेलो नमस्ते हजुर साथी हुनुहुन्थ्यो उहाँले साइडमा ठुलो आवाजमा रेडियो अन गर्नु भएको जस्तो चाहिँ मैले लागे र धन्यवाद छ सो कलको लागि र फेरि पनि कल लगाउँदै कार्यक्रममा जोडिनु होला है अलिकति ब्याकग्राउन्डमा रेडियो अफ गरेर मजाले कल गर्नुभयो भने सजिलो हुनेछ र यति बेला मेसेज प्राप्त भएको छ हामीलाई है साथीको मेसेज पनि लिऊँ हामी हेलो दादा खाना खानु भयो त सन्चै हुनुहुन्छ भन्नुभएको छ मेरो खाना एकदमै भइसक्यो एकदम सन्चै आरामै तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने मैले आशा गरेँ र म चाहिँ काभ्रेदेखि रीता मगर भन्नुभएको छ मेरो घर परिवारको लागि मिठो निदरीको कामना अनि दादा हजुरको लागि पनि मिठो निदरीको कामना अनि मेरो साथी सबैजनाको लागि मिठो निदरीको कामना भन्दै छुट्टिन चाहन्छु दादा ओके बाई भन्नुभएको छ हामीलाई कमेन्ट सो मेसेज गरिदिनु भयो धेरै धेरै धन्यवाद छ रिताजी तपाईँले पनि शुभरात्री अनि मिठो निन्द्रको कामना गर्दछु र कार्यक्रममा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला कार्यक्रमको बीचमा एकदमै मिठो अनि रमाइलो गीत राख्ने बेला भइसकेको छ गीत राख्छौ गीत पछि आउनेछौ तपाईँहरू भने हेलो बाफे सुन्दै गर्नुहोस्

0: हेलो
1: साई, के छ तिम्रो हाल?
0: ठिक छु। हजुर,
1: मलाई सरी तिमी

0: एकदमै मिठो अनि रमाइलो यो आधुनिक गीतहरू हामीले राखिसकेका छौँ कार्यक्रमको बीचमा। एकदमै मिठो गीत रहेको थियो र यस्तै गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ एलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि। सुन्दै हुनुहुन्छ यति बेला यो प्रोग्राम सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरूले हामीलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेसाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट एलम्बा एफएम सुन्दै हुनुहुन्छ है। र कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि तपाईँहरूले आफ्ना घर परिवारजन, इष्टमित्र, साथी, संगीत सबैजनामा सम्झन सक्नुहुनेछ। र कार्यक्रममा कल गर्नका लागि चाहिँ नम्बरहरू हामीले खुल्ला गरिएको छ। कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर रहेको छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्नुहोला। र हामीलाई धेरैजना साथीहरूको कमेन्ट पनि प्राप्त भइरहेको छ, साथीहरूको कमेन्टहरू पनि हामी लिने छौँ र कमेन्टतर्फ नै लाग्दैछौँ। हामी कमेन्ट गर्नुभएको छ, गुड नाइट दाई हजुरको खाना भयो त भन्नुभएको छ, मेरो खाना एकदमै भइसक्यो, तपाईँको पनि भयो होला भन्ने मैले आशा गरेँ। अनि लेख्नु भएको छ, म पनि काठमाडौँबाट प्रोग्राम सुन्दैछु नि दाई हजुर, रेडियो एलम्बुलाई भन्नुभएको छ। बिरे लामा हुनुहुन्छ, बिरेजीलाई धेरै धेरै धन्यवाद छ यो मिठो कमेन्टको लागि, अनि शुभरात्रि छ तपाईँले पनि। अनि अर्को साथीको कमेन्ट छ, रात्रिकालीन अभिवादन सर हजुर, म पनि कार्यक्रम सुन्दैछु है ओखलढुङ्गाबाट भन्नुभएको छ। सबै सबैमा मिठो निधरीको कामना, शुभ सपनीको कामना गर्दै छुटिन्छु, बाबाई भन्नुभएको छ। यति बेला हामीलाई ओखलढुङ्गाबाट मिठो कमेन्ट गर्नुभयो प्रदीप लामा हुनुहुन्छ। प्रदीपजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, साथमा प्रोग्राम सुन्नु भएको छ, एकदमै खुसी लाग्यो र आभार पनि व्यक्त गर्दछु। सृजना मुखिया हुनुहुन्छ, गुड नाइट सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद छ सृजनाजी, तपाईँले पनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट रहेको छ, हेलो दादा के छ हजुरको खबर, अनि खाना खानु भयो त भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले एकदम आशा गरेँ है, खाना एकदम भइसक्यो है। म पनि काभ्रेबाट सुरेन्द्र विश्वङ्खे नेपाली हो भन्नुभएको छ। र दादा सम्झिनु पर्दा फर्स्टमा हजुरको लागि गुड नाइट भन्छु, अनि मेरो घर फ्यामिलीको लागि र स्पेसली मेरो प्यारी बेस्टु साथी ममताको लागि गुड नाइट, हेभ अ स्वीट ड्रीम, टेक केयर, धेरै धेरै माया साथी भन्दै छुट्टिन चाहन्छु दादा, ओके बाई भन्नुभएको छ सुरेन्द्र विश्वङ्खे हुनुहुन्थ्यो। हामीलाई यति बेला कमेन्ट गर्नुभयो सुरेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ। अनि नवीन देवान हुनुहुन्छ, गुड नाइट सम्पूर्ण साथीहरूको लागि गर्नुभएको छ। नवीनजी तपाईँले पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि, मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि मिडिया प्रेमी अनिसा राई हुनुहुन्छ, सो उहाँको कल हामीले अघि भर्खर मात्रै प्राप्त गरेको थियो, सो धन्यवाद छ अनिसाजी तपाईँले पनि शुभरात्रि। अनि अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ, नमस्ते हजुर, इट्स मी खुसी यमुना विष्ट, तीन झुरे मिडिया ग्रुप, पाँच थर, नाउ झापा, यस कार्यक्रम मार्फत साथीहरू काली कमला वाने, हेमन शर्मा, त्यस्तै गरी विनोद लजालु, देव बास्कोटा, विरही विवस बराइली, गुरास सुराज, त्यसै गरी सुमिन विवस सेवा, एक्सन विराज राई, अभिरमान सुनवार, त्यसै गरी लेख्नु भएको छ उहाँले देव बास्कोटाको लागि दाई कमला श्रेष्ठ, कमल श्रेष्ठ, राज मगरान्ती, अनि अधिकारी अनिस एण्ड सबैजनालाई गर्नुभएको छ यो कमेन्टको लागि। यमुनाजीलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि अनि गुड नाइट सम्पूर्णको लागि भन्नुभएको छ। यति बेला हामीलाई कमेन्ट गर्नुभएको छ सानो माया शेर्पा, सो सानो मायाजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, हेलो दर्शन, नमस्ते, गुड इभिनिङ सर हजुर, म पनि प्रोग्राम सुन्दैछु भोजपुर, घर भइहाल साउदीबाट, सम्झिनु पर्दा राज घले मगर, रमला सम्पाङ, शमशेर लिम्बु, रामकुमार लिम्बु, गगन तेरथमे, गीता लिम्बु, अनि राई सफल आयुष, किराती अर्फना, अर्पण कुलुङ, सिम्पल सरिना गुरूङ, अनुबल छेत्री भन्दै छुट्टिन्छ, बाई भन्नुभएको छ। राजेश कुलुङ हुनुहुन्छ, राजेशजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्दछु। र अर्को कमेन्ट रहेको छ, शिवारो नमस्कार आरजे सर हजुर, म पनि कार्यक्रम सुन्दैछु आज तेह्रथुमबाट भन्नुभएको छ, सुना कान्दङवा हुनुहुन्छ, सुनाजीको कमेन्ट प्राप्त भएको छ। र अप्सरा खड्का, समिना कन्दङवा, सुनिता भण्डारी, स्वस्थानी भुजी लामा, अप्सरा बस्नेत, अप्सरा थापा, अन्जिता मल्ला, सम्झना सुनवार, सुरेजला सापोटा, कल्पना साम्पाङ, विनिता गिरी, सरिता राई, बिना मगर, रन्जु मगर, सुविता थारू, मनसुन तामाङ, उर्मिला दियाली, त्यसै गरी श्रीराज महत, टिकराम सुनवार, हिरबहादुर लगाई, तुलसा भेटवाल, एलिसा पुची, राधिका कार्की, मिना घिसिङ, विनिता थामी, लेखक बान्तवा, रतन शमशेर, युक्त प्रसाद श्रेष्ठ, दियाल लिम्बु र सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। सुनिश्चु कमेन्टको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब भने हामी पनि विदा लिनुपर्ने बेला भएको छ। श्रोता, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ, अनि कमेन्ट गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूले पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यो रातिको समयमा यति मिठो कल र कमेन्टको लागि आभार पनि व्यक्त गर्दछु। अनि यो समयमा तपाईँहरूले हामीलाई कमेन्ट गर्नुभयो, कमेन्टको लागि पनि धन्यवाद छ। अनि एक घण्टाको अवधिभर प्रोग्राम सुनेर बस्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सबैजनाको लागि शुभरात्री, मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। र प्राविधिक कक्षबाट यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।
1: यो गीत त प्रशान्तले गाएको छ होइन।

कहिले काहीँ जीवनले यस्ता कठिन मोडहरू ल्याउँछ जहाँ सबै बाटोहरू बन्द भएको जस्तो लाग्छ। बारम्बारको असफलता मानिसहरूको अपमान आफ्नै निराशाले धेरै मानिसहरूलाई हार मान्न बाध्य बनाउँछ। तर के साँच्चै हार भनेको अन्तिम सत्य हो वा प्रत्येक हारभित्र एउटा नयाँ जितको बिउ लुकेको छ? साथीहरू, तपाईँलाई के लाग्छ? कृपया तलको कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नभुल्नुहोला है त। एक समयको कुरा हो, एउटा शान्त आश्रममा गौतम बुद्ध आफ्ना शिष्यहरूलाई जीवनका गहिरा सत्यहरू सिकाइरहनु भएको थियो। टाढाको गाउँबाट एक युवक विक्रम दिनौ निराश भएर त्यहीँ पुग्थ्यो। उसको अनुहारमा थकान थियो, आँखामा आँसु र मनमा हारको पीडा स्पष्ट देखिन्थ्यो। उसले जीवनमा धेरै प्रयास गर्यो तर हरेक पटक असफलताले उसलाई पछाडि ढकिलिरह्यो। परिवारले पनि विश्वास गर्न छोड्यो, साथीहरूले उसलाई मजाक बनाउन थाल्यो। अनन्त विक्रमले आफैलाई कमजोर र हारिसकेको मानिस मान्न थाल्यो। अन्तिम आशा लिएर ऊ बुद्धको शरणमा पुग्यो। विक्रमले बुद्धको चरणमा ढोक गर्दै भन्छ, हे गुरुदेव, मैले धेरै मेहनत गरे तर जहाँ गए पनि त्यही हार पाए। अब मसँग अघि बढ्ने साहस छैन, के मेरो भाग्य नै यस्तो? बुद्धले उसलाई ध्यानपूर्वक हेर्नुभयो। उहाँको अनुहारमा करुणा थियो। केही चिर मौन बसेपछि उहाँ मुस्कुराउँदै भन्छ, विक्रम, संसारमा सबैभन्दा ठुलो हार त्यो होइन जुन अरूले तिमीलाई दिन्छन्। सबैभन्दा ठुलो हार त्यो हो जुन तिमी आफै आफ्नो मनलाई स्वीकार गराउँछ। बुद्धले विक्रमलाई अर्को दिन बिहान सूर्योदय हुनु अघि जंगलमा भेट्ने बोलाउनु भयो। बिहान उज्यालो फैलिन नपाउँदै विक्रम फेरि त्यहाँ पुग्यो। बुद्धले एउटा सानो बिउ उसको हातमा राख्दै भन्नुभयो, यसलाई यहाँ रोप। विक्रमले बिउ रोप्यो। त्यसपछि बुद्धले भन्नुभयो, अब यसलाई हेरिराख, आज नि यो ठुलो रुख पर्ने आशा नगर तिमी। विक्रम केही दिनसम्म बिउलाई हेर्दै बस्यो, कुनै परिवर्तन देखेन। उसले फेरि बुद्धसँग गुनासो गर्यो, हे गुरुदेव, केही पनि भइरहेको छैन। तब बुद्धले मुस्कुराउँदै भन्नुभयो, जुन परिवर्तन तिमीले देख्दैनौ त्यो जमिनभित्र भइरहेको हुन्छ। जरा बलियो बनिरहेको हुन्छ। यदि बिउले हतार गरेर हार मानेको भए त्यो कहिले रुख बन्न सक्दैन। मानिसको जीवन पनि यस्तै यस्तै। यी शब्दहरूले विक्रमको मन छोयो, तर बुद्धले अझ एउटा शिक्षा बाँकी राख्नु भएको थियो। उहाँले विक्रमलाई एउटा ठूलो ढुङ्गा उठाउनु भन्नुभयो। विक्रमले धेरै प्रयास गर्यो तर उठाउन सकेन। ऊ फेरि निराश भयो। बुद्धले भन्नुभयो, आज तिमीले यसलाई उठाउन सकेनौ, तर यदि हरेक दिन आफ्नो शक्ति बढायौ भने एक दिन यही ढुङ्गा सहजै उठाउनेछु। असफलता भनेको अन्त्य होइन, त्यो त शक्तिशाली भने एउटा अभ्यास मात्र हो। विक्रमले आफ्नो सोच परिवर्तन गर्न थाल्यो। उसले परिणामभन्दा यसलाई महत्व दिन थाल्यो, अर्थात् प्रयासलाई धेरै महत्व थियो। पहिले ऊ असफल भए पनि दिनौसम्म रोइरहन्थ्यो, अब भने उसले प्रत्येक असफलताबाट एउटा पाठ खोज्न थाल्यो। जब कसले उसको आलोचना गर्छ

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्ब एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आई सिंह तामाङ। आज मिति 2083 साल असोज 2 गते शुक्रबार, भाद्र शुक्ल पक्ष सप्तमी तिथि। इस्वी सन् 2026 सेप्टेम्बर 18 तारीख नेपाल सम्बत 1146। आज महालक्ष्मी व्रत शुरू। आज बिहान सूर्योदय 5:50 समयमा हुँदैछ भने सूर्यास्त भए साँझ 6:04 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरूबाट। अपर त्रिशुली 1 देखिएको 5 शब जाली काटेर निकाल्दै जग्गा हद सम्बन्धीको समस्या सुल्झाउन सभामुखको आग्रह। 50 टिक्ने कानून बनाउने दावी। पूर्व सभापतिको हैसियतमा असोज 16 गते महाधिवेशनको उद्घाटन गर्न देवालय। कांग्रेस सभापति थापाको आग्रह। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 9,00,000 घुस सहित एक नापी अधिकृत पक्राउ गरियो। रसोवा बाढ़ीमा 15 शनाखत, 3,700 भन्दा बढ़ी अझै बेपत्ता। फिजीमा एचआईभीको संकटकाल घोषणा। र एसियाली खेलकुद महिला भलिबल लीगमा नेपाल समूह चरणबाटै बाहिरियो। साझा खबरको शुरूमा स्थानीय खबर। रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङमा हिजो 5 शव देखिएको छ। हाइड्रो पावरको जालीभित्र शव देखिएको उद्धारकर्ता कर्मीहरूले बताएका छन्। सशस्त्र प्रहरीका 1 उच्च अधिकृतको अनुसार त्यहाँ 5 शव देखिएको छ। सैनिक जनसम्पर्क र सूचना निर्देशनालयले खोज र उद्धारको दौरानमा माथिल्लो त्रिशुली 1 फेला परेको मानव अंग तथा शरीरका शव निकाल्ने काम भइरहेको जानकारी गराएको छ। आयोजनाको टनेलमा जालीभित्र शव देखिएको र जाली काटेर निकाल्नुपर्ने अवस्था रहेको रसुवाका डीएसपी अशोक थापाले बताउनु भएको छ। जाली काटेर निकाल्नुपर्ने अवस्थामा 30 शवहरू देखिएको हो। 332 सम्पर्क विहीन भएको छ। आयोजनाको टनेलबाट 1 जीवितै उद्धार गरिएको थियो। उद्धार कर्मीहरूले भदौ 20 सुरुङको 225 मिटर भित्रबाट सिनियर नागरिक लु आइतोको पनि उद्धार गरिएको थियो। चाडपर्व नजिकिँदै जाँदा चौतारा साँगाचोक गढी नगरपालिकाले बजार क्षेत्रमा सञ्चालित मासु पसल तथा बाँधशालाको अनुगमनलाई तीव्रता दिएको छ। नगर उपप्रमुख सीता थापाको नेतृत्वमा सुकुटेज साँगाचोक लगायतका विभिन्न बजार क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा मासुको गुणस्तर, पसल तथा बाँधशालाको सरसफाई, सुरक्षा भण्डारण व्यवस्थापन र व्यवसाय दर्ता लगायतका विषयमा निरीक्षण गरिएको थियो। चाडपर्वको बेला मासुको खपत बढ़ने भएकाले उपभोक्तालाई स्वच्छ तथा स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यका साथ अनुगमन गरिएको उपप्रमुख सीता थापाले बताउनु भएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले मासु पसल र बाँधशालामा सरसफाई र सुरक्षित बिक्री वितरण प्रणालीमा व्यवसायले विशेष ध्यान दिनुपर्नेमा जोड़ दिनु भएको छ। यसअघि बुधबार वड़ा नम्बर 5 र 7 सञ्चालित 11 मासु पसल र 2 बाँधशालाको अनुगमन गरिएको थियो। अधिकांश मासु पसलमा सरसफाई र व्यवस्थापन सुधार गर्नुपर्ने देखिएको जनाउँदै उपप्रमुख थापाले अहिले सचेत गराएको र आगामी अनुगमनमा नियम विपरीत सञ्चालन भएको पाएमा कार्यवाही गरिने समेत बताउनु भएको छ। सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट बुधबार निकालेको 5 शव आफन्तले बुझेको छ। भटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरूमा श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाग्पा तामाङको शव पहिचानपछि परिवारजनलाई हस्तान्तरण गरिएको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबुराज महर्ज ले जानकारी गराउनु भएको छ। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 भित्र रहेको कन्ट्रोल रूममा क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भटेकोशी बाढ़ीमा बेपत्ता हुनेको संख्या 6,150 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले
मंगलबार सार्वजनिक गरेको विवरणमा बेपत्ताको संख्या 5,179 जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढ़ेर 6,150 जना पुगेको छ। प्राधिकरणको अनुसार जिल्ला तहबाट नाम थप र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ताको सूचीमा अध्यावधिक गर्दा संख्या बढ़ेको हो। बेपत्ताको सूचीमा स्थानीयवासी, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्रधानमन्त्रीको अनुसार बाढ़ीमा परेर 1,403 जनाको ज्यान गएको पुष्टि भएको छ। मृतकको पहिचानका लागि 1,286 शवको डीएनए संकलन भइसकेको छ र बाढ़ीमा घाइते भएका 344 जनाको उपचार गराइरहेको छ भने विस्थापित 1,515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। सभामुख डोलो प्रसाद अरियालले जग्गाको हद सम्बन्धी कानूनी जटिलता तत्काल समाधान गर्न सरकारलाई आग्रह गरिएको छ। उहाँले घर जग्गा क्षेत्रलाई व्यवस्थित बनाउन 50 वर्षसम्म पूर्ण संशोधन गर्नुपर्ने गरी दिगो नागरिक मैत्री र भूगोल सुहाउँदो ऐना निर्माण